0: चाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही भदौ 27 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि चाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यही भदौ 27 गते शनिबारको दिन
0: दिइने सेवाहरू: गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच।

0: अहिले बिहानको 6 बजेको छ। यस ट्रान्जेका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल पसल कञ्चनपुर जाने बाटो भरिगाउँ बजार बर्दिया।
1: सीधा कुरा प्रश्न विचार
2: उज्यालो रेडियो नेटवर्क
0: अहिले बिहानको 6 बज्यो।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 23 गते मंगलबार, सन 2026 सेप्टेम्बर 8 तारीक भदौ कृष्ण पक्षको द्वादशी तिथि।
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नवयुवा आन्दोलनको एक वर्ष पूरा, सरकारी आयोगकै प्रतिवेदन अलपत्र, ज्यान गुमाएका युवाको सम्झना।

0: प्रदूषणको जोखिम बढाउँदै मानव स्वास्थ्य र प्राकृतिक वातावरणमा थप चुनौती
1: र एनबीएलमा कर्णाली शिवराजको तेस्रो जीत।
2: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
1: विगत तीन दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एमएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
2: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
1: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आईओई पुल्चोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
2: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2161-596-617
2: मोबाइल 98550-6076-8 98550-6076-9 98511-62594 98510-5424

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरोपेन्स घरमा रहेन रङ्गाउनुहोस् सपना पनि
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
3: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
3: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-494-333 493-555
7: काया कैरनमा अब खबरको सिलसिला आज भदौ 23 गते नवयुवा आन्दोलनको 1 वर्ष पूरा भएको छ 1 वर्षको अवधिमा देशमा राजनैतिक रूपमा ठूलो परिवर्तन भएको छ यस्तै आन्दोलनले उठाएको सुशासन र जवाबदेहिताको सवालमा अहिले राज्य सञ्चालनको

0: बहसको हिस्सा बनेको छ। आन्दोलन अघि तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो। सामाजिक सञ्जालका प्लेटफर्ममाथि प्रतिबन्ध लगाएपछि युवामा असन्तुष्टि बढ़्यो। डिजिटल पुस्ताका लागि सामाजिक सञ्जाल केवल मनोरञ्जनको माध्यम थिएन, सूचना, अभिव्यक्ति, शिक्षा, व्यवसाय, रोजगारी र सामाजिक सम्बन्धको महत्वपूर्ण आधार समेत बनिसकेको थियो। त्यसैले प्रतिबन्धलाई युवाले आफ्नो अभिव्यक्ति र डिजिटल अधिकारमाथिको हस्तक्षेपका रूपमा लिए। सामाजिक सञ्जालमै शुरू भएको विरोध केही दिनमै सड़कमा पोखिएको थियो। भदौ 23 र 24 गते दुई दिन भएको आन्दोलनमा काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा युवा प्रदर्शनकारीको उल्लेख्य उपस्थिति देखियो। भ्रष्टाचार नियन्त्रण, राजनैतिक जवाबदेहिता, सार्वजनिक संस्थामा सुधार, रोजगारी सिर्जना, अवसरको समानता, पारदर्शिता र राज्य सञ्चालनमा नयाँ पुस्ताको सहभागिता आन्दोलनका प्रमुख विषय थिए। आन्दोलनको क्रममा 76 जनाले ज्यान गुमाए। ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक विदा दिएको छ। यसैबीच सुशासनको मुख्य नारासहित युवा पुस्ताले गरिरहेको अभूतपूर्व विद्रोहको एक वर्ष पुग्दा पनि त्यसले खोजिरहेको परिवर्तन अझै संस्थागत भइसकेको छैन। यो आन्दोलनपछि लोकप्रिय मत पाएर प्रधानमन्त्री बन्नुभएका बालेन्द्र शाहले आन्दोलन सम्बन्धी प्रतिवेदन कार्यान्वयनमा पनि व्यवस्था गरिरहनु भएको छ। आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित पूर्व न्यायाधीश गौरी बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन अझै सार्वजनिक भएको छैन। राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन पनि प्रधानमन्त्री कार्यालयमै थन्किएको छ। सुरक्षाकर्मीमाथि सरकारले गठन गरेको समितिको प्रतिवेदन समेत कार्यान्वयनमा आउन सकेको छैन। मानवाधिकार आयोगकी सदस्य लिली थापाले प्रतिवेदन कार्यान्वयनमा ढिलाइ गरेर सरकारले शहीदमाथि अन्याय गरेको बताउनु भएको छ। सरकारी आयोगको प्रतिवेदन अलपत्र, नवयुवा आन्दोलनको एक वर्ष शीर्षकको खबर आजका विभिन्न पत्र पत्रिकाले छापेका छन्। हामीले नयाँ पत्रिका दैनिकबाट लिएका हौं।
1: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा र नुवाकोटका बाढ़ी प्रभावित विद्युत आयोजना क्षेत्रमा बेपत्ता भएका व्यक्तिको खोज तथा उद्धार कार्यलाई अन्तिम समयसम्म जारी राख्ने बताउनु भएको छ। हिजो फेसबुकमा स्ट्याटस लेख्दै प्रधानमन्त्री शाहले विभिन्न जलविद्युत आयोजनाका सुरुङमा खोज तथा उद्धार कार्य जारी रहेको जानकारी दिनुभएको छ। उहाँले लाङटाङ आयोजनाका सुरुङमा दलदल पन्छाउँदै खोजी गर्दा दुई शव फेला परेको र त्यहाँ अहिले पनि खोजी कार्यलाई निरन्तरता दिइरहेको बताउनु भएको छ। उहाँले चिलिमे जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेना र भारतबाट आएको विशेषज्ञ टोलीले प्रवेश बिन्दुबाट दलदल पन्छाउँदै करिब 90 मिटर भित्र प्रवेश गर्दा दुई शव फेला परेको जनाउनु भएको छ। उहाँले खोजी कार्यलाई प्रभावकारी बनाउन बबक्याट एक्सकाभेटर र त्यही क्षेत्रमा रहेको अर्को एक्सकाभेटर प्रयोग गरिरहेको जानकारी गराउनु भएको छ। उहाँले माथिल्लो त्रिशुली एकमा थर्मल ड्रोन सहितको प्रविधि प्रयोग चिनिया तथा कोरियन विशेषज्ञ सहित नेपाली सेनाले खोजी गर्दा भदौ 20 गतेसम्म 3 शव प्राप्त भएको र एकजनाको उद्धार गरिएको बताउनु भएको छ। त्रिशुली 3A मा 6 वटा एक्सकाभेटर प्रयोग गरी सुरुङको प्रवेश मार्ग पत्ता लगाइएको र भदौ 19 गते 2 जनाको सकुशल उद्धार तथा 1 शव फेला पारिएको जानकारी गराउनु भएको छ। उहाँले त्रिशुली 3B लगायतका अन्य आयोजनामा पनि खोजी कार्य जारी राखेको बताउनु भएको छ।
0: त्रिशुली भोटेकोशी नदीमा आएको बाढ़ीले पूरिएका जलविद्युत आयोजनाका सुरुङ ब्रेक थ्रू नभएसम्म खोजी तथा उद्धारको कार्य निरन्तर रहने भएको छ। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले सुरुङ ब्रेक थ्रू नभएसम्म खोज तथा उद्धार निरन्तर रहने बताउनु भएको छ। सेनाका अनुसार सुरुङभित्र 121 जना मात्रै फँसेको अनुमान छ। यसैबीच भोटेकोशी बाढ़ीपछि भदौ 10 देखि बन्द रहेका नुवाकोटको विदुर नगरपालिकाका 65 विद्यालय भोलिदेखि सञ्चालनमा आउने भएका छन्। बाढ़ीको 2 हप्तापछि विद्यालयहरू खुल्न लागेका हुन्। नगरपालिकाले सामुदायिक तथा निजी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। विदुरमा बाढ़ी अघि 79 विद्यालय सञ्चालनमा रहे पनि तत्काल 65 वटा मात्र सञ्चालनमा आउनेछन्। नगरपालिकाको कार्यपालिका बैठकले बाढ़ीले क्षति गरेको र अस्थायी आवास केन्द्र अर्थात होल्डिङ सेन्टर बाहेकका विद्यालय 24 भदौ अर्थात भोलिदेखि सञ्चालन गर्ने निर्णय गरेको उपमेयर प्रभा बोगटीले बताउनु भएको छ। विदुरका 65 विद्यालय भोलिदेखि खुल्दै शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा बाढ़ीबाट जलविद्युत क्षेत्रमा क्षति, त्यसले दक्ष जनशक्तिमा पार्ने असर र अबको व्यवस्थापन बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: महालेखा परीक्षकको कार्यालयको अनुरोध।
1: महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924-5670-925।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
6: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रामशाह पथ काठमाडौँ साबिकको राष्ट्रिय बिमा संस्थान।
7: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नवयुवा आन्दोलनको 1 वर्ष पूरा सरकारी आयोगकै प्रतिवेदन अलपत्र ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा आज सार्वजनिक विदा बटेकोशी बाढ़ीले क्षति गरेका टनेल ब्रेक थ्रू नभएसम्म उद्धार चलिरहने सुरुङभित्र 121 जना मात्रै फँसेको सेनाको अनुमान विदुरका 65 विद्यालय भोलिदेखि खोल्दै लगाए खबर प्रस्तुत गर्यौं।
8: अब बाँकी प्रसंग भोटेकोशी बाढ़ीले जलविद्युत क्षेत्रमा कार्यरत जनशक्तिको सुरक्षा दक्ष कामदारको उपलब्धता र आयोजनाको दीर्घकालीन निरन्तरतामाथि गम्भीर प्रश्न उठाएका छन्। बाढ़ीका कारण सामान्य मजदूरदेखि इन्जिनियर ओभरसियर तथा सुरुङ निर्माणमा तालिम प्राप्त जनशक्तिसम्म प्रभावित भएका छन्। साथै जोखिमपूर्ण कार्यस्थल प्रतिको डरले नयाँ पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्न कठिन हुने र दक्ष शक्ति वैदेशिक रोजगारीतर्फ पलायन हुने सम्भावना छ। मानवीय क्षतिलाई तत्काल उद्धार र राहतको विषयमा मात्र सीमित नराखी जनशक्ति विकास श्रमिक सुरक्षा सुरक्षित आवास पूर्व सूचना प्रणाली बीमा जोखिम मूल्यांकन र आपतकालीन उद्धार क्षमतासँग जोडेर हेर्नुपर्ने देखिन्छ। साथी महेश केवालीले रसुवा बाढ़ीपछि जलविद्युत क्षेत्रमा भएको मानवीय क्षतिको बारेमा जलविद्युत विज्ञ इलेक्ट्रो मेकानिकल कन्सल्टेन्सी कम्पनीका कार्यकारी अध्यक्ष तथा रसवागढी हाइड्रो पावर कम्पनी लिमिटेडका पूर्व डिभिजन प्रमुख रिजन पौडेललाई सोध्नु भएको छ।
9: फिजिकल इन्फ्रास्ट्रक्चर ड्यामेज त त्यो पनि मोनिटरी भ्यालुमा एकदम धेरै छ। फिजिकल ड्यामेज सँगसँगै जुन मानवीय क्षति म्यान पावरहरूको यो जुन क्षति भयो पहिला हामी ब्रेन ड्रेन भन्थ्यौँ अहिले ब्रेन वास भयो सबै। त्यो भेगमा चाहिँ राम्रो राम्रो प्रोजेक्टहरू ठुल्ठुलो प्रोजेक्टहरूमा काम गरिरहेको धेरै एक्सपिरियन्स नयाँ पुस्ता पनि ठुलो प्रोजेक्टमा काम गरेर राम्रो एक्सपिरियन्स गेन गरेर भोलि देशका लागि राम्रो एसेट हुन सक्ने नयाँ पुस्ताहरू पनि यो बाढीले धेरै बगाएको छ। म्यान पावरको जुन लस भयो यो क्षेत्रलाई चाहिँ अपूर्णीय क्षति हुन्छ जस्तो लाग्छ मलाई चाहिँ।
10: त्यो जनशक्तिहरू चाहिँ कति संख्यामा आवश्यक पर्छन् होला जुनसुकै हाइड्रो पावरको कुरा गर्दाखेरि?
9: फेज हेरेर हुन्छ। जस्तो अपरेसन टेक्निकल म्यान पावर हामीले हेर्दाखेरि अब हाइड्रो पावर प्रोजेक्टहरूमा टेक्निकल र नन टेक्निकलको रेसियो चाहिँ झन्झन्डै 65-35 या 70-30 त्यस्तै हुन्छ। अहिले धेरै टेक्निकल म्यान पावर चाहिँ अहिले हराइरहनु भएको स्थिति छ। अब डिफ्रेन्ट फेजेसमा भएको प्रोजेक्टको त्यही अनुसारको म्यान पावर डिप्लोयमेन्ट हुन्छ। त्यसले गर्दा यति मान्छे यो प्रोजेक्टमा हुन्छन् भनेर हाइड्रो पावरमा भन्न ठ्याक्कै गाह्रो छ। अहिले
10: हाइड्रो प्रोजेक्ट सुरु हुने चरणदेखि यो फेजसम्म आइपुग्दाखेरि चाहिँ कति प्रक्रिया लामो प्रक्रिया लाग्छ?
9: सानो प्रोजेक्टको 2-3 वर्षमा कन्स्ट्रक्सन पिरियड सकिन्छ, ठुलो प्रोजेक्टहरूलाई 7 वर्ष पनि लागेको 8 वर्ष पनि लागेको हामीले देखेका छौँ। सबैको टार्गेट चाहिँ 4-5 वर्षमा सकौँ भन्ने हुन्छ, तर विविध कारणले गर्दाखेरि 4-5 वर्षमा नसकेर ठुलो प्रोजेक्टहरू 7-8 वर्षमा पुगेको पनि रेकर्डहरू छ। त्यही भएर कन्स्ट्रक्सन पिरियड चाहिँ भ्यारी हुन सक्ने भयो। सर्वे चाहिँ अब गभर्मेन्टले दिने हामीहरूलाई 5 वर्षको टाइम लाइन हुन्छ, अनि अपरेसन चाहिँ अब हामीहरूले कन्स्ट्रक्सन सकिएपछि हामीहरूलाई 25 वर्षको पिपिए चाहिँ नेपाल विद्युत प्राधिकरणसँग 25 वर्षको पिपिए गरेको छौँ। त्यो पिरियडसम्म हाम्रो अपरेसन फेजमा हुने भयो।
10: कम्तीमा पनि 3 वर्षदेखि 20-25 वर्षसम्मको समय अवधिभरिमा त्यो प्रोजेक्टले धेरैलाई रोजगारी पनि दिइरहेको हुन्छ भनेर पनि बुझ्न सकिन्छ।
9: हजुर, पक्कै पनि कन्स्ट्रक्सन पिरियडमा त क्वान्टिटी नम्बर चाहिँ एकदमै धेरै हुन्छ कन्स्ट्रक्सन फेजमा, किनभने त्यो फेजमा त अब हामीलाई लेबरहरू पनि चाहिने भयो, विज्ञहरू पनि चाहिने हुनुहुन्छ, इन्जिनियरहरू पनि फरक फरक विधाका, सिभिल इन्जिनियर, हाइड्रोलोजीको, त्यसपछि अनि अब जियोलोजिस्टहरू, इन्भाइरोमेन्टलिस्ट, इलेक्ट्रिकल, मेकानिकल, फरक फरक विधाको धेरै इन्जिनियर हुन्छ कन्स्ट्रक्सन फेजमा। अपरेसन फेज भनेर चाहिँ प्रोजेक्टलाई अपरेसन गर्ने हो, हामीले इन्स्टल गरिसकेको हुन्छौँ, त्यसलाई चाहिँ खालि डेली रन गर्नु मात्र पर्ने हुन्छ। कहिले काहीँ मेन्टेनेन्सको बेलामा चाहिँ समस्या हुनाले त्यो फेजमा चाहिँ अलिक बढी इलेक्ट्रिकल र मेकानिकलको इन्भल्भमेन्ट बढी हुन्छ।
10: जति जनशक्तिलाई क्षति पुर्याएको छ, यसले चाहिँ अबको समयमा त्यो क्षेत्रमा काम गर्नेहरू अथवा त्यो कामलाई चाहिँ कसरी प्रभाव पार्छ?
9: एक्सपिरियन्स मेन पावर हामीले जसलाई लुज गर्यौँ त्यो एक्सपिरियन्स मेन पावर पाउन केही समय कुर्नुपर्ने हुन्छ या हामीलाई खड्किराख्ने हुन्छ पछिसम्म पनि। सिफ्ट भएको छ हाइड्रो पावरमा गर्दाखेरि डर हुन्छ भने अब यो भने त हिमालयन सुनामी हो, केही गरी पनि बच्न सक्ने आधार थिएन। केही समय चाहिँ अब यसले अप्ठ्यारो पार्ला। यतातिर आकर्षित गर्नको लागि ट्रेनिङ प्रोग्रामहरू, मेन पावर डिप्लोइमेन्ट प्रोग्रामहरू, अनि जस्तो अब हामीले चाहिँ सेफ्टीका प्रोटोकलहरू, इमर्जेन्सी इभ्याकुएसनकाहरू, त्यसलाई चाहिँ गाइडलाइनहरूमा प्रोटोकलहरूमा ध्यान दिएर अब योसँग सम्बन्धित स्टेक होल्डरहरूसँग कन्सल्टेसन गर्दै अगाडि बढाउँछ, जसले गर्दा भविष्यमा यस्तो बाढी आइहाले पनि हामीले चाहिँ म्यान पावरको लसलाई चाहिँ मिनिमाइज गर्न सकौँ। प्रोजेक्टहरू बन्न थालेपछि अब त्यसले एक प्रकारको काम गर्दै गएपछि मोटिभेसन हुन्छ, मोटिभेसन भएपछि मान्छेहरू आफै आकर्षित भएर यो फिल्डमा लाग्नुहुनेछ। के कस्तो पोलिसी ल्याउँदाखेरि चाहिँ अब यो जुन रसुवा फ्लडले गर्दा क्षति भयो त्यो क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ, अब त्यसलाई चाहिँ एज अ गाइडलाइन नै बनाएर गभर्मेन्टले स्ट्रिक्टली इम्प्लिमेन्ट गरेर त्यो त्यो कदम त चाल्नै पर्ने देखिएको छ।
7: जलविद्युत विज्ञ रिजन पौडेलसँग बाढ़ीबाट जलविद्युत क्षेत्रमा क्षति, त्यसले जनशक्तिमा पार्ने असर र अबको व्यवस्थापन बारे गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश परदेशमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, भोटेकोशी बाढ़ीले यातायात अवरूद्ध भएपछि काठमाडौँ उपत्यकामा खाद्यान्न र हरियो तरकारी लगायतका दैनिक उपभोग्य वस्तुको मूल्य बढ़ेको छ। वैकल्पिक मार्ग प्रयोग गरी ढुवानी गर्दुपर्दा ढुवानी भाड़ा र समय बढ़ेको भन्दै व्यवसायीले उपभोग्य वस्तु र खाना पकाउने एलपी ग्यासको मूल्य समेत बढ़ाएका छन्। ग्यासको अभाव चुलिएको छ। एकातिर व्यवसायीले काठमाडौँका गोदाममा पर्याप्त खाद्यान्न मौजदात रहेकोले तत्कालै चरम अभाव हुने अवस्था नरहेको बताएका छन् भने अर्कोतिर वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी भाड़ा बढ़ेको भन्दै अधिकांश खाद्यान्न त हरियो तरकारी र फलफूलको मूल्य बढ़ेको छ। बाढ़ीका कारण कृष्णभीरमा सड़क भाँसिएपछि काठमाण्डुभित्र नै मुख्य मार्ग पूर्ण रूपमा ठप्प छ। नेपाल चामल तेल दाल उद्योग संघ र नेपाल खाद्य किराना तथा थोक व्यवसाय संघका अनुसार काठमाण्डुका गोदाममा पर्याप्त खाद्यान्न मौजदात रहेकाले अहिले नै आत्तिहाल्नुपर्ने अवस्था भने छैन। बढ़न थाल्यो बजार मूल्य शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
2: बरसातमा गाई भैँसी तथा भेडा बाख्रामा चरचरे रोगको जोखिम बढ्ने भएकाले पशुलाई हिलो फोहोर र ओसिलो ठाउँमा नराख्नुहोस्। गोठ सफा र सुक्खा राख्नुहोस्। रोगी पशुलाई स्वस्थ पशुबाट अलग गर्नुहोस् र सम्भव भए समयमै प्राविधिकसँग सल्लाह गरेर खोप लगाउनुहोस्।
7: कायाकैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
1: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
1: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
1: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: देशो खुशीको कनेक्सन.
0: हरेक मान्छेको सपना जपना र चाहना पैसा.
2: पैसामा छ शक्ति, पैसामा छ सहारा.
0: धोती पटुका र इजारको गाँठो हुँदै गाढ धनसम्म.
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म.
0: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने.
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने.
0: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने.
2: इतिहास, गाथा र कथा, गाँठका कुरा.
0: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा. गाँठका कुरा
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ.
4: अब बाँकी खबर. निरक्षरता उन्मूलन गर्ने गरी डेढ़ दशकदेखि देशव्यापी अभियान सञ्चालन गरिएपछि देशका अधिकांश पालिका साक्षर देखिएका छन्. अझै पनि 112 पालिका निरक्षरता देखिएको छ. अहिलेसम्म 68 जिल्ला साक्षर घोषित भइसकेका छन्. साक्षर घोषणा हुन बाँकी रहेका मध्ये कर्णाली प्रदेशको डोल्पा र बाँकी मधेस प्रदेशका जिल्ला छन्. मधेसका 136 पालिका मध्ये 25 मात्रै पूर्ण साक्षर घोषित भएका छन्. थप 25 पालिका साक्षर घोषणा हुने अन्तिम तयारीमा रहेको शिक्षा विभागले जनाएको छ. यसै गरी डोल्पा जिल्लाको छारका ताङसोङ गाउँपालिकामा पनि साक्षर घोषणा हुन बाँकी छ. मधेस र कर्णालीका समेत गरेर 112 पालिका साक्षर घोषणा हुन बाँकी रहेका छन्. यसै आर्थिक वर्षभित्रमा बाँकी रहेका सबै जिल्लालाई साक्षर घोषणा गर्ने सरकारी तयारी छ. मधेसमा निरक्षरताको धेरै समस्या देखिएपछि सरकारले केही समय अघि साक्षर मधेस प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदल बनाएर अध्ययन गरेको थियो. पूर्व सचिव डाक्टर राम स्वरूप सिन्हाको संयोजकत्वमा गठन गरिएको 7 सदस्यीय कार्यदलले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई गएको वैशाख 30 गते प्रतिवेदन हस्तान्तरण गरेको थियो. धेरै जसो पालिका साक्षर, 112 पालिका भने अझै निरक्षरता शीर्षकमा गोर्खा पत्रमा खबर छ.
3: अब विदेशको खबर. विश्व मौसम संगठनले डढ़ेलो र अत्याधिक गर्मीका कारण वायु प्रदूषणको जोखिम बढ़दै गएको जनाएको छ. संगठनले सार्वजनिक गरेको वार्षिक वायु गुणस्तर तथा जलवायु बुलेटिनमा वायु प्रदूषण र जलवायु परिवर्तन बीच गहिरो सम्बन्ध रहेको उल्लेख गरेको समाचार संस्था एएफपीले जनाएको छ. जलवायु परिवर्तनका कारण अत्याधिक गर्मी तथा डढ़ेलोको आवृत्ति र तीव्रता बढ़दै जाँदा मानव स्वास्थ्य र प्राकृतिक वातावरणमा थप खतरा उत्पन्न भएको छ. डढ़ेलोको धुवा हावासँगै टाढा टाढा फैलिने भएकोले आगलागी ठाउँभन्दा धेरै टाढाका मानिस र वन्यजन्तु पनि प्रभावित हुन सक्ने उल्लेख छ. अध्ययन अनुसार सन् 1990 दशक यता अत्याधिक डढ़ेलोबाट उत्पन्न धुवाका कारण 3 गुणासम्म यी घटना बढ़ेका छन्। त्यस्तै अत्याधिक गर्मीको समयमा सतह नजिक रहेको ओजेन प्रदूषण पनि बढ़न सक्ने भएकोले यसले विशेष गरी श्वास प्रश्वास सम्बन्धी रोगको जोखिम बढ़ाउने विज्ञहरू बताउँछन्। विश्व मौसम संगठनले वायु प्रदूषण नियन्त्रण र जलवायु परिवर्तन न्यूनीकरणका लागि अलग अलग नभई संयुक्त रूपमा सम्बोधन गर्न दीर्घकालीन नीति आवश्यक रहेकोमा जोड़ दिएको.
4: अब खेल खबर. नेपाल भलिबल लीग एनबीएलमा कर्णाली शिवराजले तेस्रो जित निकालेको छ. राष्ट्रिय खेलकुद परिषद राखेपको कबड्ड हलमा त्रिपुरेश्वरमा हिजो भएको खेलमा कर्णालीले सगरमाथालाई 3-2 सेटमा हराएको हो. कर्णालीले पहिलो सेट 25-16 जितेको थियो भने दोस्रो सेट सगरमाथाले 25-23 जित्यो. तेस्रो सेट फेरि कर्णालीले 25-23 जित्दै अग्रता बनाए तर चौथो सेटमा सगरमाथाले 25-19 जितेको थियो. निर्णायक पाँचौं सेटमा भने कर्णालीले उत्कृष्ट प्रदर्शन गर्दै 15-9 जित निकालेर समग्रमा 3-2 जितेको हो. एनबीएलमा सहभागी 6 टोलीले सिंगल राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गरिरहेका छन्. लीगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले प्ले अफ मार्फत फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन्. प्रतियोगिताको फाइनल खेल भदौ 28 गते हुनेछ.
3: खेलकै अर्को खबरमा, मलेसियामा भइरहेको एसीसी प्रिमियर कपमा नेपालले समूह चरणकै अन्तिम खेलमा आज हङकङसँग खेल्दैछ. यो खेल क्वालालम्पुरको बायोमास क्रिकेट मैदानमा हुनेछ. नेपालले हङकङलाई हराउन सके समूहको विजेता बन्नेछ. यस्तो अवस्थामा नेपालले सेमी फाइनलमा समूह बीको उपविजेतासँग खेल्नेछ. अब केही खबर संक्षेपमा। मधेस प्रदेशको सिराहा र गण्डकीका धेरै जसो ठाउँमा गैराती मध्यमसम्मको वर्षा भएको छ। कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बागमतीका एक दुई ठाउँमा पनि मध्यमसम्मको वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो छ घण्टामा सबैभन्दा धेरै सिराहामा 37.6 मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै सिन्धुपाल्चोक, कास्की, लमजुङ, गोर्खा, बागलुङ, पर्वत लगायतका जिल्लामा पनि हल्कादेखि मध्यमसम्म पानी परेको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकीको हिमाली र पहाड़ी, कर्णालीको पहाड़ी र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराईका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ।
4: भोटेकोशी र त्रिशुलीमा आएको बाढ़ीले हिमाल र पहाड़मा गरेको विनाशको कम्पन तराईसम्म पुगेको छ। यो विपत्तिले भूगोलको दूरी मेटाउँदै सबै नेपालीलाई एउटै भावनामा उभ्याइदिएको छ। सरकारले उद्धार तथा राहतका लागि आफ्नो संयन्त्र परिचालन गरिरहेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली जोखिम मोलेर उद्धारमा खटिएका छन्। घाइतेको उपचार, विपत्तिको खोजी र विस्थापितको पुनर्स्थापनाका लागि तीनवटै तहका सरकारी संयन्त्र सक्रिय छन्। नागरिकमा खबर छ।
3: र आज सार्वजनिक विदा भए पनि नेपाल राष्ट्र बैंकले आफ्ना र मातहतका अत्यावश्यक बैंकिङ सेवा भने खुला राख्न निर्देशन दिएको छ। काया कैरनमा अब पालो उखानको
4: एक उदाहरण सय उपदेश।
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: नवयुवा आन्दोलनको एक वर्ष पूरा, सरकारी आयोगकै प्रतिवेदन अलपत्र। ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा आज सार्वजनिक विदा।
3: भोटेकोशी बाढ़ीले क्षति गरेका टनेल ब्रेक थ्रू नभएसम्म उद्धार चलिरहने। सुरुङभित्र 121 सेना मात्रै फँसेको सेनाको अनुमान। विदुरका 65 विद्यालय भोलिदेखि खुल्दै।
4: भोटेकोशी बाढ़ीले जलविद्युत क्षेत्रको दक्ष जनशक्तिमा अपूरणीय क्षति। नयाँ पुस्ता आकर्षित गर्न चुनौती। सुरक्षा मापदण्ड र आपतकालीन उद्धार क्षमता बलियो बनाउनु पर्ने विज्ञको सुझाव।
3: डढेलो र अत्याधिक गर्मीले विश्वमय वायु प्रदूषणको जोखिम बढ़ाउँदै मानव स्वास्थ्य र प्राकृतिक वातावरणमा थप चुनौती।
4: र एनबीएलमा कर्णाली शिवराजको तेस्रो जित।
3: र अन्त्यमा आजको कार्टुन। नयाँ पत्रिका दैनिकमा रवि मिश्रले बनाउनु भएको। बाढ़ीले जनधनको क्षति त गरेको छ नै, सड़क अवरूद्ध हुँदा ग्यास सहित धेरै समस्या अहिले नागरिकले झेलिरहेका छन्। यसै विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ ग्यास सिलिण्डरलाई कुर्सी बनाएर लाइनमा बसिरहेका दुईजनाले गफ गर्दैछन्। उनीहरू भन्दैछन्, बाढ़ीले लैजान नसक्ने भनेको त अभाव मात्रै रहेछ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: वर्षाका कारण कर्णाली राजमार्ग अन्तर्गतका विभिन्न स्थानमा पहिरो जाँदा सड़कहरू अवरूद्ध, यात्रुहरूलाई शास्ति। आज पनि कर्णाली सहित देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना।
1: बाढ़ीपछि बेपत्ता भएकाहरूको खोजीका लागि बर्दियामा 55 जनाको डीएनए नमूना संकलन, जिल्लाका 76 जना सम्पर्क विहीन।
0: दैलेखमा नमूना बस्तीमा पहिरोको जोखिम, 8 घरका 37 जनालाई स्थानान्तरण।
1: र एनभेलमा कर्णाली शिवराजको तेस्रो जित, एनपीएलको मीडिया तथा टिकटिङ राइट्स 33 करोड़ भन्दा बढ़ीमा बिक्री।
0: हिमाल पहाड तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np, हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। साथै दैलेखको रेडियो मातृभूमि, रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र गेरुवा एफएमबाट पनि हामीलाई सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। वर्षाका कारण कर्णाली राजमार्ग अन्तर्गत जुम्ला कालीकोट दैलेख खण्डमा सड़क खण्डमा विभिन्न स्थानमा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपमा अवरूद्ध भएको छ। राजमार्ग अन्तर्गत कालीकोटको शुभकालिका एक अगने खोलामा लेदो सहितको ठूलो पहिरो खस्दा सुखे जुम्ला सड़कको कालीकोट खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। पहिरोको कारण सुर्खेत दैलेख कालीकोट हुँदै जुम्ला जाने तथा जुम्लाबाट सुर्खेतर्फ आउने सवारी साधनहरू बीच बाटोमै रोकिएपछि यात्रु अलपत्र परेका छन्। कतिपय यात्रु फिर्ता भएर दैलेखको राकम खिड्की जुम्ला गएर बसेका छन् भने जुम्ला र कालीकोटबाट सुर्खेत नेपालगंजतर्फ गइरहेको यात्रु फिर्ता भएर हुल्मा बजारमा बसेका छन्। जिल्ला प्रहरीकाले कालीकोटका प्रमुख डीएसपी हेमबहादुर खत्रीले बाटो खुलाउने प्रयास भइरहेको भए पनि ठूलो पहिरो गएका कारण धेरै समय लाग्ने बताउनु भएको छ। कर्णाली राजमार्गका अन्य स्थानमा पनि पहिरो तथा सड़क अवरूद्ध हुन सक्ने भएकाले यात्रुले सड़कको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरिएको छ। जिल्ला प्रहरी कार्यालय कालीकोटले प्रतिकूल मौसम र सड़कको अवस्थालाई दृष्टिगत गर्दै यात्रा गर्नुअघि राजमार्गको अवस्था पूर्ण रूपमा जानकारी लिएर मात्र यात्रा गर्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ। यसैबीच कर्णाली करिडोरको सिमकोट हिल्सा र सिमकोट कवाडी सड़क खण्डमा यातायात सेवा अवरूद्ध भएको छ।
0: नारायण नगरपालिका वडा नम्बर 1 रहेको नमूना बस्ती पहिरोको जोखिममा परेपछि स्थानान्तरण गरिएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखले बस्तीका 8 घरका 37 जनालाई स्थानान्तरण गरेको हो। अविरल वर्षाको कारणले पहिरो आएको थियो। जिल्ला प्रहरी कार्यालय दैलेखबाट प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनको कमाण्डमा 10 जनाको प्रहरी टोली खटिएर बस्ती स्थानान्तरण गर्नुभएको हो। स्थानीयलाई वडा नम्बर 1 रहेको तरकारी संकलन केन्द्रमा बस्ती स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ। बस्तीमा अधिकांश बादी समुदायको बसोबास रहेको जनाइएको छ।
1: सल्यानको लुहाम काभ्रादेखि कालीमाटी हुँदै दाङको तुलसीपुर जोड्ने सड़क खण्ड पनि पहिरोका कारण अवरूद्ध भएको छ। कालीमाटी गाउँपालिका स्थित दलपुरे नजिकै ठूलो पहिरो खसेपछि सड़क पूर्ण रूपमा बन्द भएको हो। सड़कको माथिबाट निरन्तर ढुङ्गा माटो तथा पहिरो झरिरहेका हुँदा तत्काल सड़क खुलाउन कठिन भएको कालीमाटी गाउँपालिका 1 वडा अध्यक्ष रविलाल बस्नेतले बताउनुभयो। पहिरो झर्ने क्रम नरोकेकाले यात्रु तथा सहभागी साधनलाई जोखिम मूल्यता र सड़क खण्डमा यात्रा नगर्न पनि आग्रह गरिएको छ। वडा अध्यक्ष बस्नेतका अनुसार सड़कको माथि अप्ठ्यारो भूगोलबाट पहिरो खसिरहेकाले डोजर लगाएर पहिरो पन्छाउने अवस्था छैन। कार्य पहिरोको जोखिमका कारण सड़क खण्ड बन्द रहेको र पहिरो झर्ने क्रम रोकिएपछि मात्रै सड़क खुलाउने प्रयास गरिने जनाएको छ। पहिरो पन्छाउन डोजर प्रयोग गर्दा समेत माथिबाट खस्ने ढुङ्गा तथा माटोका कारण थप जोखिम हुन सक्ने भएकाले अवस्था सामान्य भएपछि मात्रै सड़क खुलाउने तयारी गरिएको हो।
0: यस्तै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज कर्णाली प्रदेशसहित पहाड़ी तथा तराईका केही भूभागमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको छ। लुम्बिनी सुदूरपश्चिम प्रदेशका तराईका 1-2 ठाउँमा धेरै ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। लगातार वर्षा भइरहेका बेला खोला तथा नदी आसपासका क्षेत्रमा सावधानी अपनाउन मौसमविदहरूले आग्रह गरेका छन्। मधेस प्रदेश बाहेक अन्य प्रदेशका धेरै जसो ठाउँमा आज पनि वर्षाको सम्भावना रहेको महाशाखाले भनेको छ।
1: जाजुकोटमा 4 झोलिङ्गे पुल निर्माण गरिएको छ। शिवालय गाउँपालिका, छेडाघाट नगरपालिका, बारेकोट गाउँपालिका, नलगाड नगरपालिकामा विभिन्न खोला तथा नदीमा प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालयले निर्माण गरेको हो। भौगोलिक विकटता दुर्गम गाउँ बस्तीका जनतालाई खोला तथा नदी तरेर एउटा गाउँबाट अर्को गाउँ आउजाउ गर्न समस्या भएपछि प्रदेश सरकारले पुननिर्माण गरेको हो। शिवालय गाउँपालिका 9 र छेडागाड नगरपालिका 1 जोड्ने साझा खेत झुरुङ्गे पुल, छेडागाड नगरपालिका 1 र 3 पिपल तडा र नलगाड नगरपालिका 11 पुदु तालना तथा नलगाड नगरपालिका 13 रुकुम पश्चिम र 8 बिस्कोट नगरपालिका 6 काँडाघारी जोड्ने झोलिङ्गो पुल निर्माण भएका हुन्। पूर्वाधार विकास कार्यालयका प्रमुख भूपेन्द्र जयसीले विभिन्न उपभोक्ता समिति तथा ठेकेदारसँगको सम्झौता गरेका चारवटै पुल निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको बताउनुभयो। छेडागाड नगरपालिका 1 का गणेश प्रसाद जयसीले पुल निर्माण भएपछि स्थानीयका खुला वार्फ गर्न निकै सहज भएको बताउनु भएको छ।
0: नेपाल भारत सीमा नाका स्थित बाँकेको नेपालगंज स्थित जमुना नाकाबाट गत आर्थिक वर्षमा 464 जना नेपाली नागरिकलाई उद्धार गरिएको छ। मानव बेचबिखन विरूद्ध क्रियाशील संस्था माइती नेपाल नेपालगंजले जोखिमपूर्ण अवस्थामा यात्रा गरिरहेका 464 जनालाई सीमा नाकाबाट उद्धार गरिएको पारिवारिक मिलन गराइएको जनाएको छ। माइती नेपाल नेपालगंजका संयोजक केशव कोइरालाले उद्धार गरिएका व्यक्तिहरूलाई आवश्यक परामर्श पश्चात सुरक्षित रूपमा परिवारको जिम्मा लगाइएको बताउनुभयो। आर्थिक प्रलोभन, चेतनाको कमी, घरियासी समस्या र प्रविधिको असन्तुलित प्रयोगका कारण सीमावर्ती क्षेत्रमा बेचबिखनको जोखिम बढ़दो रहेको उहाँको भनाइ छ। खुल्ला सीमा विपन्नता र चेतनाको अभावका बीच गैर सरकारी संस्था र प्रहरी प्रशासनको निगरानीले धेरैको जीवन जोगिए पनि हराइरहेका सयौं नागरिकको खोजी र पुनस्थापना अझै चुनौतीको रूपमा रहेको उहाँको भनाइ छ। सीमा नाकाको सतर्कताका बावजूद विभिन्न प्रलोभन, सामाजिक सञ्जालको दुरूपयोग र गलत सूचनाका कारण भारत पुर्याइएर श्रम तथा यौन शोषणमा परेका 10 जनालाई यसै अवधिमा उद्धार गरी स्वदेश फर्काइएको हो।
1: भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अल्लाह भने यो छोटो विश्राम।
2: हिमालय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। हिमालय सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तपसिलको मिति, समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान बारबर्दिया नगरपालिका अन्तर्गत साबिक पानियाबार गाविसका सम्पूर्ण शेयर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका 1 जोदीपुर गाउँ स्थित समिति भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साईपुर गाउँ स्थित समिति भवन। मिति भदौ 31 गते बुधबार। मधुबन, गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 थोडरी माछट चोक स्थित रेडक्रस भवन। मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर, बगनाहा, जुटपानी, खैदार, गिदरपुर र वडा नम्बर 5 गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया, नेवलापुर, गोदाना, कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल। मिति असोज 1 गते बिहिबार। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-590-450 वा 98-045-9301 सम्पर्क गर्न सकिनेछ।

0: जीतपुर वाली यह साल तो निश्चिंत हो गवा गए।
1: हाँ तब पतलिए याद करो तो जू डराए लागत है। पानी जब बरसत रहा तब इतना आनंद से कहाँ बैठे मिलत है। सोचो तब नदी किनारे के घर पानी पड़े लागे कि जू घबराए लागत रहा।
0: हाँ तो भले सही समय पर नदी के किनारे से सुरक्षित जगह पर चल गवा।
2: बरसात के मौसम में बाढ़ के खतरा ज्यादा होत है, यही नाते बाढ़ से बचे खर्ती पहले से तैयारी और सावधानी अपनावा जाए। नदी नारा में पानी अगर बढ़ा है तो सतर्क हो जावा जाए। एम्बुलेंस, सुरक्षा निकाय, स्वयं सेविका सबके संपर्क करे, सूची तैयार पारा जाए। एकाएक जरूरत पड़े वाला सर सामान के झोला तैयार रखा जाए। सतवे बरसात के समय में रोग लागे जोखिम ज्यादा हो नाते पानी उबाल के पिया जाए, सर सफाई में ध्यान दिया जाए।
3: प्लान इंटरनेशनल नेपाल और भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बांके के साझेदारी में बर्दिया जिला में संचालन हुई रहा विपद पूर्व तैयारी उत्थानशीलता और सबलीकरण परियोजना द्वारा जनहित के खातिर जारी संदेश।
4: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन त सधैं बाघ झै।
5: 56455
6: सूचना सम्पूर्ण भारतीय भूपू सैनिक तथा तिनका परिवारहरूले यस वर्षको जीवित प्रमाण पत्र बुझाउने मिति भारतीय राजदूतावास सैन्य पेन्सन शाखाबाट प्रकाशित भएको हुँदा भदौ 24 र 25 गते तदनुसार 2026 सेप्टेम्बर महिनाको 9 र 10 तारिक सुर्खेत र भदौ 25 गते सेप्टेम्बर 10 तारिक दैलेखमा अस्थायी शिविर लगाउने भएकाले यस मितिमा सम्पूर्ण भूपू तथा उहाँका आश्रितहरूलाई जीवित प्रमाण पत्र बुझाउन नयाँ पेन्सन पट्टा सच्याउन र मरुवा पट्टा जम्मा गर्नका लागि यही मितिमा उपस्थित भइदिन हुन यो सूचना प्रसारण गरिएको छ। साथै यदि कसैको छुट्टीमा एक महिना भित्र भारतीय दूतावास सैन्य पेन्सन शाखा काठमाडौँमा पुगी जीवित प्रमाण पत्र बुझाउनु पर्नेछ र अन्यथा पेन्सन बन्द हुने पनि जानकारी गराउँदछौ।
7: रेडियो भेरी एफएम
8: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले वर्षाका कारण कर्णाली राजमार्ग अन्तर्गतका विभिन्न स्थानमा पहिरो जाँदा सड़क अवरूद्ध यात्रुहरूलाई शास्ति, आज पनि कर्णाली प्रदेशसहित देशका विभिन्न ठाउँमा ठूलो वर्षाको सम्भावना, दैनिकमा नमूना बस्ती पहिरोको जोखिममा 8 घरका 37 जनालाई स्थानान्तरण लगायतका खबर प्रस्तुत गर्यो।
9: अब बाँकी खबर भुटेपछि बाढ़ी पहिरोबाट प्रभावित नागरिकको उद्धार राहत तथा पुनस्थापनामा सहयोग पुर्याउने उद्देश्यले सुरक्षित उद्योग वाणिज्यसँगले 3,03,333 रूपियाँ सहयोग गरेको छ। संघले संकलन गरेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। विपदको समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै संघले सहयोग रकम उपलब्ध गराएको जनाएको छ। संघका अनुसार सहयोग रकम मध्ये बजारमा रहेका व्यवसायबाट 1,11,570 रूपियाँ, संघका पदाधिकारी तथा कार्य समितिबाट 1,75,760 रूपियाँ र वस्तुको समितिबाट 16,003 रूपियाँ संकलन गरिएको छ। संघका अध्यक्ष हर्ष विक्रम खड्काले बाढ़ी पहिरोले ठूलो जनधनको क्षति हुनुका साथै सड़क पुल घर तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएकोले पीड़ितको राहत र पुननिर्माणमा थोरै भए पनि योगदान पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताउनुभयो। अध्यक्ष खड्काले राहत र सहयोगलाई रकममै सीमित नराखी आगामी दिनमा पनि बाढ़ी पहिरो प्रभावित नागरिकका लागि लत्ता कपड़ा खाद्यान्न लगायतका आवश्यक राहत सामग्री उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले विपदको समयमा पीड़ित नागरिकको साथमा उभिनु निजी क्षेत्रको सामाजिक दायित्व समेत रहेको बताउनुभयो। यस्तै केही व्यवसाय र यस संघको पहलभन्दा अघि नै व्यक्तिगत रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गरिसकेको पनि संघले जनाएको छ।
8: भोटेपछि बाढ़ीपछि बेपत्ता भएका बर्दियाका 76 जनाको खोजीका लागि बर्दियामा 55 जनाको डीएनए परीक्षण गर्न रगतको नमूना संकलन गरिएको छ। बाढ़ीपछि सम्पर्कविहीन भएका आफन्तको खोजीमा भौतारी रहेका परिवारका सदस्यले डीएनए परीक्षणका लागि रगतको नमूना दिएका हुन्। जिल्ला प्रहरी कार्यालय बर्दियाले सम्पर्कविहीन व्यक्तिका आफन्तलाई डीएनए परीक्षणका लागि नमूना दिन आह्वान गरे अनुसार सम्पर्कविहीन भएका आफन्तले रगतको नमूना दिएका हुन्। बर्दियाका सम्पर्कविहीन 76 जना मध्ये 55 जना नेपाल प्रहरी अस्पतालमा 10 जना बाँकेमा 3 जना तथा चितवन र रसुवामा 1-1 जनाको डीएनए परीक्षणका लागि नमूना संकलन भएको छ। 4 जना सम्पर्कविहीनको हकमा सम्बन्धित परिवारसँग सम्पर्क गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी रेशम बोहराले बताउनु भएको छ।
9: रसुवाको भटेकोसीमा आएको भीषण बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्झनामा हिजो राष्ट्रिय शोक मनाइएको छ। विनाशकारी घटनाको 13 दिनमा राष्ट्रिय शोक मनाइएको हो। मृतकपछि सम्मान र शोक सन्तप्त परिवारजनप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न सरकारले देशैभर राष्ट्रिय शोक मनाएको थियो। राष्ट्रिय शोकमा देशभरका सरकारी कार्यालय तथा विदेशका नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाएको छ। राष्ट्रिय शोकमा मृतकप्रति सम्मान व्यक्त गर्दै सम्पर्कमा नरहेकाहरूको खोजीमा तीव्र बनाउने, विस्थापित सुरक्षित घर फर्काउने तथा पुनर्स्थापनामा र पुनर्निर्माण गर्ने संकल्पको दिन समेतको रूपमा लिइएको छ।
8: नुवाकोट लगायत जिल्लामा गएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1 करोड़ रूपियाँ सहयोग गरेको छ। महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई 1 करोड़ रूपियाँ बराबरको चेक हस्तान्तरण गरेको हो। चेक हस्तान्तरण गर्दै महामन्त्री पौडेलले विपदको घड़ीमा कांग्रेस बाढ़ी पहिरो प्रभावित नागरिकको साथमा रहेको बताउनुभयो। उहाँले सुरूङ तथा विभिन्न स्थानमा फँसेका नागरिकको उद्धारमा भएको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै उद्धार कार्यलाई तत्काल तीव्रता दिन सरकारसँग आग्रह गर्नुभएको छ।
9: लुम्बिनी प्रदेश सरकारले बाँकेमा गत आर्थिक वर्ष 82-83 सञ्चालन गरेका पूर्वाधार विकास तर्फका 116 योजना सम्पन्न गरेको छ। सड़क योजना मध्ये अधिकांश सड़क निर्माण तथा स्तर उन्नतिसँग सम्बन्धित रहेका छन्। सड़क पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख चन्द्रबहादुर शाहका अनुसार गत आर्थिक वर्षमा बहुवर्ष योजना अन्तर्गत जिल्लामा 3 ठूला पुल समेत निर्माण सम्पन्न भएका छन्। उहाँले नेपालगंज विशाल चोक हुँदै जानकी गाउँपालिका जाने सड़क अन्तर्गत चल्तुवा स्थित किरण नाला पुल, खजुराको सिमलघारी गिजरिया ओढरा पुरु सड़क खण्ड अन्तर्गत जेठी नाला पुल र राप्तीसारे 9 अर्गानिक टोल स्थित तल्लो खैरनी जोड्ने सड़क अन्तर्गत गेरुवा खोला पुल निर्माण सम्पन्न भएको बताउनु भएको छ।
8: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम।
10: सिकोसाकोस भेरी गाउँको 9 वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका 1 भेरी गाउँ बर्दियाको 9 वार्षिक साधारण सभा तपसिलको मिति, समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
11: साधारण सभा हुने मिति, समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया, मिति यही भडौ 24 गते।
10: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभा हल शाहीपुर, मिति यही भदौ 25 गते।
11: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभा हल ठाकुरद्वारा, मिति यही भडौ 26 गते।
10: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया, मिति यही भदौ 27 गते।
11: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभा हल बकुवा बर्दिया, मिति यही भदौ 30 गते।
10: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया, मिति यही भदौ 31 गते। र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भुरीगाउँ बर्दिया, मिति यही असोज 1 गते। साथै संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनर प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछ।

0: यो साल त ढुक्क भयो है बुढी।
1: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
0: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
2: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
3: लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
4: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।
5: प्रतिबद्धता।
6: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खानु।
7: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
6: भोक लागेको बेला त मिठै खानेकुरा खानु पर्यो नि।
7: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेफको कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
5: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
6: ल ल, त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
7: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97460-840।
6: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
8: रेडियो भेरी एफएम।
9: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। जेएनजी आन्दोलनका शहीदहरूको सम्झनामा सरकारले आज देशभरि सार्वजनिक बिदा दिएको छ। 18 भदौमा बसेको मन्त्री परिषद बैठकले जेएनजी आन्दोलन भएको 23 भदौको दिनलाई जेएनजी शहीद दिवस घोषणा गर्दै आज देशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। जेएनजी आन्दोलनको आज एक वर्ष पूरा भएको छ। सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट शुरू भएको आन्दोलन, कर्मशः राज्य सञ्चालनको शैली, राजनैतिक नेतृत्वको कार्यक्षमता, भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा र अवसरको असमानता विरूद्ध आवाजमा परिणत भएको थियो। 23 भदौमा संघीय राजधानी काठमाडौँमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर 19 जनाको मृत्यु भएको थियो। यो घटनाको विरोधमा 24 भदौमा देशभर प्रदर्शन भएको थियो। दुई दिनको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी समेत गरेर 76 जनाको मृत्यु भएको थियो भने सरकारी तथा निजी भौतिक संरचनामाथि आगजनी समेत भएको थियो। जेएनजी आन्दोलनको क्रममा बनेको आयोगको प्रतिवेदन भने सरकारले अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन।
10: भेरी खबरमा अब केही खेल खबर। नेपाल भलिबल लीग एनभिलमा कर्णाली शिवराजले तेस्रो जित निकालेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कबड हल त्रिपुरेश्वरमा भएको खेलमा कर्णालीले सगरमाथा स्मार्ट्सलाई 3-2 सेटले हराएको हो। कर्णालीले पहिलो सेट 25-16 जितेको थियो भने दोस्रो सेट सगरमाथाले 25-23 जित्यो। त्यस्तै तेस्रो सेट फेरि कर्णालीले 25-23 जितेर अग्रता बनाएको हो। तर चौथो सेटमा सगरमाथाले 25-19 जितेको थियो। निर्णायक पाँचौं सेटमा भने कर्णालीले उत्कृष्ट प्रदर्शन गर्दै 15-9 जित निकाले र समग्र मा 3-2 को जित निकालेको हो। एन भेलमा सहभागी छ टोलीले सिंगल राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गरिरहेका छन्। लिगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले प्ले अफ मार्फत फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको फाइनल खेल भदौ 28 गते हुनेछ। यस्तै हिजै भएको अर्को खेलमा अन्नपूर्ण सुपर स्पाइकर्सले लगातार दोस्रो जित निकालेको छ। अन्नपूर्णले आफ्नो तेस्रो खेलमा मधेस वारियर्सलाई 3-1 सेटमा पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो।
9: र नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लीग एनपीएलको मीडिया तथा टिकटिङ राइट्स 33 करोड़ भन्दा बढ़ीमा बिक्री गरेको छ। एनपीएल 3 का लागि ओटीटी टेलिभिजन प्रसारण तथा टिकटिङ राइट्स अलग अलग कम्पनीले पाएका छन्। वर्ल्ड वाइड ओटीटी अधिकार नेट टीवी प्रणालीले पाएको छ। उसले 18 करोड़ 40 लाख रूपियाँमा यो अधिकार प्राप्त गरेको क्यानले जनाएको छ। यस्तै नेपाल क्षेत्रको टेलिभिजन प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्क प्रणालीले 14 करोड़ 46 लाख रूपियाँमा खरिद गरेको छ। टिकटिङ अधिकार भने ई सेवा लिमिटेडले 85 लाख रूपियाँमा प्राप्त गरेको क्यानले जनाएको छ। सम्झौता अनुसार टिकट बिक्रीबाट प्राप्त आमदानीको 95% क्यानलाई र 5% ई सेवालाई प्राप्त हुनेछ। यी राइट्सबाट क्यानले 33 करोड़ 53 लाख रूपियाँ आमदानी गर्नेछ। 8 टोलीको सहभागितामा एनपीएल अक्टोबर

0: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही भदौ 27 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यही भदौ 27 गते शनिबारको दिन
0: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
2: सिको साकोस भुरीगाउँको 9 वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दियाको 9 वार्षिक साधारण सभा तपसिलको मिति, समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने मिति

0: 34 गते
1: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा भर्तिया मिति यही बदौ 31 गते र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भुरीगाउँ भर्तिया मिति यही असोज 1 गते साथै संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनस प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी भर्तियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ।

0: केपी पोलिक्लिनिक भुरी गाउँमा हाडजोरी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: यी भनौ 27 गते शनिबारको दिन
0: फेरी अस्पताल नेपालगंजबाट हाडजोरी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 084-40-30-82।
2: गर्जन सधैं बाघ झैं रेडियो टाइगर 99.2 मेगाहर्ज।

हिमालय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। हिमालय सहकारी संस्था लिमिटेडको 25औं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। साधारण सभा सञ्चालन हुने मिति समय र स्थान बारबर्दिय नगरपालिका अन्तर्गत साबिक बानियाबार गाविसका सम्पूर्ण शेर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोधीपुर गाउँ स्थित समिति भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साईपुर गाउँ स्थित समिति भवन। मिति भदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ठोडरी माछट चोक स्थित रेडक्रस भवन। मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुटपानी खैडार गिदरपुर र वडा नम्बर 5 गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-590-450 वा 98-045-99301 सम्पर्क गर्न सकिनेछ।

0: सिकोसाकोस भरी गाउँको नवौं वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका एक भरी गाउँ बर्दियाको नवौं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया मिति यही भदौ 24 गते।
0: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभा हल शाहीपुर मिति यही भदौ 25 गते।
1: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभा हल ठाकुरद्वारा मिति यही भदौ 26 गते।
0: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया मिति यही भदौ 27 गते।
1: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभा हल बकुवा बर्दिया मिति यही भदौ 30 गते।
0: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया मिति यही भदौ 31 गते र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भरिगाउँ बर्दिया मिति यही असोज 1 गते। साथै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनस प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ।

0: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही भदौ 27 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यही भदौ 27 गते शनिबारको दिन
0: दिइने सेवाहरू: गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
2: हो त नि, रेडियो टाइगर आयो।
3: यो हो रेडियो टाइगर 79.2 मेगाहर्ज गर्जन सधैं बाज्ने।

0: मनसुन शुरू हुँदैछ, त्यसैले सचेत बनाऊ।
1: बाढी कहिले आउँछ भन्न सकिँदैन, त्यसैले समयमै तयारी गर्नु अत्यन्तै जरुरी हुन्छ। सबैभन्दा पहिले मौसम पूर्वानुमान र आधिकारिक रूपमा वर्षा र बाढी सम्बन्धी चेतावनीहरू सुन्नु वा थाहा पाउनु अनिवार्य हुन्छ,
0: जसका लागि रेडियो, टीभी, मोबाइल एप मार्फत ताजा जानकारी लिने गर्नुहोस्। मौसम पूर्वानुमान तथा जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेड क्रस सोसाइटीका फेसबुक पेज तथा सामाजिक सञ्जालमा जोडिनुहोस्।
1: आफ्नो घर, कार्यस्थल वा विद्यालय नजिक बाढी, पहिरो आउन सक्ने वा डुबान हुन सक्ने स्थानहरूको पहिचान गर्नुहोस्।
0: हरेक घरमा आपतकालीन किट तयार हुनुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च लाइट, ब्याट्री, रेडियो, प्राथमिक उपचार सामग्रीहरू र महत्वपूर्ण कागजातहरू पानीले नभिज्ने झोलामा सुरक्षित राख्नुहोस्।
1: बाढी आउने सम्भावना भएका क्षेत्रका घर परिवारले सुरक्षित उच्च स्थान र नजिकका आश्रयस्थलहरू पहिचान गरेर खाली गर्ने योजना बनाउनुहोस्। घर तथा सम्पत्तिको सुरक्षाका लागि महत्वपूर्ण वस्तुहरू र विद्युतीय उपकरणहरू उच्च स्थानमा राख्नुहोस्। आफ्नो घर वरपरका नाली, कुलो थुनिएको छ कि ख्याल गर्नुहोस्। गहिरो जराले माटो समात्ने बोट बिरुवा रोप्नुहोस्।
0: आफ्नो घर वरपर जमिन भाँचिएको वा चिरा परेको छ कि विचार पुर्याउनुहोस्। घर वरपरको पर्खाल ढलानहरू तथा भूइँमा चिरा पर्ने रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आएमा वा त्यस्ता संकेत देखिएमा तत्कालै सुरक्षित स्थानमा जानुहोस्।
1: आपतकालीन अवस्थामा सुरक्षित हुने उपायका बारेमा परिवार तथा समुदायमा समय समयमा छलफल गर्नुहोस्। साथै पशु पक्षीहरूलाई पनि आपतकालीन अवस्थामा कसरी सुरक्षित बनाउने योजना बनाउनुहोस्।
0: आपतकालीन अवस्थामा सम्पर्क गर्न सकिने रेड क्रस, जनप्रतिनिधि तथा सुरक्षा निकायको सम्पर्क नम्बरहरू सुरक्षित राख्नुहोस्।
1: नेपाल रेड क्रस सोसाइटीद्वारा जनहितमा

नमस्कार, कार्यक्रम देश परदेशमा तपाईँलाई स्वागत छ। म महेश किवाली। देश विदेशको रोजगारी र व्यवसाय, रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाटाबारे छलफल गर्ने यो कार्यक्रम हरेक

0: त निस्केर अहिले हामी खालि रेस्क्यु अपरेसनमा पिरियडमा भएको हुनाले ड्यामेज एसेसमेन्ट आइसकेको छैन होला, पक्कै पनि भ्यालु मोनिटरी भ्यालुको टर्ममा आइसकेको छैन, त्यो त्यो आउँदै गर्ला। फिजिकल ड्यामेज सँगसँगै जुन मानवीय क्षति म्यान पावरहरूको यो जुन क्षति भयो टेक्निकल ब्रेनहरू, पहिला हामी ब्रेन ड्रेन भन्थ्यौँ, अहिले ब्रेन वास भयो सबै, हाइड्रो पावर यो जुन बाढीले गर्दाखेरि वास आउट भयो सबैजना, जसले चाहिँ अहिले टेक्निकल फिल्डमा त्यो भेगमा चाहिँ राम्रो राम्रो प्रोजेक्टहरू ठुल्ठुलो प्रोजेक्टहरूमा काम गरिरहेको धेरै एक्सपिरियन्स नयाँ पुस्ता पनि ठुलो प्रोजेक्टमा काम गरेर राम्रो एक्सपिरियन्स गेन गरेर भोलि देशका लागि एउटा राम्रो एसेट हुन सक्ने नयाँ पुस्ताहरू पनि यो बाढीले धेरै बगाएको छ। त्यो भएर फिजिकल ड्यामेज एक ठाउँमा छ, त्यसको कम्पेन्सेसन होला, त्यो बिस्तारै बन्ला। यो म्यान पावरको जुन लस भयो त्यसले चाहिँ अलिक धेरै यो क्षेत्रलाई चाहिँ अपूर्णीय क्षति हुन्छ जस्तो लाग्छ मलाई चाहिँ।
1: अब अलिकति त्यो विषयमा गहिरोसँग जाँदाखेरि एउटा जुनसुकै जलविद्युत आयोजना हुन्छ, त्यो हाइड्रोमा चाहिँ कति जति जनशक्ति अथवा त्यो जनशक्तिहरू चाहिँ कति संख्यामा आवश्यक पर्छन् होला जुनसुकै हाइड्रो पावरको कुरा गर्दाखेरि?
0: उयो हाइड्रो पावरको फेज हेरेर हुन्छ, जस्तो अपरेसन प्रोजेक्ट, अब हामीले चिलिमेको एउटा एक्जाम्पल लियौँ, यो कोरिडोरमा अहिले ड्यामेज भएको प्रोजेक्टको लिँदाखेरि हामीले भित्र छजना सातजनाहरू चाहिँ हराइरहनु भएको भन्ने हामीले रेकर्ड आएको छ, होइन, हामीसँग इन्फर्मेसन आएको छ। सँगैमा अप्पर त्रिशुली वान भनेको 216 मेगावाट प्रोजेक्टमा मोर देन 500 पिपल मिसिङ भएका छन्, जसमा टेक्निकल म्यान पावर हामीले हेर्दाखेरि अब हाइड्रो पावर प्रोजेक्टहरूमा टेक्निकल र नन टेक्निकलको रेसियो चाहिँ झन् झन्डै 65-35 या 70-30 त्यस्तै त्यस्तै हुन्छ। अहिले धेरै टेक्निकल म्यान पावर चाहिँ अहिले हराइरहनु भएको स्थिति छ। रसवागढी भनेको भर्खर बाढीबाट चाहिँ पीडित भएर तङ्ग्रिँदै थियो, अपरेसनमा आएको थियो, त्यो प्रोजेक्ट फुल अपरेसन पनि आउन सकिसकेको थिएन। अब जस्तो 100 मेगावाट प्रोजेक्टको अलिकति लोअर अपरेसनमा चलिरहेको बेलामा त्यहाँसम्म त्यहाँभित्र हुनुभएको अपरेसनमा बस्नुभएको टिम प्लस साइडमा हुनुभएको टिम साइडको चाहिँ ठुलो म्यान पावर जस्तो 92-94 जना मिसिङ हुनुहुन्छ भन्ने खबर आएको छ। अब त्यो प्रोजेक्टको यो स्टेज हेरेर, अब जस्तो कुनै अपरेसन प्रोजेक्ट हो कि कन्स्ट्रक्सन प्रोजेक्ट हो कि, अब मैलुङहरूमा पनि म्यान पावरहरू त मिसिङ हुनुभयो, तर UT1 अप्पर त्रिशुली वान जति या हामीहरूको उसको भोटेको के अरे हाम्रो लाङटाङ खोला जति त्यहाँ चाहिँ कन्स्ट्रक्सनमै डाइरेक्ट इन्भल्भ भएको हुनाले मान्छेको इन्भल्भमेन्ट धेरै थियो, मान्छेहरू म्यान पावर त्यहाँभित्र धेरैजना हुनुहुन्थ्यो। अरू चाहिँ अपरेसनमा भएको प्रोजेक्टहरूमा चाहिँ म्यान पावरहरू अपरेसनमा बस्ने अपरेसन टिम या साइडमा हुने साइड टिम जुन चाहिँ एकदम अपरेसनको पिरियडभन्दा थोरै नै हुनुहुन्छ, त्यसले गर्दा यतिजना भन्ने गाह्रो छ। त्यो त्यो त्यो कोरिडोरमा डिफ्रेन्ट फेजेसमा प्रोजेक्ट थियो, अपरेसन कुनै चाहिँ अब मेन्टेनेन्स पनि हुँदै थियो, यो हाम्रो 3A मेन्टेनेन्स हुँदै गरेको भन्ने सुनिएको थियो, त्यहाँ पनि मेन्टेनेन्सको लागि आउनुभएको 40-45 जना विज्ञहरू चाहिँ मिसिङ हुनुहुन्छ। अब डिफ्रेन्ट फेजेसमा भएको प्रोजेक्टको त्यही अनुसारको म्यान पावर डिप्लोयमेन्ट हुन्छ, त्यसले गर्दा यति मान्छे यो प्रोजेक्टमा हुन्छन् भनेर हाइड्रो पावरमा भन्न ठ्याक्कै गाह्रो छ अहिले।
1: त्यसमा पनि तपाईँले भनेअनुसार एउटा दक्ष जनशक्ति भयो, होइन, विज्ञको टोलीहरू हुनुभयो, टेक्निसियन सुपरभाइजर इन्जिनियरहरू हुनुभयो, अर्को भनेको जुन ज्यालादारीका कामहरू गर्ने चालकहरू भयो, उहाँहरूको उपस्थिति चाहिँ कस्तो हुन्छ हाइड्रो पावरहरूमा?
0: कन्स्ट्रक्सन प्रोजेक्टको जस्तो अघि मैले भने कन्स्ट्रक्सन प्रोजेक्टको फेजमा चाहिँ लेबरहरू विज्ञ नभनौ, उहाँहरू विज्ञता उहाँहरूको आफ्नै ठाउँमा विज्ञता छ, लेबरहरू ड्राइभरहरू जस्तो अब अफिस सपोर्टिङ स्टाफहरू कन्स्ट्रक्सन फेजको प्रोजेक्टमा एकदम धेरै हुनुहुन्छ, किनभने ठुलो म्यान पावरलाई उहाँहरूले त्यसलाई चाहिँ डिल गरेर ठुलो म्यान पावरलाई मोबिलाइज गरेर प्रोजेक्ट एक्जिक्युट गर्नुपर्ने फेजमा हुन्छ। अपरेसन फेजमा या मेन्टेनेन्स फेजमा भएको प्रोजेक्टहरूमा चाहिँ म्यान पावर लिमिटेड हुन्छ, सँगै अब त्यहाँ चाहिँ अपरेसनमा बस्ने टिम प्लस ओभरअल साइटलाई म्यानेज गर्ने टिम, त्यो टिम मात्र हुने हुनाले त्यहाँ चाहिँ एकदम कम हुन्छ। अब मैले अघि एउटा जस्तो एउटा रफ रेकर्ड भन्दाखेरि 65% टेक्निकल छ भने 35% नन टेक्निकल, या 70% टेक्निकल छ भने 30% नन टेक्निकल, यसरी नै यो डिभाइड हुने अहिले अपरेसन प्रोजेक्टमा पनि नन यो के अरे कन्स्ट्रक्सन फेजको प्रोजेक्टमा पनि।
1: रिजन सर, जस्तै यो टनलको कुरामा चाहिँ अलिकति बढी मान्छेले चासो देखाएका छन् कि टनलमा चाहिँ यतिजना मान्छे फँसेका हुन सक्छन् भनेर अलिकति चर्चाको विषय पनि भएको छ, त्यो टनलभित्र काम गर्ने जनशक्ति चाहिँ कस्तो जनशक्ति हुन्छ?
0: टनलभित्र टनलकैमा जस्तो हामीहरूको टनल पनि फरक फरक टनल हुन्छ, अब यहाँ यो कोरिडोरमा भएको प्रोजेक्टमा चाहिँ पावर हाउस पनि टनलभित्रै छ, त्यहाँ पनि पावर हाउस क्या भने पावर हाउस टनल हुन्छ। हामीले पावर हाउसभित्र काम गर्नेहरू चाहिँ अलिक बढी दक्ष हुनुहुन्छ, टेक्निकल म्यान पावर हुन्छ, इलेक्ट्रिकल मेकानिकल अनि त्यसपछि अपरेसन टिमहरू ओभरसियर लेभलहरू हुन्छ पावर हाउसभित्र काम गर्नेहरू। रसवागढीको पावर हाउसभित्र

0: एसएन टिममा हुनुहुन्थ्यो, उहाँहरू इलेक्ट्रिकल इन्जिनियर, मेकानिकल इन्जिनियर, ओभरसियरहरू, अनि त्यसपछि फोरम्यान लेभलको स्टाफहरू हुनुहुन्थ्यो। अर्को भनेको युटी वानमा पनि पावर हाउसमा काम गर्दै गरेको मान्छे भनेको इन्स्टलेसन फेजमा थियो, त्यसपछि इन्जिनहरू जो अहिले चाहिँ उहाँहरूको एन्ड्रिज हो, यो इलेक्ट्रो मेकानिकल कन्ट्राक्टर, त्यहाँबाट आउनुभएको टिमहरूले इन्स्टलेसन गर्दै हुनुहुन्थ्यो। यो लाङटाङ खोला पनि त्यही हो, उहाँहरू कमिसनिङ फेजमा पुग्न आँट्नुभएको थियो, त्यही भएर टेस्टिङहरू चलिरहेको हुनाले अपरेसनमा त्यहाँ पावर हाउसभित्र हुने मेन पावरहरू चाहिँ धेरैजना टेक्निकल हुन्थ्यो। अर्को टनल हुन्छ जुन हामीहरूको चाहिँ हेडरेस्ट टनल, या जुनबाट चाहिँ पानीहरू बग्छ, या अडिट टनलहरू, त्यसमा चाहिँ इन्जिनियरहरू सुपरभिजनमा जानुभएको छ भने इन्जिनियरहरू हुनुहुन्छ, या ओभरसियर लेभलको जो चाहिँ सुपरभाइजिङ पोजिसनमा हुनुहुन्छ उहाँहरू जानुभएको छ भने, उहाँहरू पर्नुभयो, सुपरभाइज गर्न जानुभएको बेलामा, मोनिटरिङ गर्न जानु बेलामा पर्नुभयो। अरू काम गर्ने चाहिँ धेरै जस्तो लेबरहरू नै हुनुहुन्छ, उहाँहरू चाहिँ अब लेबरको पनि डिफ्रेन्ट क्लासहरू हुन्छ, धेरैजना लेबरहरू अब युटी वानमा एकदम धेरै लेबर हुनुहुन्थ्यो त्यो टनलमा काम गर्ने, अरूमा चाहिँ टनलमा काम गर्ने त्यति साह्रो हुनुहुन्थ्यो, जस्तो चिलिमेमा हुनुहुन्थ्यो, रसवागढीमा हुनुहुन्थ्यो, लाङटाङमा केही मात्रामा हुन सक्नुहुन्छ, उहाँहरूको टेस्टिङ फेज भएको हुनाले उहाँहरूले टनलको इन्सपेक्सन गर्दै हुनुहुन्थ्यो होला। युटी वानमा त्यो हामीहरूको हेडरेस्ट टनलहरूमा, अरू अडिट टनलहरूमा काम भइरहनु, त्यहाँ टनलमा लेबर बढी हुनुहुन्थ्यो, थ्री एमा पक्कै हुनुहुन्थ्यो होला, थ्री एमा चाहिँ अब हामीहरूको मेन्टेनेन्स काम भइरहेको हुनाले पावर हाउसमा चाहिँ टेक्निकल मेन पावरहरू, विधिहरू पावर हाउसमा हुनुहुन्थ्यो। थ्री बीमा चाहिँ अब अन्डर कन्स्ट्रक्सन हुनाले टनलमा थ्री बीको चाहिँ मलाई त्यति राम्रो जानकारी भएन, टनलमा त्यति धेरै हुनुहुन्थ्यो कि भन्ने थ्री बीमा पनि, किन थ्री बीमा थ्री बी भनेको थ्री एको क्यास्केड, टनल धेरै ठुलो पनि थिएन, त्यही भएर टनलमा हुनुहुन्थ्यो कि भन्ने मेरो चाहिँ बुझाइ हो, होइन हुनु अलिअलि त हुनुहुन्थ्यो होला काम गर्दै गरेको, तर क्यास्केड प्रोजेक्ट भएको हुनाले उहाँहरूको लामो टनल थिएन, अनि त्योभन्दा तल अरू प्रोजेक्टहरूमा त टनल नभएको हुनाले लेबरहरू अलिक धेरै काम गर्ने त्यो टनलको चाहिँ टनलमा काम गर्ने डाइरेक्ट लेबरहरू चाहिँ थ्री ए र युटी वानमा र लाङटाङमा हुनुहुन्थ्यो भन्ने चाहिँ मलाई त्यो मेरो विचारमा त्यहाँ चाहिँ बढी हुनुपर्छ, अरू अरू प्रोजेक्टमा चाहिँ टनलमा काम भइरहेको थिएन हेडरेस्ट टनलमै।
1: हाइड्रो प्रोजेक्ट सुरु हुने चरणदेखि जिरो फेजदेखि चाहिँ यो समय अथवा यो फेजसम्म आइपुग्दाखेरि चाहिँ कति प्रक्रिया लामो प्रक्रिया लाग्छ र कति समय अथवा भनौँ न टाइम कन्जम्सन चाहिँ कति लाग्छ यसको लागि चाहिँ?
0: यो हजुरको प्रोजेक्ट हेरिकन र प्रोजेक्टको भौगोलिक विकटता, अनि त्यसपछि प्रोजेक्टसँग हुनुपर्ने क्यास फ्लो मेन्टेनेन्स गर्न सक्ने आधारमा टाइमलाई चाहिँ मेन्टेनेन्स उ गर्न सकिन्छ, क्याटेगोराइज गर्न सकिन्छ। सानो प्रोजेक्टको हामीले हेर्दाखेरि दुई तिन वर्षमा कन्स्ट्रक्सन पिरियड सकिन्छ, दुई तिन वर्ष चार वर्षमा कन्स्ट्रक्सन पिरियड सकिन्छ। ठुलो प्रोजेक्टहरूलाई सात वर्ष पनि लागेको, आठ वर्ष पनि लागेको हामीले देखेका छौँ। स्टार्टिङदेखि हेर्ने हो भने हामीले सर्वे लाइसेन्स लिँदाखेरिदेखि हेर्छौँ भने हामीले सर्वे लाइसेन्सको पिरियड पाँच वर्ष हुँदै हुन्छ, त्यो पिरियडमा हामीले डिजाइन डकुमेन्ट, टेन्डर डकुमेन्ट, ओभरअल हामीले आफूले गर्नुपर्ने इन्टरनल स्टडी गरिसकेर अनि बल्ल कन्स्ट्रक्सनमा जान्छौँ। कन्स्ट्रक्सन पिरियड प्रोजेक्ट बेसिसमा, प्रोजेक्ट वाइज अघि मैले भने जस्तो कुनै प्रोजेक्टको अलिक धेरै लामो हुन्छ, सबैको टार्गेट चाहिँ चार पाँच वर्षमा सकौँ भन्ने हुन्छ, तर विविध कारणले गर्दाखेरि चार पाँच वर्षमा नसकेर ठुलो प्रोजेक्टहरू सात आठ वर्षमा पुगेको पनि रेकर्डहरू छ, होइन हामीले अब देखाएको छौँ ठुल्ठुलो प्रोजेक्टहरूमा। त्यही भएर कन्स्ट्रक्सन पिरियड चाहिँ भ्यारी हुन सक्ने भयो। सर्वे चाहिँ अब गभर्मेन्टले दिने हामीहरूलाई पाँच वर्षको टाइम लाइन हुन्छ, अनि अपरेसन चाहिँ अब हामीहरूले कन्स्ट्रक्सन सकिएपछि हामीहरूलाई पच्चिस वर्षको पिपिए चाहिँ नेपाल विद्युत प्राधिकरणसँग पच्चिस वर्ष पिपिए गरेको छौँ, त्यो पिरियडसम्म हाम्रो अपरेसन फेजमा हुने भयो प्रोजेक्टहरू।
1: भनेपछि कम्तीमा पनि तीन वर्षदेखि बीस पच्चिस वर्षसम्मको समय अवधिभरिमा त्यो प्रोजेक्टले धेरैलाई रोजगारी पनि दिइरहेको हुन्छ भन्ने पनि बुझ्न सकिन्छ?
0: हजुर, पक्कै पनि कन्स्ट्रक्सन पिरियडमा त त्यो त्यो क्वान्टिटी नम्बर चाहिँ एकदमै धेरै हुन्छ कन्स्ट्रक्सन फेजमा, किनभने त्यो फेजमा त अब हामीलाई लेबरहरू पनि चाहिने भयो, विज्ञहरू पनि चाहिने हुनुहुन्छ, इन्जिनियरहरू पनि फरक फरक विधाका, सिभिल इन्जिनियर, हाइड्रोलोजीको, त्यसपछि अनि अब जियोलोजिस्टहरू, इन्भाइरोमेन्टलिस्ट, इलेक्ट्रिकल, मेकानिकल, फरक फरक विधाका धेरै इन्जिनियर हुन्छ कन्स्ट्रक्सन फेजमा। अपरेसन फेज भने चाहिँ अब प्रोजेक्टलाई अपरेसन गर्ने हो, हामीले इन्स्टल गरिसकेको हुन्छौँ, त्यसलाई चाहिँ खालि डेली रन गर्नु मात्र पर्ने हुन्छ, कहिलेकाहीँ मेन्टेनेन्सको बेलामा चाहिँ समस्या हुनाले त्यो फेजमा चाहिँ अलिक बढी इलेक्ट्रिकल र मेकानिकलको इन्भल्भमेन्ट बढी हुन्छ। त्यही भएर कन्स्ट्रक्सन फेजमा चाहिँ एकदम डाइभर्स मेन पावरहरू, फरक फरक फिल्डको, फरक फरक उसको एक्सपिरियन्स भएकोहरू मेन पावरहरू इन्भल्भ हुनुहुन्छ प्रोजेक्ट कन्स्ट्रक्सन ड्युरेसनमा। अपरेसनमा चाहिँ अब भने जस्तै अब सर्टेन मान्छे सिफ्टमा बस्ने, त्यो पनि अब अपरेसन गर्न सक्ने इलेक्ट्रिकल मेन पावर र मेकानिकल चाहिँ अलिक बढी इन्भल्भ हुनुहुन्छ त्यो अपरेसन फेजमा चाहिँ।
1: हुन त अलिकति यो सान्दर्भिक होला कि नहोला रिजन सर, जस्तै अब त्यो जनशक्ति उत्पादन गर्न कति समय लाग्छ भनेर सोध्नु चाहिँ कतिको सान्दर्भिक हुन्छ?
0: त्यही भन्न आँट्दै थिएँ हजुरको, यो जनशक्ति उत्पादन गर्न हजुरको यो एकदम हामीहरूले भ्यालुमा यो जुन हामीहरूले एउटा डाटा बेसमा भन्न चाहिँ गाह्रो छ, किनभने अब इन्जिनियरिङ स्टडीदेखि लिएर प्लस टूसम्म एउटा स्टडी एउटा स्कुलिङ फेज भयो भने इन्जिनियरिङ स्टडी हुन्छ 4 वर्षको, त्यो सिद्ध्याएपछि अब फेरि अब कसैले चाहिँ अब त्यो कुनै एउटा विधामा चाहिँ अलि एक्सपर्टाइजको रूपमा इन्जिनियरिङ फिल्डमा पनि स्ट्रक्चरल होला हाइड्रोलोजी होला उहाँहरू चाहिँ डिफ्रेन्ट चाहिँ मास्टर्स गर्दाखेरि त्यो त्यो एउटा लेभलको स्टडी भयो। अर्को भनेको यो दक्षता भनेको अब हामीले फ्रेसर इन्जिनियरलाई मात्र भन्यौँ भने एउटा एउटा एउटा डिभिजन आउला पढ्ने डिभिजन आउला, जुन एक्सपिरियन्स म्यान पावरहरू हामीले लस गऱ्यौँ त्यो एक्सपिरियन्स त फेरि सजिलो गरी गेन गर्न सक्ने आधार छैन, किनभने उहाँले प्रोजेक्ट बनाएर प्रोजेक्टको एक्सपिरियन्सहरू अर्को प्रोजेक्टमा इम्प्लिमेन्ट गर्नको लागि आउनुभएको थियो, त्यो एक्सपिरियन्स म्यान पावरहरूको लस चाहिँ त्यो त्यो त कुनै एउटा कुनै एउटा केहीले पनि अब त्यसलाई चाहिँ भ्यालु मापन गर्न सकेला जस्तो लाग्छ, अङ्गमा बनाउन बताउन सकिएन त्यसमा चाहिँ, त्यसको लागि त पहिला एउटा प्रोजेक्ट बनेको हुनु पर्यो, उहाँहरूको एक्सपिरियन्स भए हुनु पर्यो होइन, त्यो चाहिँ अब त्यो कस्तो हुन्छ रिपिटेड स्टेजहरूबाट आएको हुन्छ, त्यो त्यही भएर एक्सपिरियन्स म्यान पावरहरूको लस चाहिँ एकदम हामीहरूलाई त्यो चाहिँ अब खट्किन्छ, अब खट्किन्छ हजुरलाई अब आउँदो प्रोजेक्टहरूमा खट्किनेवाला छ यिनीहरू सबै, किनभने अहिले बनाइसकेको मान्छेहरू पनि एक लेभलको एक्सपिरियन्स भइसक्नु भएको थियो, काम गर्दै गरेको पनि उहाँहरू अर्को प्रोजेक्टको लागि राम्रै एसेट हुनुहुन्थ्यो, एक्सपिरियन्सको त झन् अब पुरै छोडौँ, उहाँहरू त धेरै एक्सपिरियन्स भइसकेको प्रोजेक्टहरूलाई चाहिँ गाइड गर्न सक्ने अगाडि लान सक्ने मान्छेहरू उहाँहरूको लसले पनि हामीहरूलाई अब आउँदो समयमा त्यो खड्किएपछि बल्ल अब हामीहरूलाई त्यो त्यो थाहा हुन्छ कति हामीले लुज गरेछौँ यो रसुवाको बारीमा भनेर त्यतिखेर थाहा हुन्छ जस्तो लाग्छ।
1: त्यो सर यही कुरालाई अलिकति गहिरो रूपमा बुझ्दाखेरि जहिले जुन अहिले क्षति भयो हाइड्रो पावरहरूमा यो बाढीले गर्दाखेरि जति जनशक्तिलाई क्षति पुर्याएको छ यसले चाहिँ अबको समयमा हाइड्रोमा अथवा भनौँ त्यो क्षेत्रमा काम गर्नेहरू अथवा त्यो कामलाई चाहिँ कसरी प्रभाव पार्छ र कस्तो खालको असर तपाईँले भर्खरै भन्नुभएको थियो अब खड्किन सक्छ भनेर भन्नुभएको थियो कस्तो असर देखिन सक्छ?
0: एक्सपिरियन्स म्यान पावर हामीले जसलाई लुज गर्यौँ त्यो एक्सपिरियन्स म्यान पावर पाउन केही समय कुर्नुपर्ने हुन्छ या हामीलाई खड्किराख्ने हुन्छ पछिसम्म पनि। अब हाइड्रो पावरमा काम गर्ने भन्ने जुन अहिलेको यो बाढीले गर्दा मान्छेहरूको यो सिफ्ट भएको छ हाइड्रो पावरमा गर्दाखेरि डर हुन्छ भन्ने, अब यो भने त हिमालयन सुनामी हो, यसमा त केही गरी पनि बच्न सक्ने आधार थिएन, केही समय चाहिँ अब यसले अप्ठ्यारो पार्ला, पछि फेरि के हुन्छ भने अब यसलाई चाहिँ हामीहरूले मान्छेहरूलाई यतातिर आकर्षित गर्नको लागि अब ट्रेनिङ प्रोग्रामहरू म्यान पावर डिप्लोइमेन्ट प्रोग्रामहरू अनि जस्तो अब हामीले चाहिँ सेफ्टीका प्रोटोकलहरू होइन अन्डरग्राउन्ड पावर हाउसभित्र हुनुपर्ने चाहिँ अब इमर्जेन्सी इभ्याकुएसनकाहरू त्यसलाई चाहिँ गाइडलाइनहरूमा प्रोटोकलहरूमा ध्यान दिएर अब यो योसँग सम्बन्धित स्टेक होल्डरहरूसँग कन्सल्टेसन गर्दै अगाडि बढाउँछ, जसले गर्दा भविष्यमा यस्तो यस्तो बाढी आइहाले पनि हामीले चाहिँ म्यान पावरको लसलाई चाहिँ मिनिमाइज गर्न सकौँ भनेर त्यो त्यो त्यो एउटा साइकल चाहिँ चलाइराख्नुपर्ने हुन्छ। अब मान्छेहरूलाई अहिले जुन डर छ त्यो त हुनु स्वाभाविक पनि हो, हाइड्रो पावरमा काम गर्न खोला छेउमा बस्न डर हुनु स्वाभाविक, त्यो केही समयसम्म चाहिँ हुन्छ जस्तो लाग्छ मलाई, पछि फेरि अब प्रोजेक्टहरू बन्न थालेपछि अब त्यसले यो प्रकारको काम गर्दै गएपछि मोटिभेसन हुन्छ, मोटिभेसन भएपछि मान्छेहरू आफै आकर्षित भएर यो फिल्डमा लाग्नुहुनेछ,
1: त्यो स्वाभाविक प्रक्रिया अन्तर्गत पर्यो। जुन जति पनि हाइड्रोहरू अहिले प्रभावित भएका छन् नि, अब त्यो हाइड्रोहरूको चाहिँ के हुन्छ?
0: फिजिकल ड्यामेज एसेसमेन्ट पक्कै पनि भइसकेको छैन, अब फिजिकल इन्फ्रास्ट्रक्चरको लस भयो त्यो त्योभन्दा पनि बढी चाहिँ हामीलाई दुःख चाहिँ म्यान पावर लसमा छ, फिजिकल इन्फ्रास्ट्रक्चर लसलाई त हामीले केही न केही कुनै प्रक्रियाले कुनै बेला चाहिँ अब त्यसलाई फेरि अपरेसन स्टेजमा ल्याउन सकौँला। अब म्यान पावरको लसहरू भनेको यो टेक्निकल म्यान पावर मात्र होइन, कसैको फ्यामिली हुनुहुन्छ के हुन्छ त्यो लस चाहिँ अब कहिले पनि पूर्ति हुनेवाला छैन है। अब फिजिकल प्रोजेक्टलाई फेरि अपरेसनमा ल्याउन केही समय लाग्ला, या कुनै प्रोजेक्टको अब त्यो ड्यामेज एसेसमेन्ट पनि हेर्नुपर्ने हुन्छ, बन्न सक्छ कि सक्दैन, बन्दाखेरि अझ त्यो के भन्छ फाइनेन्सियल भ्यालु चाहिँ पहिलाको भन्दा झन् महँगो पर्न जाने, अब त्यसलाई चाहिँ अब त्यो ल्युक्रेटिभ नहुने, अब जुन हामीहरूको पिपिएको टर्म्सहरू छ कन्डिसन छ बेच्दाखेरि हामीहरूलाई यति पैसा भनेर गभर्मेन्टले तोकेको छ त्यसले चाहिँ अब हुने पिरियडमा पनि अब हामीहरूलाई त्यो पैसा नउठ्ने जस्तो देखियो भने त्यो यो प्रोजेक्टहरू चाहिँ अब टर्मिनेटेड पनि हुन सक्ला कुनै प्रोजेक्ट, त्यो त्यो भनेको अब ड्यामेज एसेसमेन्ट गरेपछि मात्र थाहा हुन्छ, ड्यामेज एसेसमेन्टमा फिजिकल प्लस फाइनेन्सियल सबै ड्यामेज एसेसमेन्ट होला। अहिलेलाई चाहिँ ठ्याक्कै भन्दाखेरि अहिलेको स्थिति हेर्दाखेरि प्रोजेक्ट त्यही ठाउँमा अहिले अब ड्यामेज एसेसमेन्ट नभइकन त्यसको डिटेल डिस्कसन नभइकन डिटेल डिजाइन नबनिकन इमिडिएटली बनाउनु चाहिँ अलिक गाह्रो छ कि जस्तो लाग्छ।
1: हुन त अब मन्त्रीज्यूले पनि पुननिर्माणमा चाहिँ अलिकति तदारुकता देखाउनुपर्छ भन्ने कुरा यतापट्टि भौतिक संरचनाको क्षेत्रमा पनि गरिरहनु भएको छ, सेनाले पनि काम गरिरहेको छ। हाइड्रोको कुरा गर्दाखेरि हुन त त्यो भूकम्पका संरचनाहरू पनि पूर्ण रूपमा बनिसकेका छैनन् अझै पनि, र अघिल्लो वर्षको त्यो बाढीले प्रभावित भएका ठाउँहरू पनि राम्रोसँग बनिसकेका छैनन्। यो अहिलेको बाढीले जति पनि 12-13 हाइड्रोहरू प्रभावित भएका छन्, यो बनिसक्नलाई चाहिँ तपाईँलाई के लाग्छ एउटा विज्ञताको हिसाबले भन्दाखेरि कति समय जति लाग्न सक्ला?
0: कुनै प्रोजेक्ट अब जसको चाहिँ सिभिल स्ट्रक्चरहरू इन्ट्याक्ट छन् है, पावर हाउसलाई मात्र सफा गर्नुपर्ने हो, त्यो प्रोजेक्टहरू चाँडै अपरेसनमा आउन सक्छन्। कुनै प्रोजेक्टहरूको चाहिँ जस्तो सिभिल स्ट्रक्चर नै वास आउट भएको छन्, त्यो सिभिल स्ट्रक्चर नै वास आउट भएको प्रोजेक्टमा चाहिँ फेरि सुरुदेखि काम गर्नु पर्यो, फेरि त्यो स्ट्रक्चर बनाउनु पर्यो, स्ट्रक्चर बनाउनको लागि अब त्यसपछि राख्ने लागि स्टोरेजको लागि राख्ने ठाउँ, किनभने एउटा गज नै बनाएर गएको छ भने चाहिँ राख्ने ठाउँ पनि सजिलो छैन, त्यहाँ है इक्विपमेन्टहरूलाई चाहिँ स्टोरिङ गर्नु पर्यो, अब त्यसलाई चाहिँ समय लाग्ला अरू प्रोजेक्टहरूलाई। अब साना प्रोजेक्टहरू जसमा चाहिँ पावर हाउसमा मात्र ड्यामेज भएको छ या कुनैको चाहिँ हेडवर्क सानो छ, हेडवर्कलाई अलिकति अब हेडवर्कलाई फुल्ली वास आउट नभएर अलिक ड्यामेज मात्र भएको छ भने त्यसलाई चाहिँ अब मेन्टेन गरेर चलाउन समस्या नहोला, किनभने योभन्दा 2 वर्ष अगाडिको बाढीमा पनि हामीहरूले ड्यामेज भएर फेरि यी प्रोजेक्टहरूलाई अपरेसनमा ल्याएकै हामीसँग आफ्नै ऊ पनि छ, एक्सपिरियन्स पनि छ होइन। त्यही भएर सानो ड्यामेजलाई चाहिँ चाँडो अपरेसनमा ल्याउन समस्या नहोला। अब ठुलो फिजिकल इन्स्ट्रक्चर नै वास आउट भएको प्रोजेक्टहरूलाई चाहिँ अलिकति फेरि राम्रो अध्ययन गरेर गर्न केही समय लाग्ला, त कति समय भनेपछि त्यसको लागि त फेरि एउटा स्टडी टिम बस्नु पर्ला, उनीहरूले स्टडी गर्नु पर्ला, फेटै भन्नु पनि गाह्रो छ अहिले।
1: यो अहिले अनुमानकै भरमा यति वर्ष भनेर भन्न सक्ने अवस्था हुँदैन, अब कमिटी बनाउने होला, अब कुन कुनलाई अलिकति चाँडै प्राथमिकतामा राखेर निर्माण गर्नुपर्ने होला लगायतका कुराहरूमा पनि भर पर्ने
0: हो। हजुर पक्कै पनि अब त्यो एउटा पाटो हो। अर्को भनेको अब त्यसपछि हामीहरूलाई फाइनेन्सियल एसुरेन्सहरू ठुल्ठुलो प्रोजेक्टहरू जस्तो 111 मेगावाट 216 मेगावाटहरूको त अब एक लेभलको काम भइसकेको थियो, इन्सुरेन्सबाट सर्टेन अमाउन्टहरू त हामीहरूले फेरि पाउन सकिएला है, इन्सुरेन्स क्लेम गर्दाखेरि आउन सक्ला, तर त्यसपछिको चाहिँ अब चलिरहेको त्यो कति वर्ष भएर अपरेसनमा आइसकेको त्यो अघि मैले भनेको पिपिएको एउटा ड्युरेसन हुन्छ, त्यो अब हामीले सबै क्यालकुलेसन गर्दा फाइनेन्सियल्ली चाहिँ कतिको अब त्यो प्रोजेक्टहरू फिजिबल र ल्युक्रेटिभ छन् है, त्यो आधारबाट पनि स्टडी गर्नु पर्ला, या गभर्मेन्टले केही प्याकेज ल्याइदियो भने गभर्मेन्टको प्याकेज पनि आउन सक्ने सम्भावना पनि छ, किनभने ठुलो लस हो। त्यस्तो प्याकेजहरू आएर प्रोजेक्ट बेसिसमा चाहिँ यो प्रोजेक्टलाई यतिसम्म एक्सटेन्ड गर्न सकिन्छ, यो प्रोजेक्टलाई यतिसम्म एक्सटेन्ड गर्न सकिन्छ, यो प्रोजेक्टलाई यसरी बनाउन सकिन्छ भनेर त्यो भयो भने अब प्रोजेक्टहरूलाई फेरि सुरु रिभाइभ गरेर पहिलाको स्टेजमा ल्याउन नसकिएला भन्न सकिँदैन।
1: जुन अहिलेको क्षति छ, अहिलेको मात्रै होइन अघिल्लो वर्ष पनि क्षति भयो पटक पटक, यो प्राकृतिक तपाईँले अघि भन्नुभएको थियो ग्लोबल वार्मिङको कुराहरू, कार्बन उत्सर्जनको कुराहरूले गर्दाखेरि हिमालयन सुनामीको प्रकोप बढ़िरहेको छ भन्ने अब अन्तर्राष्ट्रिय संचार माध्यमहरूले पनि बताइरहेका छन्। यसले चाहिँ के संकेत गर्छ नेपालमा हाइड्रो पावरको क्षेत्रमा, के संकेत दिइरहेको छ?
0: हामीहरू सुरुमा चाहिँ हाम्रो पहिला इन्टेन्सन कस्तो हुन्थ्यो भन्दा स्नो फेड रिभरहरूले चाहिँ अब हाइड्रो पावर राम्रो जेनेरेसन छ, त्यसमा पानीको कमी हुँदैन भनेर स्नो फेड रिभरमा चाहिँ हामीहरू धेरै टार्गेट गर्थ्यौँ। अहिले अब कस्तो स्नो फेड रिभरमा जहिले पनि यो क्लाइमेट चेन्जले गर्दाखेरि यस्ता प्राकृतिक विपत्तिहरू आइराख्न सक्ने सम्भावना बढी भयो, अब यसलाई चाहिँ अब स्टडीको फेजमै हामीहरूले अब डिटेल डिजाइन फेजमै या फिर स्टडी लेभलमा चाहिँ त्यहाँ माथिको ब्लफहरू के कति छन्, त्यो ब्लफहरूको चाहिँ अब यो प्रोजेक्ट ड्युरेसनमा चाहिँ आउटब्रस्ट हुने सम्भावना कति छ, त्यो लेभलकै स्टडी गरेर अब ब्लफ आउटब्रस्ट भयो भने हामीले प्रोजेक्टको लोकेसनहरू चेन्ज गर्नुपर्ने हुन सक्ला होइन, त्यो लेभलको स्टडी गरेर बनाउन नसकिने भन्ने त होइन, तर त्यसले चाहिँ अब प्रोजेक्टलाई फाइनेन्सियल्ली कतिको चाहिँ सपोर्ट गर्छ, अब त्यो सबै लेभलको स्टडी गर्दाखेरि प्रोजेक्ट बनाउने हामीहरूको एउटा बजेट हुन्छ, प्रोजेक्ट बनाउनको लागि एउटा हामीले छुट्याएको पैसाहरू अनुसार त्योभन्दा धेरै माथि जाने हो कि, अब त्यो त्यस्तो अलि अप्ठ्यारा खालको ठाउँमा भएको प्रोजेक्टलाई चाहिँ गभर्मेन्टले आउटब्रस्टको नि ग्लेसियर लेक आउटब्रस्टहरूको नि स्टडी गर्ने, त्योसँग हुने क्षतिहरूको स्टडी गरेर प्रोजेक्टलाई चाहिँ अब रिडिजाइन या रिमोडल गर्दाखेरि लाग्ने खर्च गभर्मेन्टले कुनै तरिकाले अब त्यसलाई कम्पेन्सेट गर्न सक्ने पनि होला, राम्रो प्रोजेक्ट जसले चाहिँ अब एकदम राम्रो जेनेरेसन हुन सक्ने, धेरैलाई जब दिन सक्ने प्रोजेक्टलाई त गभर्मेन्टले त्यो गर्न सक्ने पनि आधार त रहन्छ। त्यही भएर अब यो हिमालयन यो जुन क्लाइमेट चेन्जले त पक्कै पनि असर पुर्याएको छ, यो क्लाइमेट चेन्जले गर्दा बारम्बार बाढी आउने, प्रोजेक्टहरूलाई डिस्टर्ब गर्ने छ, अब यो क्लाइमेट चेन्जको असरहरूलाई चाहिँ हामीले प्रोजेक्टको डिजाइन फेजमै स्टडी गर्नुपर्ने देखिहाल्छ अब प्रोजेक्टलाई. पहिला चाहिँ हामीले इन्भाइरोमेन्टल एस्पेक्ट भनेर इन्भाइरोमेन्टल इम्प्याक्ट एसेसमेन्ट भनेर इन्भाइरोमेन्ट र सोसियलसँग चाहिँ अलिक जोड्थ्यौँ. त्यो भनेको ग्लेसियर लेक आउटबर्स्टसँग अलिक माथिसम्म पुगेका थिएनौँ. त्यसपछि क्लाइमेट चेन्जका इस्युहरूलाई त्यसलाई कभर गरेका थिएन. अब चाहिँ त्यो लेभलको स्टडी पनि इन्कर्पोरेट गर्नुपर्ने हो कि या हाम्रो गाइडलाइनहरूमा डिजाइन गाइडलाइनमा या हाम्रो हाइड्रो पावरको पावर हाउस डिजाइन गाइडलाइनदेखि लिएर हाइड्रो पावर डिजाइन गाइडलाइनमा त्यो लेभलको स्टडीहरूलाई चाहिँ इन्कर्पोरेट गरेर गभर्मेन्टको अथोरिटीहरू जस्तो डिओइडी इआरसीहरूले एउटा गाइडलाइन नै बनाउने हो कि विज्ञहरूसँग सल्लाह गरेर त्यो गर्यो भने चाहिँ मान्छेले त्यो भयो भने अब गाइडलाइनमै आइसकेपछि मान्छेले त्यो त्यति मिनिमम त रिक्वायरमेन्ट फुलफिल गर्नै पर्यो. अब त्यो भएर अब क्लाइमेट चेन्जलाई पनि कसरी मिनिमाइज गर्न सकिन्छ. अब मिनिमाइज गर्ने त हाम्रो नेपालको हातमा छैन किनभने नेपालले क्लाइमेट यो ग्लोबल कार्बन डाइअक्साइड उत्सर्जन नै 0.05% गराएछ भन्ने आइरहेछ अहिले रेकर्ड. अब त्यसलाई चाहिँ अब कसरी चाहिँ अब त्यसको क्षतिलाई कन्ट्रोल गर्न सकिन्छ भन्ने चाहिँ स्टडी हुनु पर्ला.
1: अब अलिकति जनशक्तिको कुरा गर्दाखेरि रिजन सर, अब जति पनि हाइड्रो क्षति भइसकेको छ, सरकारले ढिलो चाँडो पुननिर्माणको काम प्रक्रिया सुरु गर्छ त्यसमा, यो अहिलेको समयमा चाहिँ ठ्याक्कै पर्याप्त जनशक्ति उत्पादन भनौँ अथवा होला कि नहोला त्यो क्षेत्रमा खटाउनुको लागि चाहिँ भेटिन्छन् अथवा भेटिँदैनन्?
0: जनशक्ति उत्पादन त हामीहरूको अहिले हामीहरूको इन्जिनियरिङ स्टडीहरूको पनि रेकर्ड हेरिङ भने राम्रै छ. नेपालमा बस्ने भन्दा बाहिर जान खोज्नेहरूको चाहिँ अलिकति क्वान्टिटी बढी नै देखिरहेछ होइन. अब त्यो उत्पादनलाई हामीले चाहिँ यतातिर डाइभर्ट गर्न सक्यौँ, नेपालकै हाइड्रो पावर डेभलपमेन्टमा नेपालकै यो इन्फ्रास्ट्रक्चर डेभलपमेन्टमा डिप्लोय गर्न सक्यौँ भने जनशक्ति उत्पादनमा त समस्या छ जस्तो मलाई लाग्दैन. तर जुन एक्सपिरियन्स मेन पावरहरू छ, अब त्यो एक्सपिरियन्सलाई चाहिँ हामीले तत्काल चाहिँ अब एक्सपिरियन्स मेन पावरहरूको जुन हामीले लुज गर्यौँ, एक्सपिरियन्स मेन पावरहरू हामीसँग अहिले हुनुहुन्न, उहाँहरूकोलाई चाहिँ मिनिमाइज उहाँहरूको एब्सेन्सलाई मिनिमाइज गर्न चाहिँ हामीले सर्ट टर्म चाहिँ अब ट्रेनिङहरू म्यान पावर डेभलपमेन्टहरू चुप्पै पहिला अब हाम्रो धेरै विज्ञहरू सरहरू हुन्छ, एनएबाट रिटायर हुनुभएको सरहरू हुनुहुन्छ, डिओडीबाट रिटायर भएको सरहरू हुन्छ, उहाँहरूलाई युज गरेर सर्ट टर्म ट्रेनिङहरू चाहिँ हाइड्रो पावरमा जानुभन्दा अगाडि या ठुलो प्रोजेक्ट बन्नुभन्दा अगाडि हामीले रिक्रुट गर्ने स्टाफहरूलाई उहाँहरू मार्फत चाहिँ सर्ट टर्म एक महिना डेढ महिना दुई महिना सर्ट टर्म ट्रेनिङ चाहिँ अब यसरी काम गर्नुपर्छ, यो हुन्छ हाम्रो डकुमेन्ट मेन्टेन गर्ने मोडालिटी, हाम्रो डिजाइन ड्रइङहरूमा यो हेर्नुपर्छ, हामीले अप्रुभल दिँदा यही यस्ता यस्ता कुराहरूलाई ध्यानमा दिएर गर्नुपर्छ भनेर फ्रेसर इन्जिनियरलाई पनि हामीले त्यो लेभलको ट्रेनिङ गरेर पठाउन सक्यौँ भने त्यसले पनि एक लेभलको उहाँहरूको एब्सेन्सलाई चाहिँ अलिकति फुलफिल गर्छ कि भन्ने हो.
1: एउटा भय अथवा हिचकिचाहरू जुन अहिलेको अवस्थालाई सृजना गर्न सक्ला भन्ने अघि हामी कुराकानी पनि गर्यौँ, त्यतापट्टि आकर्षण बढ्ला भन्न सकिन्छ?
0: यो आकर्षण त हजुरको किनभने हामीले आकर्षित गर्न सक्नु पर्यो होइन. अब किनभने नेपालीको टेन्डेन्सी अहिले जुन फ्रेसर पास आउटहरू जो देखिनुहुन्छ उहाँहरूको टेन्डेन्सी चाहिँ के छ भन्दा पास आउट हुने बित्तिकै हामी विदेश जान पाउनुपर्ने छ. अब हाइड्रो पावरमा पनि अब हाइड्रो पावर बनाउन पनि गाइडलाइनहरू, त्यो गाइडलाइन भनेको डिजाइन गाइडलाइन मात्र होइन, त्यसपछि म्यान पावरलाई डिप्लोयमेन्ट गाइडलाइन पनि एउटा बनाउनु पर्ने हो कि या म्यान पावरको मिनिमम यति ट्रेनिङ हुनुपर्छ, म्यान पावरको पे स्केल मिनिमम यति हुनुपर्छ भनेर त्यो गाइडलाइनको तर्फ पनि अब सरकारले केही वर्कआउट गर्नुपर्ने हो कि जस्तो लागेको छ. नत्र कुनै प्रोजेक्टमा हेऱ्यौँ भने हामीहरूले अब मान्छेलाई जब चाहिएको छ, नेपालमा बसेको छ, सस्तोमा पनि अब हाइड्रो पावरमा अब रिमोट एरियामा गएर बसेर काम गरे हुन्छ है. अब त्यसलाई चाहिँ मिनिमाइज गर्नलाई मिनिमम यति चाहिँ वेजेस बनाउनुपर्छ जुन हामीले अहिले क्षमता छ इन्जिनियरिङ लेभलको, तर त्यो वेजेस उसले पाइरहेछ कि छैन त्यसलाई पनि त मोनिटरिङ गर्नु पर्यो होइन. अब त्यो वेजेसलाई बढाउनु पर्ने हो कि त्यसमा पनि अब गभर्मेन्टले चाहिँ एक लेभलको स्टडी गर्नुपर्ला जस्तो लागेको छ. अब मान्छेलाई आकर्षित गर्नको लागि टाइमली ट्रेनिङ दिने, अब त्यसपछि ट्रेनिङ भनेको नेपालभित्रको ट्रेनिङ होला या नेपालभित्रको विज्ञहरूले युज गरेर ट्रेनिङ होला या एउटा ग्रुप अफ पिपललाई अब हाइड्रो पावर बनाइरहेको देशहरूमा जस्तो राम्रो हाइड्रो पावर बनाइरहेको हुन्छ इन्डिया चाइनातिर पठाएर ग्रुप ग्रुपमा चाहिँ ट्रेनिङ गराउने हो कि जसले गर्दा मान्छेहरू पास आउट हुने बित्तिकै होइन नेपालमा पनि हाइड्रो पावरको पोटेन्सियल छ, हाइड्रो पावरको पोटेन्सियल त नभएको होइन तर हाइड्रो पावरमा काम गर्न सकिन्छ, पोटेन्सियल त नेपालमा हाइड्रो पावर धेरै छ. अब हामीले यो त बारम्बार सुनि पनि रहेछौँ, हाइड्रो पावरमा काम गर्न सकिन्छ, राम्रो पे प्याकेज छ, त्यसले गर्दा चाहिँ हाम्रो बाहिर जाने भन्दा बरु नेपालमै बस्यौँ भने अलिकति हामीलाई परिवारसँग नजिक भयौँ, काम गर्न पनि सजिलो भयो भनेर त्यसरी चाहिँ उहाँहरूलाई आकर्षित गर्नुपर्ने अरू विभिन्न उपाय पनि होला होइन. यो चाहिँ अब छलफल गर्दै गएपछि आकर्षित गर्ने उपायहरू निस्केलान्. अब मैले देखाएको चाहिँ एउटा पे स्केल भयो, उहाँहरूलाई फेसिलिटिज भयो, ट्रेनिङ भयो, अब मान्छेहरूलाई चाहिँ उहाँहरूको के भन्छ उहाँहरूको आफूलाई काम गर्नेको फिल्डमा चाहिँ अब अलिकति आकर्षित गरेर फाइहरू पर्ने विभिन्न फिल्डहरू हुन्छन्, आकर्षित गरेर उहाँहरूलाई कुन फिल्डमा चाहिँ उहाँहरूलाई अलिकति काम गर्न मन छ त्यो फिल्डतिर उहाँहरूलाई चाहिँ त्यो फिल्डमा त्यो फिल्डको बेसिसमा चाहिँ ट्रेनिङ दिने कि त्यो गर्दाखेरि पक्कै पनि अहिलेको क्षणिक छ महिना एक वर्षलाई चाहिँ अलिकति दुःख हुन्छ मान्छेहरू गर्न खोज्दैनन्, त्यसपछि चाहिँ अब फेरि हामीले मेन पावर त हाइड्रो पावर नेपालमा बनाउनु छ भने यी यस्ता यस्ता कुराहरूलाई पनि हामीहरूले ध्यानमा राखेर यी कुराहरू पनि छलफल गरेर यो कुराहरूलाई अगाडि नबढाइदिनु त सम्भव छ जस्तो लाग्दैन।
1: कार्यक्रम देश परदेशमा आज हामी जलविद्युत क्षेत्रमा हुने मानवीय क्षति, त्यसले दक्ष जनशक्तिमा पार्ने असर र जोखिमपूर्ण कार्यस्थलको सुरक्षा व्यवस्थापनका विषयमा जलविद्युत विज्ञ रिजन पौडेलसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने, यो अफर 9 देखि 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी जलविद्युत क्षेत्रमा हुने प्राकृतिक विपद र मानवीय क्षतिले दक्ष जनशक्ति व्यवस्थापनमा पारेको प्रभाव, श्रमिकको सुरक्षा र दीर्घकालीन समाधानका उपाय बारे जलविद्युत विज्ञ रिजन पौडेलसँग कुराकानी गरिरहेका छौं। अब जलविद्युत क्षेत्रमा आकर्षण बारेको कुराकानी सुनौ।
2: हाइड्रोमा आकर्षण देखिने मुख्य कारण चाहिँ एउटा राम्रो प्रि प्याकेज पनि थियो, प्रि प्याकेज थियो, अनि अर्को के भन्छ ट्रेनिङहरू। अब हाइड्रो पावर भनेको एउटा लिमिटेड पर्सनहरू मात्र हाइड्रो पावरमा काम गर्छ, जसले गर्दा एउटा प्रोजेक्ट सकेपछि अर्को प्रोजेक्टमा जान सक्ने आधारहरू धेरै छन्। जहाँ अर्को प्रोजेक्टमा जाँदाखेरि पे स्केल बढ्न सक्ने, अब मान्छेहरूको एक्सपिरियन्स जति एक्सपिरियन्स बढो त्यति बजे अरू प्रोजेक्टमा स्विच गर्दाखेरि त्यसको चाहिँ अब त्यो एक्सपिरियन्सको आधारमा उसले आफ्नो पे प्याकेजहरूलाई बढाउन सक्थ्यो। त्यो एउटा भयो। अरू ट्रेनिङहरू जस्तो अब ट्रेनिङ भनेको नेपालभित्रै पनि नेपाल बाहिर पनि हाइड्रो पावरमा काम गर्ने मान्छेहरूले ट्रेनिङ पाइरहन्छन्। अनि अझ पहिला हेर्ने भने विदेशीमा बसेर काम गर्न पाउने अपर्च्युनिटीहरू पनि थियो। अहिले त अब नेपाली हामी सक्षम भएर धेरै नेपाली नै हुनुहुन्छ, नेपालीहरूले गरिरहनु भएको छ धेरै जस्तो। विदेशीहरूको चाहिँ अहिले ठुलो प्रोजेक्टहरूमा मात्र इन्भल्भमेन्ट छ, सानो प्रोजेक्ट अब हामीले देखिहाल्यौँ 80-85 MW सबभन्दा ठुलो नेपाली प्राइभेट डेभलपरले बनाएको प्रोजेक्ट पनि सबै नेपाली नै इन्भल्भमेन्ट थियो होइन। त्यही भएर पछि भविष्यको लागि चाहिँ अब हामीले सुन्दै आएको भने नेपालको लागि चाहिँ हाइड्रो पावर नै अब सबभन्दा फाइनेन्सियल बुम हो। त्यसले गर्दा चाहिँ भविष्य बनाउनको लागि हाइड्रो पावरमै लाग्नुपर्छ भन्नेले पनि मान्छेहरू लागिरहनु भएको थियो। ट्रेनिङ प्याकेज अब त्यसपछि यो उहाँहरूको फेसिलिटिजहरूले गर्दा पनि मान्छे इन्ट्रेस्टेड हुनुहुन्थ्यो पहिला काम गर्नको लागि।
0: यो अलिकति बिमाको कुरा गर्दाखेरि प्रोत्साहन भत्ता लगायतका जति पनि एक्स्ट्रा कुराहरू छन् एउटा श्रमिक अथवा एउटा व्यक्तिहरू जति पनि पाउनुहुन्छ यो हाइड्रोमा काम गर्ने, त्यो चाहिँ कतिको भइरहेछ अहिले पछिल्लो समय?
2: अनि राम्रो इन्स्टिट्युसनलाइज कर्पोरेट अफिसहरूले चाहिँ राम्रो प्रि प्याकेज छ, नभएन उहाँले यस्तो सानसानो कुरामा चाहिँ पैसा नदिने ढिलो दिने भन्ने छैन। हाइड्रो पावरमा काम गर्दाखेरि उहाँहरूलाई पनि सुरुमा चाहिँ फाइनेन्सियल एक्सपिरियन्स भएरै हाइड्रो पावरमा लाग्ने हो। आफूले इक्विटी हाल्ने, ब्याङ्कबाट लोन लिएपछि फाइनेन्सियल एक्सपिरियन्स हुन्छ, बल्ल हाइड्रो पावरमा लाग्ने। हाइड्रो पावरमा लाग्दाखेरि त्यसपछि मान्छेलाई एक्सपिरियन्स भइसकेपछि पैसा दिने समस्या भएन। राम्रो कम्पनीहरूको त्यो थियो। सानसानो कम्पनीहरूको सानसानो प्रोजेक्टहरूले अब त्यसमा चाहिँ समयमा पैसा नदिएको, पैसा होल्ड गरेको, दिनुपर्ने एसएसएफहरूको या त्यसपछि यो सञ्चय कोषहरूको पैसा पनि ढिलो हालिदिएको भन्ने चाहिँ सुनिन्थ्यो। दिँदै नदिएर त्यो लेभलको आन्दोलन भएर त्यो लेभलको मान्छेहरूले आफ्नो ग्रेभियन्सेसहरू पोखेको पनि देखिया त छैन। पैसा नदिएको भन्ने ढिलो चाँडो दिन त दिनुभयो, नदिया होइन। अब पे प्याकेजहरू पक्कै पनि राम्रो थियो। अब साइड बसिसकेपछि अब त्यो हजुरले भने जस्तै यो उहरू चाहिँ अब जुन हामीहरूले के भत्ता भन्छौँ त्यसलाई भन्दाखेरि प्रोत्साहन भत्ताहरू पनि साइड बसपछि एउटा हामीहरूको विकट स्थानको भत्ता, प्रोत्साहन भत्ता, ती गरेर प्याकेज चाहिँ राम्रै हुन्थ्यो, हुन आउँथ्यो। अब राम्रो कम्पनीहरूले पक्कै दिइरहनु भएको थियो, उहाँहरूमा समस्या भएन। अब जसले चाहिँ अब हाइड्रो पावर पनि सबै राम्रै छन् भन्ने पनि छैन, जसले चाहिँ सस्तोमा बनाउन खोज्नुभयो, जसले चाहिँ अब एकदमै स्टाफहरूलाई नि पैसा नदिन खोज्नुभयो, उहाँहरूले चाहिँ न ढिलो दिनु होला तर नदिएको भन्ने चाहिँ सुनिएको छैन।
0: रिजन सर, यो विपदकै बारेमा र यो विपदले गरेको असरको बारेमा कुरा गर्दाखेरि जुन हाम्रो एउटा अहिले भूगोलमा जुन असर भयो त्यस्तै खालको असर विदेशमा हुँदाखेरि विदेशी देशहरूले चाहिँ त्यसको डिफेन्स कसरी गर्नुहुन्थ्यो, त्यसको कुनै उदाहरण छ तपाईँसँग?
2: विदेशी देशहरूमा गर्दाखेरि अब मैले आफूले देखिहाल्नु चाहिँ विदेशी देशमा इमर्जेन्सी इभ्याकुएसन टनलहरू जस्तो हाइड्रो, अब हामीले यो अन्डरग्राउन्ड पावर हाउसकै कुरा गर्दाखेरि अन्डरग्राउन्ड पावर हाउसमा हामीले अहिलेसम्म देखेको पावर हाउसहरू त्यहाँ त्यही कोरिडोरमा भएको, सिलिमेमा, रसागढीमा, युटिवानमा, अनि त्यसपछि यसरी युटिवानमा इमर्जेन्सी इभ्याकुएसन टनल भन्ने चाहिँ त्यो देखिएन। इमर्जेन्सी भयो भने इभ्याकुएट गर्नुपर्ने, कसरी इभ्याकुएट हुने भन्ने त्यो प्लान चाहिँ अब थियो, तर त्यो बाढी ल्याएर त्यो इमर्जेन्सी इभ्याकुएसन टनल पनि थुनियो कि त्यो पनि हुनसक्छ। एउटा इमर्जेन्सी इभ्याकुएसन टनल चाहिँ अब कस्तो देखियो भन्दा हाम्रो मेन एसेस टनल भन्दा हाई लेभलमा चाहिँ बनाउनु पर्ने देखियो, कि किनभने मेन एसेस टनलबाटै पानी पस्छ, मेन एसेस टनलको चाहिँ स्लोप हाइड्रो पावरतिर इन्क्लाइन भएर गएको, त्यतातिर स्लोप चाहिँ अलिक बढी भएको, गहिरो हाइड्रो पावरको पावर प्लान्टतिर गहिरो हुनाले सबै बगेर पावर प्लान्टतिरै आयो। अब एउटा इमर्जेन्सी इभेकुएसन टनल भयो। अर्को विदेशतिर चाहिँ के पनि सुनिएको थियो भन्दाखेरि, अब वाटर टाइट एउटा रुम बनाउने, त्यो रुममा चाहिँ अक्सिजन सिलिन्डरहरू, त्यसपछि खाद्यान्नहरू 8-10 दिनलाई पुग्ने गरी चाहिँ त्यो रुममा सुरुमै चाहिँ मेन्टेन गरेर राखिराख्ने ती कुराहरू केही गरी, अब यस्तै फ्लडहरू आयो भने मान्छे त्यहाँभित्र चाहिँ एयर टाइट रुममा बस्छन् अनि 8-10 दिनसम्म चाहिँ उहाँहरूलाई समस्या केही पनि भएन। त्यो 8-10 दिनमा चाहिँ उहाँहरूसँग अब सोफिस्टिकेटेड इक्विपमेन्टहरू पनि छ, उहाँहरूसँग म्यान पावर पनि छ, त्यो ड्युरेसनमा त उहाँहरूले जसरी पनि इभ्याकुएट गरेर निकाल्नुहुन्छ। हाम्रो चाहिँ अब यो वान अफ द फर्स्ट टाइप भयो है, यो किनभने यो सोच्दै नसोचेको आयो, छिटपुट सामान हुन्थ्यो, बाढी हुन्थ्यो, बाढी आएकोलाई मान्छेहरू भाग्ने गर्ने, त्यसपछि त्यो हामीहरूको चाहिँ इमर्जेन्सी के भन्छ इमर्जेन्सी इभ्याकुएसनको लागि एउटा ठाउँहरू तोक्याउँथ्यौँ हामीले, त्यसरी अब त्यो त्योहरू चाहिँ त्यो नभएको पनि होइन, त्यो थियो। तर यो लेभलको डिजास्टर आउँछ, यो लेभलको चाहिँ अब फ्लड आउँछ भनेर कल्पना बाहिरको कुरा हुनाले त्यसको लागि हामी धेरै तयारी पनि थिएनौँ। हामीसँग यसको लागि रेस्क्यु गर्न सक्ने इक्विपमेन्ट पनि हामीसँग तयारी अवस्थामा थिएन, देखिहाल्यौँ अब अरू छिमेकी राष्ट्रहरूले ल्याएर हामीहरूलाई इक्विपमेन्टहरू दिएपछि बल्ल हामी छौँ भने चाहिँ यो लेभलको चाहिँ सोचाइ गभर्मेन्ट पनि पुगेको थिएन, हाइड्रो पावर डेभलपर पनि पुगेको थिएन यो यस्तो हुन्छ भनेर। अब चाहिँ अब बन्ने हाइड्रो पावरमा चाहिँ हामी सबै जब अन्डरग्राउन्ड होस् या सर्फेस होस् त्यसमा चाहिँ अब डिजाइन फेजदेखि नै इमर्जेन्सी इभ्याकुएसन म्यान पावरको लस चाहिँ कसरी मिनिमाइज गर्ने त्यो लेभलको चाहिँ डिजाइनमै इन्कर्पोरेट गर्नुपर्ने हुन्छ जस्तो लाग्छ।
3: अलिकति यो हाइड्रो पावरमा काम गर्ने जति पनि कामदारहरू हुनुहुन्छ उहाँहरूको त्यो बासस्थानको कुरा पनि गर्न चाहे, जुन हाइड्रो पावर आयोजना स्थलहरूमा चाहिँ जति पनि कामदार चाहिँ बसोबास गर्ने आवास खोलाको छेउछाउमा बनाइन्छ, त्यो सुरक्षाको हिसाबले जतिको सुरक्षित ठाउँमा निर्माण भइरहेका छन्, एउटा विज्ञको हिसाबले भन्दाखेरि जति दूरी खोलाबाट हुनुपर्ने हो, उचाइ हुनुपर्ने हो, त्यो चाहिँ मापदण्ड अनुसार पूरा भएका छन् कि छैनन्?
2: स्टडीको फेजमा हामीले जुन बेला स्टडी गर्छौँ त्यतिखेरको फ्लड प्लेन लेभलभन्दा माथि नै राखेको हुन्छ, किनभने कसैको पनि लस, त्यो अब कन्ट्राक्टरको म्यान पावरको लस, कन्ट्राक्टरको इन्फ्रास्ट्रक्चरको लस, फिजिकल प्रपर्टीको लस, अल्टिमेटली हुने त डेभलपरकै लस हो। त्यही भएर हामीहरूले फ्लड प्लेनभन्दा माथि नै सबै हामीहरूको यो लजिङहरूको लागि, स्टोरेजको लागि दिने स्पेसहरू चाहिँ त्यही नै हो। तर कस्तो हुन्छ भन्दा अब त्यो चाहिँ अनइमेजिनेबल पनि हुन्छ कहिलेकाहीँ, जस्तो ठुलो बाढी आउने त्यो प्लेन लेभलभन्दा माथि पनि आउन सक्छ, आइ पनि रहन्छ। अब त्यो हाइड्रोको ड्युरिङ कन्स्ट्रक्सनमा चाहिने मेटेरियलहरू वाटर पनि भएको हुन्छ, अहिले त अब जानी जानी कसैले पनि लगेर त्यो फ्लड प्लेन लेभलभन्दा तल राख्ने त्यो त हुँदैन, काहीँ पनि हुँदैन। काम गर्दा गर्दै कहिलेकाहीँ काम गर्दैछ त्यो लेभलभन्दा तममा एकैचोटि फ्लड आयो भने त्यो ड्यामेज हुन, मान्छे काम गर्दाखेरि ड्यामेज हुन सक्ने, सामानहरू बगेर आएर लाग्न सक्ने त्यो चाहिँ होला। तर बासस्थानलाई नै चाहिँ फ्लड प्लेन लेभलभन्दा तल राखेको चाहिँ त्यो त्यो त्यो त्यो त किनभने रेगुलर मोनिटरिङ पनि हुन्छ। हामीसँग हाइड्रो पावर बनाउँदाखेरि कन्स्ट्रक्सन पिरियडमा चाहिँ रेगुलर मोनिटरिङलाई डिओइडीकोहरू पनि जानुभएको हुन्छ, प्राविधिकहरू एनईको प्राविधिक पनि जानुभएको हुन्छ, इन्भाइरोमेन्टल एसेसमेन्ट हुन्छ, त्यो लेभलको नेग्लिजेन्स चाहिँ पक्कै पनि हुँदैन। अब काम गर्ने क्रममा अब इमिडिएट फ्लड आयो भने चाहिँ वासर हुन सक्ने सम्भावना छ।
3: त्यसमा पनि यो अर्ली वार्निङ सिस्टम, पूर्व सूचना प्रणाली चाहिँ ती ठाउँहरूमा चाहिँ कसरी राखिएका हुन्छन्?
2: राम्रो प्रोजेक्टमा अर्ली वार्निङ सिस्टमहरू चाहिँ इन्ट्याक्ट नै हुन्छ। जस्तो अब हेडवर्क्स लेभलमा फ्लड आयो, हेडवर्क्स साइडमा फ्लड आएको थाहा पाएन, उसले चाहिँ अर्ली वार्निङ त्यो बजरहरू बजाएर, होटर बजाएर पावरहरूसम्म इन्फर्म गर्ने चाहिँ हुन्छ। राम्रो प्रोजेक्टहरूमा, ठुल्ठुलो प्रोजेक्टहरूमा त्यो युज पनि भएको छ। जुन प्रोजेक्टहरूमा चाहिँ अलिकति इन्भाइरोमेन्टल मोनिटरिङहरू राम्रो भएको हुन्छ, टिम राम्रो छ, त्यो हुन्छ। सानसानो प्रोजेक्टमा 5-7 मेगावाटको प्रोजेक्ट, 10 मेगावाटको प्रोजेक्टमा त्यो फिजिबल पनि नहोला, राख्न चाह्यो भने चाहिँ ठुलो कस्ट होइन त्यो, होइन त्यो राखेको देखिया छैन। अब त्यसलाई पनि अब हामीले अहिले भनेपछि स्टडी लेभलको गाइडलाइनमै राख्नुपर्ने हो कि अब त्यो त्यसलाई चाहिँ अब किनभने गभर्मेन्टले इन्स्ट्रक्ट नगरिकन यो हुने देखिएन, राख्नुपर्थ्यो, राखेको छैन है। अब गाइडलाइनमै नआइकन या टाइमली मोनिटर नगरिकन टाइमली अब जुन सेक्युरिटी सेफ्टीहरूको ड्रिल, जुन ठुलो प्रोजेक्टमा सेफ्टी ड्रिल गर्ने सबैजना चाहिँ स्ट्यान्ड बाई एउटा सेफ्टी प्रोटोकलमा बस्ने भन्ने हुन्छ, सानो प्रोजेक्टमा त्यो पनि छैन। अब यसलाई चाहिँ समय आएको देखिन्छ, यसलाई पनि अब एकदम एक्टिभली डिस्कसन गरेर डिजाइन फेजमै राख्नुपर्ने र कन्स्ट्रक्सन पिरियडमा चाहिँ इम्प्लिमेन्ट गर्नै पर्ने देखिएको छ।
3: रिजन सर मैले केही प्रभावित ठाउँका साथीहरूसँग जो आफ्नो ज्यान बजार धान सफल हुनुभएको थियो उहाँहरूसँग हाइड्रोमै काम गर्ने साथीहरूसँग कुराकानी गरेका थिए, साइरन बजेको जानकारी पनि दिनुभएको थियो उहाँहरूले, तर अल अफ सडन 81 आयो र के 10-15 सेकेन्डको अन्तरालमा नै सबै वास आउट गरेर लिएर गयो, पुर्यो बगायो भन्ने कुराहरू गर्नुभएको थियो। त्यो यस्तो सिचुएसनमा चाहिँ प्रभावकारी हुन्छ कि हुँदैन अर्ली वार्निङ सिस्टम, अथवा त्यो त्यसको प्रभावकारिता बढाउनको लागि चाहिँ कति अन्तरालमा चाहिँ त्यो त्यसको इफेक्टिभनेसलाई चाहिँ गर्नुपर्ने हो?
2: यस्तो हुन्छ सर, अर्ली वार्निङ सिस्टम हामीले प्रोजेक्टहरूमा देखाएर अर्ली वार्निङ सिस्टमको बजेट पनि बजाएको छ, मान्छे कोही भाग्दै गरेको पनि देखाएको छ, तर यो केसमा चाहिँ के भन्दा मान्छेले इमेजिनै नगरेको यत्रो फ्लड एकैचोटि, किनभने फ्लड आउँदाखेरि त बिस्तारै वाटर लेभल बढ्दै बढ्दै बढ्दै आएको देखिन्छ अनि मान्छेहरू प्रिपेयर भएर भाग्दै भाग्छन्, त्यो बेलामा चाहिँ ह्युमन क्याजुअलिटीहरू इन्फ्रास्ट्रक्चर क्याजुअलिटी एकदम कम हुन्छ, तर यो लेभलको आउँछ भनेर माथिबाट प्रि इन्फर्मेसन पनि भएन होला, यो फ्लड यो आउटब्रस्ट नै भएको छ, यति लेभलसम्म आएको छ, दायाँ बायाँ नसोचिकन भाग भन्ने इन्फर्मेसन आएको भए मान्छे भाग्थे, पहिला पनि बाढी आइरहेको हुन्थ्यो, त्यही भएर हामीहरूले चाहिँ अब पहिलाकै जस्तो बाढी होला अलिकति प्रिपेयर भएर ल्यापटप स्यापटप बोक्छु, अब त्यसपछि आफ्नो पानीको बोतल बोक्छु, अब जान्छु भन्ने समय पनि कसैले पाएनन् होला होइन, त्यो भएर अर्ली वार्निङ त भयो, तर अर्ली वार्निङको चाहिँ अब ग्राभिटी कत्रो थियो त यो फ्लडको त्यो इन्फर्मेसन आएन, अब कसै कसैले चाहिँ अब फ्लड आउँदाखेरि चाहिँ अब आफ्नो इन्भाइरोमेन्टको अनि त्यसपछि अब सेफ्टीहरूलाई चाहिँ एक्टिभेट गर्नको लागि अरू कुनै प्रोजेक्टमा त ड्रिल पनि सुरु गरेको अरे, अब सेफ्टी कसरी गर्ने, अब फ्लड आउँछ त्यही भएर म्यान पावर र त्यसपछि फिजिकल इन्फ्रास्ट्रक्चर क्याजुअलिटी कसरी मिनिमाइज गर्ने भनेर त्यो लेभलको डिस्कसन हुन थाल्यो होइन, त्यो अब त्यो पक्कै पनि किन भयो भने मान्छेलाई यो लेभलको फ्लड आउँछ यत्रो हाई फ्लड सबै सोरेर लान्छ भन्ने चाहिँ इन्फर्मेसन भयो, अनि पहिला पनि आइरहन्थ्यो कोरिडोरमा आउँदाखेरि, अब जुन इन्फ्रास्ट्रक्चर अहिले बगायो त्यो इन्फ्रास्ट्रक्चरहरू त पहिला बचेका थिए, यतिको आउँछ भन्ने मान्छेले इमेजिनै गर्न नसकेर हो कि जस्तो लाग्छ मलाई।
3: अर्ली वार्निङ सिस्टमलाई अलिकति परिष्कृत रूपमा डेभलप गरेर जति पनि मानवीय क्षति छ त्यसलाई न्यूनीकरण गर्ने तरिकाले गर्न सक्ने सम्भावना चाहिँ के छन् कि छैन?
2: इन्टरनेसनल प्र्याक्टिस होला सर, अब मलाई पनि ठ्याक्कै यसको जानकारी भएन होइन, अर्ली वार्निङ चाहिँ अब त्यो बजार बदला बजारको पनि डिफ्रेन्ट टाइप होला, होटलहरूको पनि अब कुन लेभलको फ्लडमा कुन बजार बज्ने भन्ने होला प्र्याक्टिस होला, मैले पनि ठ्याक्कै यो भन्नु चाहिँ सकिनँ, यो अलिकति इन्भाइरोमेन्टतिर यो सेफ्टीतिर बस्नुहुने मान्छेहरूले भन्न सक्नुहुन्छ होला, तर त्यसलाई पनि अबको लेभलको स्टडीमा इन्टरनेसनल प्र्याक्टिसहरू हेरेर कसरी क्याटेगोराइज गर्ने त्यसरी जानुपर्छ कि जस्तो लाग्छ।
3: यो कामदारहरूको हकमा चाहिँ जुन अनिवार्य दुर्घटना भइसकेपछि उहाँहरूको जीवन बिमाका कुराहरू अथवा भनौँ न अहिले भएका नीतिका कुराहरूमा चाहिँ अहिले चाहिँ कस्तो आवश्यकता छ र यसमा चाहिँ के सुधार आवश्यक छ?
2: जीवन बिमा त अब त्यो गभर्मेन्टको पोलिसीमै परेको हुनाले जीवन बिमा सबै कामदारको पक्कै पनि छ भन्ने लागेको छ, मिनिमम जे गभर्मेन्टको रिक्वायरमेन्ट हो त्यो चाहिँ भएकै हुन्छ, किनभने यहाँ अहिले जुन वासर्ट भएको प्रोजेक्ट छ सबै चाहिँ ठुलो प्रोजेक्टहरू बिमै नगर्ने खालको प्रोजेक्टहरू चाहिँ छैनन्, ठुलो प्रोजेक्टहरू छन् उहाँहरूले गरेहाला नगर्ने भन्ने कुरा हुँदैन, अब बिमा अनुसारको अब उहाँहरूले पाउनुपर्ने भुक्तान चाहिँ कति समयमा दिने, अब गभर्मेन्ट त अझै पनि रेस्क्यु अपरेसनमै हुनाले त्यो लेभलसम्म त्यतातिर अझै मान्छेको गभर्मेन्टको या हामीहरूको चाहिँ त्यो त्यतातिर पुगिसकेका छैन होला सोचाइ होइन, अब पाउनुपर्ने बिमा चाहिँ उहाँहरूले पक्कै पाउनुहुन्छ, हुनुपर्ने बिमा भएको छ किनभने इन्टरनेसनल फाइनेन्सियल एजेन्सीहरूले नै गरेका छन् युटिवनमा र सरकारीमा पनि बिमा नगरिकन, यो सरकारी प्रोजेक्ट हो बिमा नगरिकन कामदारहरू लिने हुँदैन, युटिवनमा पनि त्यही होला, थ्री बीमा पनि त्यही होला, अब जुन लाङटाङ खोला भन्ने छ लाङटाङ खोलामा पनि कमिसनिङको फेजमा थियो भने चाहिँ सबै बिमा भएरै बसेका हुन्छन् स्टाफहरू, अब कति ड्युरेसनमा उनीहरूले पाउनुपर्ने बिमाको रकम पाउने त्यो भन्ने चाहिँ अब डिस्कसन हुँदै पनि होला उहाँहरूको प्रोजेक्ट वाइज प्रोजेक्टले चाहिँ आफ्नो बिमा कम्पनीहरूसँग डिस्कसन हुँदै पनि होला, त्यो पाउनुहुने त पक्कै पनि पाउनुहुन्छ उहाँहरूले, त्यसमा त अब नदिने भन्ने अब त्यसमा नदिन खोज्ने भन्ने गभर्मेन्टले पनि अब त्यो बिमा कम्पनीले आलटाल गर्ने त पक्कै पनि छैन होला, यसमा
3: त्रास हुन त कुनै बेला इन्जिनियर भनिसकेपछि एउटा लोभ थियो मान्छेहरूलाई इन्जिनियरिङ पढ्ने साइन्स पढ्ने इन्जिनियरिङ गर्ने भन्ने खालको, र अहिले चाहिँ तपाईँले हामीले अघि कुराकानी गर्दाखेरि अलिकति भएको अवस्था सृजना भएको छ भन्ने कुराहरू पनि छ।

0: अब सानसानो प्रोजेक्टहरूमा त्यसलाई नेग्लेक्ट गरेको पनि देखिया छ, सानसानो प्रोजेक्टहरूमा, ठुलो प्रोजेक्टहरूमा त पक्कै पनि त्यो गरिँदैन। अब पक्कै पनि हाम्रो बाहिरको कम्पनीहरू जस्तो जस्तो बाहिर जस्तो विदेशमा बनेको हाइड्रो पावर र नेपालमा बनेको हाइड्रो पावरमा सेफ्टीको कस्ट उति नै होला, उनीहरूले सेफ्टी कस्टलाई एउटा पर्सेन्टेज छुट्याए होला, हायर पर्सेन्टेज होला, नेपालमा अलिक कम होला, किनभने फिजिबल पनि बनाउनु पर्यो। अब त्यसले गर्दाखेरि अब यसको मतलब यो होइन कि हामीले सेफ्टीलाई नै कम्प्रोमाइज गरेर चाहिँ प्रोजेक्ट फिजिबल बनाउने पनि होइन, त्यो त्यसरी गरेको छ। तर कुनै सानसानो प्राइभेट डेभलपर्सहरूले कम्प्रोमाइज गर्नुभएको होला चर्चले। तर यो कोरिडोरमा भएको प्रोजेक्टहरूमा चाहिँ सेफ्टीमा कम्प्रोमाइज गरेको जस्तो लाग्दैन। अब यसले चाहिँ अझै पाठ सिकायो, अब आउने अरू प्रोजेक्ट बन्दाखेरि चाहिँ हामीले सेफ्टीलाई चाहिँ प्राइम प्रायोरिटीमा राखेर अगाडि बढ्नुपर्छ भन्ने चाहिँ यसले पाठ सिकाएको छ देखिन्छ अहिले।
1: यो रसुवाको त एउटा तपाईँले भनेअनुसार पाठ नै हो, अरू ठाउँहरूमा पनि छन् आयोजनाहरू होइन। अब त्यो आयोजना चाहिँ त्यो आयोजनाहरूमा गर्नुपर्ने यो घटनापछिका कुराहरू चाहिँ के देख्नु भएको छ तपाईँले?
0: सबभन्दा अब भन्न आँटेको प्रोजेक्ट हो भने हामीले स्टडी फेजमै गएर अब त्योभन्दा माथिको हिमतालहरू के कति छन्, हिमताल आउटडोर्स हुँदाखेरि के कति लेभलसम्म पानीहरू आउन सक्छ त्यो लेभल पनि स्टडी गर्नु पर्यो। अनि फ्लड प्लेन लेभलहरू त्यहाँ छ, अघि हामीले डिस्कसन गरेको थियो, त्यो फ्लड प्लेन लेभलभन्दा पहिला चाहिँ अब जुन हामीले फ्लड प्लेन लेभलमा इमिडिएटली माथिपट्टि हामीहरूको क्याम्पहरू राखेको थियौँ भने अब त्यो त्यो क्याम्प त्यो त्यो ठाउँको क्याम्पले भएन, सकिन्छ अलिक माथि नै राखौँ, बरु ट्राभल गर्दा टाइम बढाउँ होइन, कस्तो पनि हुन्थ्यो भन्दा क्याम्पलाई चाहिँ अलिकति नजिकै पावरसम्म छेउमा राखौँ, फ्लड प्लेन लेभल अलिकति माथि राखौँ तर ट्राभल टाइम घटाउँ भन्ने पनि हुन्थ्यो। त्यसले गर्दा अलि आउटपुट धेरै देखिन्छ, किनभने एक दिनमा धेरै काम गर्न सकिन्छ। अब त्यसमा पनि कम्प्रोमाइज नगर्ने कि, अनि अरू भन्नाले अब प्रोजेक्टहरू अपरेसनको यो कन्स्ट्रक्सनको फेजमा चाहिँ डिजाइन पिरियडदेखि नै स्टेक होल्डरहरूसँग डिस्कसन गरेर अब के कस्तो पोलिसी ल्याउँदाखेरि चाहिँ अब यो जुन रसुवा फ्लडले गर्दा क्षति भयो त्यो क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ, त्यो पोलिसीको डिस्कसन चाहिँ अब इमिडिएटली सुरु पनि हुन्छ होला, अब जुन हामीहरूको रेस्क्यु पिरियड सकिएपछि हुनु पनि पर्ने देखिन्छ। अब त्यसलाई चाहिँ एज अ गाइडलाइन नै बनाएर गभर्मेन्टले स्ट्रिक्टली इम्प्लिमेन्ट गरेर त्यो त्यो कदम त चाल्ने पनि देखिएको छ।
1: अन्तिममा चाहिँ कार्यक्रम सुनेर बस्ने सबै नागरिकहरू जति पनि हुनुहुन्छ, विशेष गरी हाइड्रो पावरसँग सम्बन्धित अथवा त्यो क्षेत्रमा रुचि राख्ने मान्छेहरू, एउटा विज्ञको हिसाबले चाहिँ उहाँहरूलाई के सुझाव सल्लाह सन्देश सरकारलाई होस् अथवा प्रभावितलाई होस् अथवा त्यो क्षेत्रमा रुचि राख्ने जति पनि हामी जनशक्तिका कुरा गऱ्यौं, इन्जिनियरिङका कुराकानी गऱ्यौं, आम श्रमिकका कुराकानी गऱ्यौं, सबैलाई चाहिँ
0: यो जुन रसुवा फ्लडको इन्फ्रास्ट्रक्चर र ह्युमन लस हो त्यसले चाहिँ एक लेभलको क्षति पुर्याएको छ नेपालको हाइड्रो पावर सेक्टरमा, तर यसले चाहिँ हामी हतोत्साही भइहाल्नुपर्ने, अब हाइड्रो पावरै नबनाउने, हाइड्रो पावरतिर हामीहरूको अगाडि नबढाउने भन्नेतिर चाहिँ नजाउँ। अब यसलाई चाहिँ अब भविष्यमै यस्तो भइहाल्यो भने, किनभने यो भविष्यमै यही लेभलको होला भन्ने पनि देख्दैन, यो भने त कस्तो भन्दाखेरि यो त डिजास्टरै हो, यो त होइन यो प्रलय नै हो, यो भविष्यमा इमिडिएटली नहोला पनि या हुन पनि सक्छ, यो भयो भने पनि हामीले यसलाई कसरी मिनिमाइज गर्न सक्ने त, डिजाइन फेजदेखि नै लिएर अब इम्प्लिमेन्टेसन कन्स्ट्रक्सन अपरेसन फेजमा चाहिँ अब कसरी चाहिँ यसलाई मिनिमाइज गर्न सकिन्छ यो लेभलकै भयो भने, किन यो लेभलको त एउटा त हामीलाई हाइएस्ट लेभलको भयो, हाइएस्ट लेभलको भइसक्यो त अब हामीले यसलाई बेसलाइन मानेर यो लेभलको हुँदाखेरि चाहिँ हामी कसरी सेफ बस्न सक्छौँ, कसरी हाम्रो स्ट्रक्चरहरूलाई सेफली राख्न सक्छौँ भनेर अब डिजाइन पनि हुनुपर्ने भयो। अब नयाँ जो इन्जिनियरिङ पढ्दै गर्नुभएको भाइ बहिनीहरू हुनुहुन्छ भने उहाँहरूले पनि अब हाइड्रो पावरमा त फ्युचर छैन भनेर हतोत्साही हुने होइन, हाइड्रो पावरमा फ्युचर छ, नेपालको हाइड्रो पावरमा जहिले पनि, किनभने हाइड्रो पावर नै नेपालको वान अफ द यो फाइनेन्सियली नेपाललाई चाहिँ अगाडि बढाउनको लागि हाइड्रो पावर नै सबभन्दा राम्रो सेक्टर हो र टुरिज्म हो भन्ने आइरहेछ। त्यही भएर हाइड्रो पावरमा चाहिँ अब आउँदाखेरि एउटा लेभलको स्टडी सिकिदिएपछि ट्रेनिङहरू चाहिँ अनि त्यसपछि म्यान पावर डेभलपमेन्टको यो इन्स्टिट्युसनहरूले त्यो लेभलको पनि ट्रेनिङहरूतिर पनि ध्यान दिने, ट्रेनिङ इन्स्टिट्युटहरू खोल्ने, त्यसले गर्दाखेरि मान्छेहरूलाई चाहिँ इमिडिएटली हामीले मोबिलाइज गर्न सक्यौँ भने फिसरहरूबाटै पनि पहिलाको एक्सपिरियन्स म्यान पावरहरूको चाहिँ पुरै क्षतिपूर्ति गर्न नसके पनि फ्रेसरहरूबाट पनि उहाँहरूको 20-30% को स्केलमा चाहिँ काम गराउन सकिन्छ है।

0: अब पुराना विज्ञ सरहरू, अब त्यसपछि हाइड्रो पावरमा काम गर्नुभएको, हाइड्रो पावरमा लागिरहेका सबैजना बसेर अब यसलाई कसरी मान्छेहरूलाई कसरी आकर्षित गर्ने त, अब स्टुडेन्टहरूलाई या हाइड्रो पावरमा काम गर्नेलाई कसरी आकर्षित गर्ने, फिजिक त्यो डोनरहरूलाई पनि हामीले आकर्षित गर्नुपर्ने हो, किनभने बाहिरबाट त जसरी डोनरहरूले पैसा इन्जेक्ट गर्नु भएन भने ठुल्ठुलो प्रोजेक्टहरूलाई सम्भावना पनि कम छ, त्यही भएर डोनरहरूलाई पनि कन्फिडेन्समा लिएर हाइड्रो पावरमा काम गर्न आउने स्टाफहरू के अरे स्टुडेन्टहरूको पनि कन्फिडेन्स लिएर अब यसलाई चाहिँ एकदमै सेफ्टी प्रोटोकल को एउटा मिनिमम क्राइटेरिया बनाउने, त्यसलाई चाहिँ कहिले पनि त्योभन्दा तल नजाने गरी, अनि मान्छेहरूलाई मेन पावरहरूलाई चाहिँ अब हामीहरूले कसरी चाहिँ आकर्षित गर्ने भन्ने एउटा प्याकेजहरूमा पनि डिस्कसन गर्न सकिन्छ, अब मेन पावरहरूलाई कसरी चाहिँ मोटिभेट गर्ने त्यो लेभलको डिस्कसन गरेर हाइड्रो पावरमा अझ प्रभावकारी ढङ्गले लाग्नुपर्ने देखिन्छ।
1: अवसर थियो, अवसर छ र अवसर रहिरहनेछ
0: पक्कै पनि, यो त बाँकी अवसर त जहिले पनि छ हाइड्रो पावरको, यो रहिरहन्छ सधैँ।
1: हुन्छ सर, तपाईँको महत्वपूर्ण समय र जानकारीका लागि धेरै धेरै धन्यवाद।
0: हस् धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो जलविद्युत विज्ञ रिजन पौडेल। देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले जलविद्युत क्षेत्रमा हुने प्राकृतिक विपद र मानवीय क्षतिले दक्ष जनशक्ति व्यवस्थापनमा पारेको प्रभाव, श्रमिकको सुरक्षा र दीर्घकालीन समाधानका उपायबारे कुराकानी गर्यौं। देश परदेशको आजको समय सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई धन्यवाद। भोलि फेरि यही समयमा पानी र पर्वत विशेष कार्यक्रम बदलिलो नेपाल लिएर आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz तथा उज्यालो अनलाइन .com खबर र जानकारी पढ्न तथा सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गेवाली पनि विदा माग्छु। नमस्कार।

0: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz
1: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
2: यही भदौ 27 गते शनिबारको दिन
1: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
2: यही भदौ 27 गते शनिबारको दिन
1: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: हार्दिक समवेदना बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर 4 बगनाहा खैलार गाउँ बस्ने महेन्द्र सिंह थापाका भाइ हाल कोहलपुर बस्ने भागीराम थापा राजेन्द्रको 57 वर्षको उमेरमा दुखद निधन भएकाले दिवंगत आत्माको चिरशान्तिको कामना व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौ। रेडियो टाइगर परिवार साथै दिवंगत भागीराम थापा राजेन्द्रको शव आज बिहान 10:30 बजे बबई नदीको खैलार घाटमा अन्तिम दाह संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
4: सिकोसाकोस भुरीगाउँको 9वाँ वार्षिक साधारण सभा सम्बन्धी सूचना सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दियाको 9वाँ वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया मिति यही भदौ 24 गते
4: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभाहल शाहीपुर मिति यही भदौ 25 गते
2: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभाहल ठाकुरद्वारा मिति यही भदौ 26 गते
4: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया मिति यही भदौ 27 गते
2: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभाहल बकुवा बर्दिया मिति यही भदौ 30 गते
4: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया मिति यही भदौ 31 गते र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भुरीगाउँ बर्दिया मिति यही असोज 1 गते साथै संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनेट प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ।

0: केही गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही असोज 9 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल्स, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
2: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम।
3: यति बेला बिहानको 9 बजेको छ।
4: अहिले बिहानको 9 बज्यो।
5: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
5: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नवयुवा आन्दोलनको 1 वर्ष पूरा, आज सार्वजनिक विदा। नागरिक फेरि सड़कमा आउनुपर्ने अवस्था बन्न नहुनेमा पूर्व प्रधानमन्त्री कार्कीको जोड। भोटेकोशीको बाढ़ी प्रभावित क्षेत्रमा आज पनि खोज तथा उद्धारको काम निरन्तर। बाढ़ी प्रभावित बाल बालिकाको शिक्षाका लागि 1 अर्बको छात्रवृत्ति योजना। धादिङको धादिङ बेसी जोड्ने फुर्के खोला खण्डको वैकल्पिक सड़क आज 10 घण्टा बन्द। परेवावीर खण्डमा मर्मतपछि दुईतर्फी गाड़ी चल्न थाले। ओमानले साउदी जहाजमा 16 चालक दलका सदस्यको उद्धार गर्यो। 6 महिनादेखि अमेरिका इरान युद्ध निरन्तर। र एसीसी प्रिमियर कपमा अहिले नेपाल र हङकङ बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। आज भदौ 23 गते नवयुवा आन्दोलनको 1 वर्ष पूरा भएको छ। 1 वर्षको अवधिमा देशमा राजनैतिक रूपमा ठूलो परिवर्तन भएको छ। यस्तै आन्दोलनले उठाएको सुशासन र जवाबदेहिताको सवालमा अहिले राज्य सञ्चालनको मूल बहसको हिस्सा बनेको छ। आन्दोलन अघि तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो। सामाजिक सञ्जालका प्लेटफर्ममाथि प्रतिबन्ध लगाएपछि युवामा असन्तुष्टि बढ़्यो। डिजिटल पुस्ताका लागि सामाजिक सञ्जाल केवल मनोरञ्जनको माध्यम थिएन, सूचना, अभिव्यक्ति, शिक्षा, व्यवसाय, रोजगारी र सामाजिक सम्बन्धको महत्वपूर्ण आधार समेत बनिसकेको थियो। त्यसैले प्रतिबन्धलाई युवाले आफ्नो अभिव्यक्ति र डिजिटल अधिकारमाथिको हस्तक्षेपका रूपमा लिए। सामाजिक सञ्जालमै शुरू भएको विरोध केही दिनमै सड़कमा पोखिएको थियो। भदौ 23 र 24 गते 2 दिन भएको आन्दोलनमा काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा युवा प्रदर्शनकारीको उल्लेख्य उपस्थिति देखियो। भ्रष्टाचार नियन्त्रण, राजनैतिक जवाबदेहिता, सार्वजनिक संस्थामा सुधार, रोजगारी सिर्जना, अवसरमा समानता, पारदर्शिता र राज्य सञ्चालनमा नयाँ पुस्ताको सहभागिता आन्दोलनका प्रमुख विषय थिए। सुशासन मुख्य एजेण्डा थियो। केही आशा लाग्दा कामको थालनी भए पनि युवाले खोजेको परिवर्तन अझै संस्थागत हुन सकेको छैन। यो आन्दोलनपछि लोकप्रिय मत पाएर प्रधानमन्त्री बनेका बालेन्द्र शाहले आन्दोलन सम्बन्धी प्रतिवेदन कार्यान्वयनमा व्यवस्था गर्नुभएको गुनासो छ। आन्दोलनको क्रममा 76 जनाले ज्यान गुमाएका थिए। ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक विदा दिएको छ। आज सार्वजनिक विदा भए पनि नेपाल राष्ट्र बैंकले आफ्ना र मातहतका कार्यालयमा अत्यावश्यक बैंकिङ सेवा भने खुल्ला राख्ने भएको छ। प्राकृतिक विपद पछिको अवस्था र राहत कार्यलाई ध्यानमा राख्दै बैंकिङ काउन्टर तथा अत्यावश्यक सेवा बन्द नगरी नियमित रूपमा सञ्चालन गर्न राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले निर्देशन दिएको हो। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले नागरिक फेरि सड़कमा आउनुपर्ने अवस्था सिर्जना हुन नहुने र यसका लागि सबै जिम्मेवार बन्नुपर्नेमा जोड़ दिनुभएको छ। नवयुवा आन्दोलनको 1 वर्ष पूरा भएको अवसरमा आज सामाजिक सञ्जालमा एक सन्देश मार्फत उहाँले राजनैतिक स्थायित्व संसदीय गणितले नभई शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्ने उल्लेख गर्नुभएको छ। सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्नुपर्नेमा उहाँको जोड़ छ। आन्दोलनको क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति हुनुका साथै कैयौं राष्ट्रिय सम्पदा र धरोहर गुमेको बताउँदै उहाँले यी चोटका घाउ चाहेदै कहिल्यै पुरिने बताउनु भएको छ। नवयुवा आन्दोलनबाट भएको जनधनको क्षतिको 1 वर्ष नबित्दै अहिले भोटेकोशी बाढ़ीको अर्को पीड़ा थपेको

0: भएको छ। उहाँका अनुसार खोज कार्यका लागि थप उपकरण लैजान प्रयास समेत भइरहेको छ। बाढ़ीका कारण प्रभावित विद्युत आयोजना क्षेत्रबाट धेरै मानिसहरू सम्पर्कविहीन भएको विवरण अनुसार खोजी र उद्धारको कार्य निरन्तर रहने उहाँले बताउनु भएको छ। यसैबीच भोटेकोशी नदीमा आएको बाढ़ीका कारण प्रभावित क्षेत्रहरूमा आवश्यक उद्धार कार्य, खोजी, राहत वितरण लगायत विस्थापित नागरिकको सुरक्षामा सामुदायिक प्रहरीलाई थप क्रियाशील बनाउन नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रभावित जिल्लामा परिपत्र गरिएको छ। प्रहरी प्रधान कार्यालयले बाढ़ी प्रभावित क्षेत्रको नदी किनारा, भग्नावशेष संरचना लगायत ठाउँमा सामुदायिक प्रहरीको टोली परिचालन गरी खोजीलाई थप प्रभावकारी बनाउन जोड़ दिएको हो। प्रभावित नागरिकको मनोभाव बुझी व्यवहार गर्ने, सब पहिचानमा सहायता, एम्बुलेन्स व्यवस्थापन, आपतकालीन रक्तदान कार्यक्रम, राहत वितरणमा सहायता, स्वास्थ्य उपचारमा सहायता र यात्रामा सहयोग, भीड़भाड़ तथा आपतकालीन व्यवस्थापनमा माइकिङ लगायतका काम गर्ने गरी सामुदायिक प्रहरीलाई परिचालन गर्न परिपत्र गरिएको हो। भोटेकोशी बाढ़ीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले झण्डै 1 अर्ब रूपियाँ बराबरको सुनिश्चित भविष्य छात्रवृत्ति योजना घोषणा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले निजी क्षेत्रका विद्यालय संचालकको छात्र संगठन संघको सहकार्यमा प्रारम्भिक बाल विकास शिक्षादेखि कक्षा 12 अध्ययनरत बाढ़ी प्रभावित विद्यार्थीलाई निशुल्क शिक्षा उपलब्ध गराउने उद्देश्यले छात्रवृत्ति योजना कार्यक्रम ल्याएको हो। शिक्षा मन्त्री सस्मीर पोखरेलले हिजो छात्रवृत्ति योजना घोषणा गर्नुभयो। उहाँले देश तथा विदेशबाट प्राप्त सहयोगले विपदको समयमा सरकारलाई थप ऊर्जा र हौसला प्रदान गरेको समेत बताउनु भएको छ। योजना अनुसार विद्यार्थीलाई पूर्ण आंशिक तथा आवश्यक छात्रवृत्तिसँगै पाठ्य पुस्तक, पोशाक, शैक्षिक सामग्री, आवास तथा खाना लगायतका सुविधा उपलब्ध गराइनेछ। मन्त्रालयका सहसचिव श्री प्रसाद भट्टराईले प्रभावित विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गरी तथ्याङ्कको आधारमा प्राथमिकता निर्धारण गरेर छात्रवृत्ति कार्यक्रम कार्यान्वयन गरिने बताउनुभयो। मन्त्रालयले छात्रवृत्ति योजनामा योगदान गर्न निजी क्षेत्र, व्यावसायिक क्षेत्र तथा सरकारी र गैर सरकारी संस्थाहरूसँग अपील पनि गरेको छ। प्रारम्भिक विवरण अनुसार बाढ़ीबाट रसुवा, नुवाकोट र धादिङका 19 विद्यालय पूर्ण तथा आंशिक रूपमा क्षति भएका छन्। बाढ़ीबाट 16 शिक्षक र 217 विद्यार्थी सम्पर्कविहीन रहेका तथा 9,742 विद्यार्थीको सिकाई प्रभावित भएको विवरणमा उल्लेख छ। यसैबीच आज 60 अन्तर्राष्ट्रिय साक्षरता दिवस मानव पृथ्वी र समृद्धिका लागि साक्षरता नाराका साथ विश्वभर मनाइँदैछ। नेपालमा भोटेकोशीको बाढ़ीले देश शोकमा रहेकोले सचिव स्तरीय बैठक बसेर यसपटक दिवस नमनाउने निर्णय भएको शिक्षा विभागको अनौपचारिक तथा वैकल्पिक शिक्षा शाखा निर्देशक माधव प्रसाद पोखरेलले जानकारी दिनुभयो। हरेक वर्ष सेप्टेम्बर 8 दिन अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने गरिन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा 4 भन्झ्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 बीबीएससी एमएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुल्चोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 0556121 596617,
1: मोबाइल 98550076608, 98550076609, 98511625994, 98510 5424।

0: सञ्चालन दत्त नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा.
2: पैसामा छ शक्ति, पैसामा छ सहारा.
1: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म.
1: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
1: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने.
2: इतिहास, गाथा र कथा, गाँठका कुरा.
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा. गाँठका कुरा
3: सिधा कुरा प्रश्न विचार. यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज. अब थप खबरहरू. धादिङको धादिङ बेसी जोड्ने फुर्की खोला खण्डको वैकल्पिक सड़क आज 10 घण्टा बन्द गरिएको छ. जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्ग अन्तर्गत फुर्की खोला खण्डमा प्रयोग भइरहेको वैकल्पिक सड़क मरमतका लागि आज बिहान 8 बजेदेखि बेलुका 6 बजेसम्म 10 घण्टा गाड़ीको आवागमन पूर्ण रूपमा बन्द गरेको जनाएको छ. भदौ 10 गतेको बाढ़ीले पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका 2 फुर्की खोलामा रहेको पक्की पुल बगाएपछि अहिले परेवाटार, पिपलटार, आदमतार, बेलिनटार, मासटार सड़कलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको थियो. यो वैकल्पिक सड़कमा थप मरमत सम्मारको काम गर्नुपर्ने हुँदा आज बन्द गरिएको प्रशासनको भनाई छ. सड़क बन्द रहने अवधिमा यात्रा गर्ने यात्रु तथा गाड़ीका लागि प्रशासनले अर्को वैकल्पिक मार्ग धादिङ बेसी, सुनौला बजार, भोरले, कोशीखोला, फोसेटार, कल्लेरीटार वा वैकल्पिक मार्ग प्रयोग गर्न सूचना मार्फत अनुरोध गरेको छ. यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत धादिङको फुर्के खोला र मलेको बजारको बीचमा पर्ने परेवावीर खण्डमा भने दुईतर्फी गाड़ी चल्न थालेका छन्. बाढ़ीका कारण क्षतिग्रस्त खण्डमा मरमतपछि हिजो बेलुकादेखि गाड़ी चल्न थालेका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ. यस्तै चरौदी नदीको कृष्णवीरमा पनि अवरूद्ध सड़क खुलाउने गरी काम हुँदै आएको छ. कृष्णवीरमा गाड़ी चल्न सक्ने गरी खुलाउन भने अझै केही दिन लाग्ने सड़क विभागले जनाएको छ. आज कोशी, बागमती र गण्डकी तथा लुम्बिनी प्रदेशको पहाड़ी र तराईका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ. त्यस्तै आज राति पनि मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी र तराईका 1-2 ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. ठूलो पानी पर्ने सम्भावित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ. अब विदेशको खबर. ओमानको नौसेनाले साउदी अरबको झण्डा बोकेका तेल ट्याङ्करबाट 16 जना चालक दलका सदस्यलाई उद्धार गरेको छ. तेल ट्याङ्कर जहाजमा 1 हप्ता अघि हर्मुज जलमार्गमा इरानले आक्रमण गरेको थियो. त्यसपछि 16 जना चालक दलका सदस्यलाई उद्धार गरेको ओमानको समुद्री सुरक्षा केन्द्रले विज्ञप्ति मार्फत जनाएको छ. साउदी अरबको राष्ट्रिय ढुवानी कम्पनीले बुधबार हर्मुज जलमार्गमा ट्याङ्करमाथि आक्रमण हुँदा 2 फिलिपिनो नाविकको ज्यान गएको बताएको समाचार संस्था एएफपीले जनाएको छ. यो आक्रमणपछि अमेरिका र इरानबीच तनाव थप चुलिएको थियो. बितेका 6 महिनामा अमेरिका इरान युद्ध भने निरन्तर छ. इरानले आणविक रणनीतिक मार्ग हर्मुज जलमार्गमा आवागमन अवरूद्ध गरिरहेको छ भने अमेरिकाले इरानी बन्दरगाहमाथिको प्रतिबन्धलाई कायमै राखेको छ. अब खेल खबर. मलेसियामा चलिरहेको एसीसी प्रिमियर कपको समूह चरणमा आफ्नो अन्तिम खेलमा नेपालले अहिले हङकङसँग खेलिरहेको छ. खेल क्वालालम्पुरको बायोमास ओभलमा भइरहेको छ र टस जितेर हङकङले ब्याटिङ गरिरहेको छ. हङकङले ताजा अवस्थामा 19 ओभर 5 बलमा 6 विकेट गुमाएर 132 रन बनाएको छ. यसअघि नै सेमी फाइनलमा पुगेको नेपाल यो खेल जितेमा समूह विजेता बन्नेछ. 3 खेलमा नेपाल 6 अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ. नेपालले आफ्नो पहिलो खेलमा बहराइनलाई 7 विकेट, आयोजक मलेसियालाई 6 विकेट र साउदी अरबलाई 5 विकेटले हराएको थियो. हङकङले 3 खेलमा 2 जित र 1 हार बिहोरेको छ. चारभन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक. नवयुवा आन्दोलनको 1 वर्ष पूरा, आज सार्वजनिक विदा. नागरिक फेरि सड़कमा आउनुपर्ने अवस्था बन्न नहुनेमा पूर्व प्रधानमन्त्री कार्कीको जोड. भोटेकोशीको बाढ़ी प्रभावित क्षेत्रमा आज पनि खोज तथा उद्धारको काम निरन्तर. बाढ़ी प्रभावित बाल बालिकाको शिक्षाका लागि 1 अर्बको छात्रवृत्ति योजना. धादिङको धादिङ बेसी जोड्ने फुर्के खोला खण्डको वैकल्पिक सड़क आज 10 घण्टा बन्द. परेवावीर खण्डमा मरमतपछि 2 तर्फी गाड़ी चल्न थाले. ओमानले साउदी जहाजबाट 16 चालक दलका सदस्यको उद्धार गर्यो. छ महिनादेखि अमेरिका इरान युद्ध भने निरन्तर र एसिसी प्रिमियर कपमा अहिले नेपाल र हङकङ बीचको खेल चल्दै
4: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz
5: हार्दिक समवेदना बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर 4 बगनाहा खैरार गाउँ बस्ने महेन्द्र सिंह थापाका भाइ हाल कोहलपुर बस्ने भागीराम थापा राजेन्द्रको 57 वर्षको उमेरमा दुखद निधन भएकाले दिवंगत आत्माको चिरशान्तिको कामना व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौ। रेडियो टाइगर परिवार साथै दिवंगत भागीराम थापा राजेन्द्रको शव आज बिहान 10:30 बजे बबई नदीको खैलार घाटमा अन्तिम दाह संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
6: हिमालय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। हिमालय सहकारी संस्था लिमिटेडको 25औं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण फेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। साधारण सभा सञ्चालन हुने मिति समय र स्थान बारबर्दिया नगरपालिका अन्तर्गत साबिक बानियाबार गाविसका सम्पूर्ण शेयर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका 1 जोदीपुर गाउँ स्थित समिति भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साहिपुर गाउँ स्थित समिति भवन। मिति भदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 धोडरी माछट चोक स्थित रेडक्रस भवन। मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुटपानी खैरार गिदरपुर र वडा नम्बर 5 को गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्रांगण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल। मिति असोज 1 गते बिहिबार। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-590-450 वा 98-045-99-301 मा सम्पर्क गर्न सकिनेछ।

0: बालक बालिके यस्तै ध्यान आफ्नो छोराछोरीहरूलाई पनि दिने हो कि?
1: हार्दिक समवेदना। बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर 4 बगनाहा खैरार गाउँ बस्ने महेन्द्र सिंह थापाका भाइ हाल कोहलपुर बस्ने भागीराम थापा राजेन्द्रको 57 वर्षको उमेरमा दुखद निधन भएकाले दिवंगत आत्माको चिरशान्तिको कामना व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौ। रेडियो टाइगर परिवार साथै दिवंगत भागीराम थापा राजेन्द्रको शव आज बिहान 10:30 बजे बबई नदीको खैलार घाटमा अन्तिम दाह संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
2: केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
3: यी भनौ 27 गते शनिबारको दिन
2: फेरि अस्पताल नेपालगंजबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 084-40-30-82।
4: गर्जन छ सधैँ बाघ झैं। रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: के तपाईँलाई दुनाटपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0672 98-224-21-679 र 98-125-10349।
1: हार्दिक समवेदना। बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर 4 बगनाहा खैरार गाउँ बस्ने महेन्द्र सिंह थापाका भाइ हाल कोहलपुर बस्ने भागीराम थापा राजेन्द्रको 57 वर्षको उमेरमा दुखद निधन भएकाले दिवंगत आत्माको चिरशान्तिको कामना व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौं। रेडियो टाइगर परिवार साथै दिवंगत भागीराम थापा राजेन्द्रको शव आज बिहान 10:30 बबई नदीको खैलार घाटमा अन्तिम दाह संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाप छ।

0: सिकोसाको भोरी गाउँको नवौं वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका एक भोरी गाउँ बर्दियाको नवौं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया मिति यही भडौ 24 गते।
0: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभा हल शाहीपुर मिति यही भदौ 25 गते।
1: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभा हल ठाकुरद्वारा मिति यही भडौ 26 गते।
0: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया मिति यही भदौ 27 गते।
1: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभा हल बकुवा बर्दिया मिति यही भदौ 30 गते।
0: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया मिति यही भदौ 31 गते र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भुरीगाउँ बर्दिया मिति यही असोज 1 गते। साथै संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनेट प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ।

0: 너와요! 와요! 와요!
1: 오이나 바가야야 저이 로 아요 아요 만다이 저 우타 키아요
0: 오타니 레디오 타이거 아요
2: 유호 레디오 타이거 운안세 토플로 2 메가헤르츠 거전 사스나다이 바그지 Radio Tiger Studio Time. अहिले बिहानको 10 बजेको छ. हार्दिक समवेदना बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर 4 बग्नहा खैरार गाउँ बस्ने महेन्द्र सिंह थापाका भाइ हाल कोहलपुर बस्ने भागीराम थापा राजेन्द्रको 57 वर्षको उमेरमा दुखद निधन भएकाले दिवंगत आत्माको चिरशान्तिको कामना व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौं. रेडियो टाइगर परिवार साथै दिवंगत भागीराम थापा राजेन्द्रको शव आज बिहान 10:30 बजे बबई नदीको खैलार घाटमा अन्तिम दाह संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ.
3: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना.
4: यही भदौ 27 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
4: यही भदौ 27 गते शनिबारको दिन
3: दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ. सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी. नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517.
5: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने.
6: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ. यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
7: ल, यतिको लागि पनि चिन्ता किन, भुरीगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि.
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडीमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै पन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ. प्रोप्राइटर बिन्तीराम राजफन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो. सम्पर्क मोबाइल नम्बर 98 681 0 86 93.
8: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन.

0: हार्दिक समवेदना। बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर 4 बगनहा खैरार गाउँ बस्ने महेन्द्र सिंह थापाका भाइ हाल कोहलपुर बस्ने भागीराम थापा राजेन्द्रको 57 वर्षको उमेरमा दुखद निधन भएकाले दिवंगत आत्माको चिर शान्तिको कामना व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौ। रेडियो टाइगर परिवार साथै दिवंगत भागीराम थापा राजेन्द्रको शव आज बिहान 10:30 बजे बबई नदीको खैलार घाटमा अन्तिम दाह संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
1: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।

0: केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नशा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: यी भनौं 27 गते शनिबारको दिन
0: पेरी अस्पताल नेपालगंजबाट हार्जोनी नशा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नशा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 084-40-30-82।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाँच्छ।

0: देवी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही असोज 9 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
2: गर्जन सधैँ बाघ झैं रेडियो टाइगर 99.2 मेगाहर्ज।

यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz
1: हिमालय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना हिमालय सहकारी संस्था लिमिटेडको 25औं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण खेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। साधारण सभा सञ्चालन हुने मिति समय र स्थान बारबर्दिय नगरपालिका अन्तर्गत साबिक पानियाभार गाविसका सम्पूर्ण शेयर सदस्यहरूका लागि बारबर्दिय नगरपालिका एक जोधीपुर गाउँ स्थित समिति भवन मिति भदौ 30 गते मंगलबार ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिय नगरपालिकाको औही गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन मिति भदौ 30 गते मंगलबार ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण चेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साहिपुर गाउँ स्थित समिति भवन मिति भदौ 31 गते बुधबार मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण चेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 थोडरी माछट चोक स्थित रेडक्रस भवन मिति भदौ 31 गते बुधबार ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुटपानी खैदार गिदरपुर र वडा नम्बर 5 को गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्रांगण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0984-590-450 वा 98-045-99-301 मा सम्पर्क गर्न सकिनेछ।

0: भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही असोज 9 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल्स फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
2: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ। अहिले दिउँसोको 3 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढ़ीमा सम्पर्क विहीन हुनेको संख्या 5326 पुग्यो। 1357 सफेला। नुवाकोटमा हैजा विरूद्धको 80,000 डोज खोप पठाइयो। जेएनजी शहीदहरूको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै सरकारले आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको शहीद परिवार तथा घाइतेको गुनासो। नारायणगढ मुगलिन सड़कको तुइन खोलामा जोखिमपूर्ण ढिसको भत्काइँदै सूर्य विनायक धुलिखेल सड़क विस्तारको काम सुस्त हुँदा स्थानीयलाई शास्ति। इरान युद्धले अमेरिकी उपभोक्ताको इन्धन खर्च बढ़ायो। दैनिक खर्चमा समेत थप आर्थिक दबाव। र एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग 15 रनले पराजित। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते बुधबार आएको विनाशकारी बाढ़ीपछि अझै 5326 जना सम्पर्क विहीन रहेका छन्। अहिलेसम्म 1357 जनाको शव भेटिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्कमा उल्लेख छ। फेला परेका शव मध्ये रसुवामा 169, नुवाकोटमा 197, धादिङमा 70, गोर्खामा 75, तनहुँमा 38, चितवनमा 363, नवलपरासी पूर्वमा 223 र नवलपरासी पश्चिममा 222 रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा सञ्चालन भएको अभियानबाट अहिलेसम्म 13,583 जनाको उद्धार गरिएको छ। 102 शवको शनाखत भई आफन्तलाई बुझाइएको छ। बाढ़ी प्रभावितका लागि रसुवा, नुवाकोट र धादिङमा रहेका 39 होल्डिङ सेन्टरमा 3,533 जनाले आश्रय लिइरहेका छन्। रसुवामा आएको आकस्मिक बाढ़ीले हिमाली जिल्लामा विपदको बदलिदो जोखिमप्रति थप सजग हुनुपर्ने देखाएको छ। हिमताल विस्फोटसँगै हिमपहिरो, पहिरो, चट्टान खस्ने, नदी थुनिने तथा अत्यधिक वर्षा लगायतका कारण हिमाली क्षेत्रमा 81 ठूलो बाढ़ी आउन सक्ने भएकाले जोखिम पहिचान, नियमित निगरानी र पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउनु पर्ने सरकारवालाहरूको भनाइ छ। यसैबीच भोटेकोशी बाढ़ीपछि खानेपानीका मुहान तथा वितरण प्रणाली प्रभावित भएसँगै त्यहाँ हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ़ेपछि सरकारले रसुवा र नुवाकोटमा हैजा विरूद्धको खोप अभियानलाई तीव्र बनाएको छ। बाढ़ी प्रभावित रसुवामा यसअघि नै 21,000 डोज हैजा विरूद्धको खोप पठाइसकिएको छ भने नुवाकोटका लागि आज 80,523 डोज खोप पठाइएको छ। यसँगै दुवै जिल्लामा जोखिममा रहेका समुदायलाई लक्षित गरी खोप तथा रोग निगरानीको काम अघि बढ़ाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार आज नुवाकोटका लागि 23 बक्समा 80,523 डोज हैजा विरूद्धको खोप पठाइएको हो। यसअघि भदौ 21 गते आइतबार रसुवामा 21,000 डोज हैजा विरूद्धको खोप नेपाली सेनाको हेलिकप्टर मार्फत पठाइएको थियो। रसुवामा पठाइएको खोप पर्सीदेखि अर्थात भदौ 25 गतेदेखि लक्षित समुदायमा लगाउने तयारी गरिएको छ। नवयुवा आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा आज देशभर विभिन्न स्मृति कार्यक्रम आयोजन गरी जेएनजी शहीद दिवस मनाइँदैछ। यसै क्रममा नयाँ बानेश्वरको पुरानो संसद भवनको प्राङ्गणमा जेएनजी शहीद कल्याणकारी समाजले स्मृति दिवस कार्यक्रमको आयोजन गरेको छ। कार्यक्रममा मन्त्री, सांसद तथा जेएनजी आन्दोलनमा सहभागी उभारको उपस्थिति छ। कार्यक्रममा गृहमन्त्री सुधन गुरूङ, कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम, भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल, स्वास्थ्य मन्त्री निशा मेहता

0: दुई खण्डमा विभाजन गरिएको छ। पछिल्लो विवरण अनुसार आयोजनाको समग्र भौतिक प्रगति झण्डै 61% पुगेको छ, अझै 40% बढी काम हुन बाँकी रहेको छ। पहिरोका कारण तीन दिनदेखि अवरूद्ध साँफे मातडी सड़क सञ्चालनमा आएको छ। गएको शनिबारदेखिको अविरल वर्षासँगै त्यस खण्डमा विभिन्न ठाउँमा पहिरो जाँदा सड़क पूर्ण रूपमा अवरूद्ध भएकामा आज दिउँसोदेखि सड़क सञ्चालनमा आएको छ। स्थानीय बढीमालिका नगरपालिका नम्बर 6, 8 र 9 का विभिन्न ठाउँमा पहिरो गएसँगै सड़क पूर्ण रूपमा बन्द भएको थियो। आइतबारदेखि नै सड़क विभागका दुईवटा जेसीबी प्रयोग गरेर पहिरो पञ्चायत र आजदेखि सड़क सञ्चालनमा ल्याइएको रमक जिल्ला अधिकारी टोरेन्द्र निरौलाले जानकारी दिनुभयो। हुम्ला जिल्लाको ताजाकोट गाउँपालिकाको कार्यालयमा भएको आगलागी घटनामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताजाकोट 4 गल्लाबाडा बस्ने 47 वर्षीय कृष्णचन्द्र जयसी र ताजाकोट 2 रहेको मौला स्वास्थ्य चौकीका संयोजक 45 वर्षीय धनराज ढकाल रहेका छन्। पक्राउ परेका दुवैजनालाई हुम्ला जिल्ला अदालतमा उपस्थित गराई 7 दिनको म्याद थप गरिएको छ। यी भदौ 7 गते राति 1 बजेतिर ताजाकोट 3 टाकुरेमा रहेको गाउँपालिकाको कार्यालयमा आगलागी भएको थियो। घटनापछि जिल्ला प्रहरी कार्यालय हुम्लाबाट अनुसन्धानका लागि प्रहरी निरीक्षक ढकालको टोली घटनास्थल खटिएको थियो। अब विदेशको खबर। इरान युद्ध र महत्वपूर्ण समुद्री मार्गबाट कच्चा तेलको ढुवानीमा आएको अवरोधका कारण अमेरिकामा पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ। महँगो इन्धनका कारण अमेरिकी परिवारको यात्रा योजना प्रभावित हुनका साथै दैनिक खर्चमा समेत थप आर्थिक दबाव परेको समाचार संस्था एपीले जनाएको छ। अमेरिकामा नियमित पेट्रोलको औसत मूल्य प्रति ग्यालेन 4.14 अमेरिकी डलर पुगेको थियो। यो गएको वर्षको तुलनामा झण्डै 1 डलर धेरै हो। यसपछि सन् 2012 नियमित
1: पेट्रोलको औसत मूल्य प्रति ग्यालेन 3.82 अमेरिकी डलर पुगेको थियो। यद्यपि अमेरिकामा पेट्रोलको समग्र ऐतिहासिक उच्च मूल्य भने अझै कायम छ। सन् 2022 जून महिनामा नियमित पेट्रोलको राष्ट्रिय औसत मूल्य प्रति ग्यालेन 5.02 अमेरिकी डलर पुगेको थियो। अहिलेको मूल्य त्यो स्तरभन्दा कम भए पनि पछिल्लो वृद्धिले उपभोक्तामाथि ठूलो आर्थिक दबाव सृजना गरेको छ। पेट्रोलको मूल्य अत्यधिक बढेपछि लामो दूरीको यात्रा गर्ने अमेरिकी परिवारको संख्या तथा यात्राको अवधि घट्न थालेको छ। अमेरिका र इजरायलले गएको फेब्रुअरीमा इरानमाथि आक्रमण गरेपछि पेट्रोलको मूल्य तीव्र रूपमा बढ़ेको समाचारमा उल्लेख छ। त्यसपछि मूल्यमा केही उतार चढ़ाव भए पनि पेट्रोलको मूल्य पुरानै स्तरमा फर्कन सकेको छैन। यसको मुख्य कारण विश्वको महत्वपूर्ण तेल ढुवानी मार्ग मध्ये एक हर्मुजमा कच्चा तेलको आवत जावतमा आएको ठूलो गिरावट रहेको छ। अब खेल खबर। एसएससी प्रिमियर कप क्रिकेटमा नेपाल हङकङसँग 15 रनले पराजित भएको छ। हङकङले दिएको 262 रनको लक्ष्य पछ्याएको नेपालले 49 ओभर 1 बलमा 246 रन बनाउँदा सबै विकेट गुमायो। नेपालका ईशान पाण्डेले 90, आसिफ शेखले 44 रन बनाए। हङकङका एजाज खानले 4 विकेट लिए। यसअघि मलेसियाको ग्लाङमा रहेको बायोमास क्रिकेट ओभलमा टस जितेर ब्याटिङ गरेको हङकङले 50 ओभरमा 7 विकेट गुमाएर 261 रन बनाएको थियो। हङकङका बाबर हयातले नट आउट 117, साहिद वासिफले 45 रन बनाए। नेपालका कप्तान सन्दीप लामिछानेले 4 र शेर मल्लले 3 विकेट लिए। नेपाललाई हराएसँगै हङकङ पनि सेमी फाइनलमा पुगेको छ। नेपाल यसअघि नै सेमी फाइनलमा पुगिसकेको थियो। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भटेकोशी बाढ़ीमा सम्पर्क विहीन हुनेको संख्या 5326 पुग्यो। 1357 सब फेला। नुवाकोटमा हैजा विरूद्धको 80,000 डोज खोप पठाइयो। जेनजी सैदरको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै सरकारले आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको शहीद परिवार तथा घाइतेको गुनासो। नारायणगढ मुगलिन सड़कको तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै सूर्य विनायक भेलिकेल सड़क विस्तारको काम सुस्त हुँदा स्थानीयलाई शास्ति। इरान युद्धले अमेरिकी उपभोक्ताको इन्धन खर्च बढ़ायो। दैनिक खर्चमा समेत थप आर्थिक दबाव। र एसएससी प्रिमियर कपमा नेपाल हङकङसँग 15 रनले पराजित।
2: गर्जन सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz।
3: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
4: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?

0: को लागि पनि चिन्ता किन? रिगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
1: साथै हामी कहाँ स्वदेशी तथा विदेशी छान एवं रेडीमेड कपडामा सर्टिङ सुटिङ सुट पिस कुर्ता सुरुवाल जरिवाल सारी ब्लाउजको कपडा सँगै तन्ना सिरक दसना सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन रुक्मिणी वस्त्रालय भुरीगाउँ बजार बर्दिया देवीराम चोकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-0896-93।
2: केपी पोलिक्लिनिक भुरीगाउँमा हार्जोनी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
3: यही भनौ 27 गते शनिबारको दिन
2: फेरि अस्पताल नेपालगंजबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने प्लास्टर गर्ने अपरेशन गर्ने रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 084-40-30-82।
1: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
3: यही भनौ 27 गते शनिबारको दिन
1: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
3: यही भनौ 27 गते शनिबारको दिन
1: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान पाठेघरको जाँच लामो समयसम्म पेट दुख्ने समस्याको जाँच पत्थरीको जाँच पित्त थैली तथा कलेजोको जाँच छातीमा भएको गाँठा गुठीको जाँच थाइराइड स्क्यान सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन्छ सधैँ बाँच्छै।

0: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही भदौ 27 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दाहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यही भदौ 27 गते शनिबारको दिन
0: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
2: हिमालय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। हिमालय सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। साधारण सभा सञ्चालन हुने मिति समय र स्थान बारबर्दिया नगरपालिका अन्तर्गत साबिक पानियाभार गाविसका सम्पूर्ण शेयर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका 1 जोदीपुर गाउँ स्थित समिति भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साईपुर गाउँ स्थित समिति भवन। मिति भदौ 31 गते बुधबार। मधुबन, गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ढोडरी माछट चौक स्थित रेडक्रस भवन। मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर, बगनाहा, जुटपानी, खैडार, गिदरपुर र वडा नम्बर 5 गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण। मिति असोज 1 गते बिहिबार। र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया, नेउलापुर, गोदाना, कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल। मिति असोज 1 गते बिहिबार। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0984-590-450 वा 98-045-93-301 सम्पर्क गर्न सकिनेछ।

0: के तपाईँलाई दुनाटपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि, चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन। साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बरबिया 98165-0672 98224-21679 र 98125-10349। सिकुसाको छोरी गाउँको 9 वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिकु बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका 1 छोरी गाउँ बर्दियाको 9 वार्षिक साधारण सभा तपसिलको मिति, समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने मिति, समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया, मिति यही भदौ 24 गते।
0: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभाहल शाहीपुर, मिति यही भदौ 25 गते।
1: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभाहल ठाकुरद्वारा, मिति यही भदौ 26 गते।
0: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया, मिति यही भदौ 27 गते।
1: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभाहल बकुवा बर्दिया, मिति यही भदौ 30 गते।
0: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया, मिति यही भदौ 31 गते। र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भुरीगाउँ बर्दिया, मिति यही असोज 1 गते। साथै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनट प्रमाणित सभा यही असोज 9 गते नेचरनेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ।

0: मनसुन शुरू हुँदैछ, त्यसैले सचेत बनाऊ।
1: बाढी कहिले आउँछ भन्न सकिँदैन, त्यसैले समयमै तयारी गर्नु अत्यन्तै जरुरी हुन्छ। सबैभन्दा पहिले मौसम पूर्वानुमान र आधिकारिक रूपमा वर्षा र बाढी सम्बन्धी चेतावनीहरू सुन्नु वा थाहा पाउनु अनिवार्य हुन्छ,
0: जसका लागि रेडियो, टीभी, मोबाइल एप मार्फत ताजा जानकारी लिने गर्नुहोस्। मौसम पूर्वानुमान तथा जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल रेड क्रस सोसाइटीका फेसबुक पेज तथा सामाजिक सञ्जालमा जोडिनुहोस्।
1: आफ्नो घर, कार्यस्थल वा विद्यालय नजिक बाढी, पहिरो आउन सक्ने वा डुबान हुन सक्ने स्थानहरूको पहिचान गर्नुहोस्।
0: हरेक घरमा आपतकालीन किट तयार हुनुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च लाइट, ब्याट्री, रेडियो, प्राथमिक उपचार सामग्रीहरू र महत्वपूर्ण कागजातहरू पानीले नभिज्ने झोलामा सुरक्षित राख्नुहोस्।
1: बाढी आउने सम्भावना भएका क्षेत्रका घर परिवारले सुरक्षित उच्च स्थान र नजिकका आश्रय स्थलहरू पहिचान गरेर खाली गर्ने योजना बनाउनुहोस्। घर तथा सम्पत्तिको सुरक्षाका लागि महत्वपूर्ण वस्तुहरू र विद्युतीय उपकरणहरू उच्च स्थानमा राख्नुहोस्। आफ्नो घर वरपरका नाली, कुलो थुनिएको छ कि ख्याल गर्नुहोस्। गहिरो जराले माटो समात्ने बोट बिरुवा रोप्नुहोस्।
0: आफ्नो घर वरपर जमिन भाँचिएको वा चिरा परेको छ कि विचार पुर्याउनुहोस्। घर वरपरको पर्खाल ढलानहरू तथा भुइँमा चिरा पर्ने रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आएमा वा त्यस्ता संकेत देखिएमा तत्कालै सुरक्षित स्थानमा जानुहोस्।
1: आपतकालीन अवस्थामा सुरक्षित हुने उपायका बारेमा परिवार तथा समुदायमा समय समयमा छलफल गर्नुहोस्। साथै पशु पक्षीहरूलाई पनि आपतकालीन अवस्थामा कसरी सुरक्षित बनाउने योजना बनाउनुहोस्।
0: आपतकालीन अवस्थामा सम्पर्क गर्न सकिने रेडक्रस, जनप्रतिनिधि तथा सुरक्षा निकायको सम्पर्क नम्बरहरू सुरक्षित राख्नुहोस्।
1: नेपाल रेडक्रस सोसाइटीद्वारा जन

0: 个呀呀队，喽，哎呦哎呦，问题就是什么？
1: 我问你 ，Radio Tiger 来哟。
2: युहो रेडियो टाइगर 9.2 MHz गर्जन सस्नदै बाग्जी रेडियो टाइगर स्टुडियो टाइम यति बेला अपराह्नको 4 बज्यो। केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
3: यही भनौ 27 गते शनिबारको दिन
2: फेरि अस्पताल नेपालगंजबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 084-40-30-82।
4: ए नानी, कता हिँड्यौ बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
5: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चालित स्टोर छ नि।
2: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर सञ्चारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर सञ्चारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली, मार्सी र स्थानीय अनादि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-699-71-777। घर संसार स्टोर रेडियो टाइगर भएको भवन ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया।
6: धेरै धेरै धन्यवाद छ है नानी।
7: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
6: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियो। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
7: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
6: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छटकी तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशन का साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
7: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला बिक,
6: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स सब्जी मण्डीको भित्र 37 नम्बर सटरमा।
7: सम्पर्क मोबाइल नम्बर 98-400-46-368।

हिमालय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। हिमालय सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। साधारण सभा सञ्चालन हुने मिति समय र स्थान बारबर्दिया नगरपालिका अन्तर्गत साबिक बानियाबार गाविसका सम्पूर्ण शेयर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोदीपुर गाउँ स्थित समिति भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साहिपुर गाउँ स्थित समिति भवन। मिति भदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ढोडरी माछट चौक स्थित रेडक्रस भवन। मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुटपानी खैडार गिदरपुर र वडा नम्बर 5 गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्राङ्गण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल। मिति असोज 1 गते बिहिबार। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-590-450 वा 98-045-93301 सम्पर्क गर्न सकिन्छ।

0: सिकोसाको भरि गाउँको नवौं वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका एक भरि गाउँ बर्दियाको नवौं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया, मिति यही भदौ 24 गते।
0: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभा हल शाहीपुर, मिति यही भदौ 25 गते।
1: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभा हल ठाकुरद्वारा, मिति यही भदौ 26 गते।
0: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया, मिति यही भदौ 27 गते।
1: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभाहल बकुवा बर्दिया, मिति यही भदौ 30 गते।
0: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया, मिति यही भदौ 31 गते। र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भरिगाउँ बर्दिया, मिति यही असोज 1 गते। साथै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनर प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछ।

0: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यी भदौ 27 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यही भदौ 27 गते शनिबारको दिन
0: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
2: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।

Na kaatu, na kaatu, na kuchu, yo kelo.

उड़ती फिरती अपना हर तेरा जागरा, साथ हो या हो

0: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी छौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुन्तादी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुन्तादी पसलमा नै किन नि?
0: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत भिना र चाइनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुन्तादी खरिद बिक्री पनि गरिन्छ। विजय सुन्तादी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुन्तादी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 9883658। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाप चाहिँ।

0: केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: भनौ 27 गते शनिबारको दिन
0: फेरी अस्पताल नेपालगंजबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 084-40-30-82।
2: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
3: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही भनौ 27 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यही भनौ 27 गते शनिबारको दिन
3: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
0: हिमालय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। हिमालय सहकारी संस्था लिमिटेडको 25औं वार्षिक साधारण सभा तपसिलको मिति, समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान 12 बर्दिया नगरपालिका अन्तर्गत साबिक पानियाभार गाविसका सम्पूर्ण शेयर सदस्यहरूका लागि 12 बर्दिया नगरपालिका 1 जोधीपुर गाउँ स्थित समिति भवन। मिति 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा 12 बर्दिया नगरपालिकाको औही गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन। मिति 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साहिपुर गाउँ स्थित समिति भवन। मिति 31 गते बुधबार। मधुबन, गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 भोडरी माछट चोक स्थित रेडक्रस भवन। मिति 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर, बगनाहा, जुटपानी, खैडार, गिदरपुर र वडा नम्बर 5 को गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्रांगण। मिति असोज 1 गते बिहिबार। र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया, नेउलापुर, गोदाना, कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल। मिति असोज 1 गते बिहिबार। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 084-590-450 वा 98-045-99301 मा सम्पर्क गर्न सकिनेछ।

0: दुबई हुन थाल्यो, गाह्रो पो भयो त भा।
1: ल काका किन चिन्ता गर्नु भएको, घर सञ्चालित स्टोर छ नि।
2: हो अब चिन्ता छोड्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्ची र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-6-71-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: के तपाईँलाई दुनाटपरी चाहिएको छ? पूजाआजा, विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल, नास्ता पसल, होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुनाटपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70 रुपियाँदेखि 90 रुपियाँ दर्जन, साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98-165-0672 98-224-21-679 र 98-125-10349।
1: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

तिम्रा डोला डोला हातमा मेहेन्दी भरी छ, तिम्रो आँखा आँखा सुधाउन डिग्री गरी छ। हिजो अस्ति देख्दा बच्चै जस्तो लाग्थ्यो, तिम्रो खेलमा बच्चै जस्तो लाग्थ्यो, आज देख्दा लौन नि हलक्कै बढी छौ। तिम्रा डोला डोला हातमा मेहेन्दी।

0: सिकोसाको झोरी गाउँको नवौं वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका एक झोरी गाउँ बर्दियाको नवौं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयर धनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया मिति यही भडौ 24 गते।
0: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभा हल शाहीपुर मिति यही भदौ 25 गते।
1: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभा हल ठाकुरद्वारा मिति यही भडौ 26 गते।
0: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया मिति यही भदौ 27 गते।
1: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभाहल बकुवा बर्दिया मिति यही भदौ 30 गते।
0: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया मिति यही भदौ 31 गते र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भुरीगाउँ बर्दिया मिति यही असोज 1 गते। साथै संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनर प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ।

0: केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नशा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: यी भनौ 27 गते शनिबारको दिन
0: फेरि अस्पताल नेपालगंजबाट हार्जोनी नशा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नशा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 084-40-30-82।
2: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन्छ सधैं बाघ झैं।

0: यो साल त ढुक्क भयो है बुढी।
1: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
0: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
2: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
3: प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सबै

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 6 बजेको छ।
1: प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
0: अहिले बेलुकीको 6 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नवयुवा आन्दोलनको एक वर्ष पूरा, जेनजी शहीद दिवस मनाइयो। अहिलेको सरकारमा पनि पुरानै शैली दोहोरिन्छ कि भन्ने जेनजी अभियन्ताहरूको चिन्ता कायम।
2: सरकारले कहिले काहीँ नागरिक प्रति जवाबदेही नभएको पो हो कि भन्ने चाहिँ लाग्छ कि हामीलाई। पुरानो सरकारहरूमा चाहिँ शासकीय अहंकार गैर जिम्मेवारीपन थियो, त्यो चाहिँ दोहोरिँदै पो गइरहेको छ कि भन्ने लाग्छ।
0: भोटेकोशी बाढीमा सम्पर्क विहीनको संख्या 5,326 पुग्यो। जीवित भेटिने आशामा खोजी चल्दै प्रधानमन्त्री कोषमा पाउने 12 अर्ब रूपियाँ संकलन।
1: चाडपर्व नजिकै गर्दा आपूर्ति श्रृंखलामा दबाव पर्ने चिन्ता, वैकल्पिक नाकाबाट आयात शुरू, बजारमा खाना पकाउने ग्यासको अभाव कायमै।
0: सिंगापुरमा प्रधानमन्त्री र मन्त्रीहरूको तलब अत्यधिक वृद्धि, बढ़दो जीवनयापन लागत बीच नागरिकको समस्याप्रति असंवेदनशील भएको आलोचना।
1: र एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग 15 रनले पराजित, नेपाल भलिबल लीगमा मधेस वारियर्सको पहिलो जीत।
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभल अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
6: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एमएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
5: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
6: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आईओई पुल्चोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
5: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
6: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 0564212165-96-617,
5: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5422-4।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। आज देशभर विभिन्न औपचारिक कार्यक्रम गरी जीएनजी शहीद दिवस मनाइएको छ। गएको वर्ष भदौ 23 गते नवयुवाले आन्दोलन र आफ्नो अमूल्य जीवन आहुति दिने नयाँ पुस्ताका शहीदहरूको योगदानलाई स्मरण गर्दै यो दिवस मनाइएको हो। सरकारले औपचारिक रूपमा जीएनजी शहीद दिवस घोषणा गरेर सार्वजनिक विदा दिनुका साथै औपचारिक कार्यक्रम समेत गरेको छ। काठमाडौँमा आयोजित मुख्य औपचारिक समारोहमा बोल्दै मन्त्रीहरूले युवा पुस्ताको त्याग र बलिदानकै कारण देशमा नयाँ राजनीतिक चेतना र सुशासनको आधार खड़ा गरेको बताएका छन्। बोल्दै संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले शहीदहरूको सपना पूरा गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। जेएनजी पुस्ताले देखाएको बाटो, उनीहरूको नवीन सोच र देश रूपान्तरणको चाहनालाई सरकारले आत्मसात गर्दै अघि बढ़ने उहाँको भनाई छ। उनीहरूले उठाएका सुशासन र पारदर्शिताका मुद्दालाई व्यवहारमा उतार्नु नै सच्चा श्रद्धाञ्जली हुने र त्यसतर्फ सरकार प्रयत्नशील रहेको उहाँको दावी छ। यस्तै कार्यक्रममा गृहमन्त्री सुदन गुरूङले शहीद परिवारको सम्मान, संरक्षण र घाइतेहरूको उचित व्यवस्थापनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले नयाँ पुस्ताका युवाहरूको बलिदानले नै राज्य संयन्त्रलाई नागरिकप्रति अझ बढ़ी उत्तरदायी बन्न झकझकाएको उल्लेख गर्नुभयो। आज देशभरका विभिन्न ठाउँमा प्रभात फेरी शहीदप्रति श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रमहरू सम्पन्न भएका छन्।
1: यस्तै सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोध गर्दै गएको वर्षको भदौ 23 गते शुरू भएको आन्दोलन क्रमशः भ्रष्टाचार, कुशासन, नातावाद, बेरोजगारी र राजनैतिक नेतृत्वप्रतिको असन्तुष्टि विरूद्धको व्यापक आन्दोलनमा परिणत भएको थियो। 23 गते प्रहरीको गोली लागेर 19 जनाको ज्यान गएपछि आन्दोलन थप चर्किएको थियो। भोलिपल्ट भदौ 24 गते देशका विभिन्न ठाउँमा हिंसात्मक प्रदर्शन, आगजनी र तोडफोडका घटना भएका थिए। दुई दिनको घटनामा सुरक्षाकर्मी र प्रदर्शनकारी सहित 76 जनाको ज्यान गएको थियो। आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपरेको थियो भने पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। त्यसपछि प्रतिनिधि सभा विघटन गरी नयाँ चुनावको बाटो खोलिएको हो। सरकार र जेएनजी प्रतिनिधि बीच मंगिर 24 गते 10 बजे सम्झौता पनि भयो। आन्दोलनका घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई झण्डै 900 पृष्ठको प्रतिवेदन बुझाइसकेको छ। तर त्यो प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र 10 बजे सम्झौता कार्यान्वयन गर्नुपर्ने माग अहिले पनि उठिरहेको छ। धेरैको बलिदानी र ठूलो भौतिक क्षतिसँगै बदलिएको सत्तामा नवयुवा आन्दोलनकै जगमा उभिएकाहरू पोएका छन्। के उनीहरूले नवयुवा आन्दोलनको मर्म अनुसारको काम गरेका छन् त भनेर साथी सम्झना महर्जनले नवयुवा आन्दोलनका अभियन्ता रक्षा बमसँग कुराकानी गर्नुभएको छ।
2: हजुर, अब जेएनजी आन्दोलन भएको त ठ्याक्कै एक वर्ष अगाडि आफ्नो सरकारबाट केही जवाबको आशा लिएर एउटा सिङ्गो पुस्ता प्रश्न सोध्न सड़कमा उत्रेको दिन म चाहिँ खासमा जेएनजी आन्दोलनलाई लिएर सिङ्गो युवा पुस्ता जो सड़कमा थिए म भदौ 23 ठ्याक्क 9 बजे आसपासको समय सम्झिन्छु जब त्यो युवाहरू त्यसको आँखामा त्यो भोलिको नेपाल राम्रो भएको हेर्ने आशा थियो। त्यो उनीहरूको आँखामा एउटा ज्योति बलिरहेको थियो, त्यो देखिन्थ्यो कि स्पष्ट रूपमा। उनीहरू खुसी थिए कि हामी प्रश्न लिएर सरकारलाई प्रश्न सोध्दैछौँ, अब हामी जुन देशमा बसिरहेका छौँ यो देशमा सुशासन आओस्, यो देशमा भ्रष्टाचार नहोस्, हाम्रो स्वतन्त्रतामाथि कुनै पनि शासकले चाहिँ धावा नबोलोस् भनेर उनीहरूलाई झगझगाउनका निम्ति, उनीहरूलाई जवाबदेह बनाउनका निम्ति एउटा पुस्ता सड़कमा आएका थिए। त्यही युवाहरूको आँखाको ज्योतिले आज सम्झिरहेको छु।
7: त्यो जुन सोच थियो नि यस्तो भइदिए हुन्थ्यो भन्ने त्यो भयो त
2: अब त्यो चाहिँ हामीले जे जे कुराहरू सोचेर अथवा जे जे मागहरू लिएर सड़कमा गएका थियौँ अलिकति प्र्याक्टिकल्ली सोच्दाखेरि चाहिँ त्यो मागहरू ओभरनाइट एक दिनमा अथवा केही समयपछि पूरा हुने मागहरू होइनन्। होइन, सुशासनको माग लिएर जाँदै गर्दाखेरि सुशासन त्यो महसुस हुने कुरा हो, त्यो चाहिँ आजको भोलि नै महसुस हुन्छ।
7: तर एक वर्षमा केही छनक त देखियो होला नि।
2: हजुर, पक्कै पनि परिवर्तन त भएकै छ। यो एक वर्षमा नेपालमा त ठूलो राजनीतिक परिवर्तन भएको छ, त्यो प्रोसेस गर्नलाई नै हामीलाई समय लागिरहेको छ। सुरुमा त हामीले के भइरहेको हुने भइरहेको थियो जेएनजी आन्दोलन ताका होइन, तर त्यसपछि समयसँगै राजनैतिक परिवर्तनहरू भयो, नयाँ सरकार आयो, सरकारले आफ्नो तरिकाले काम गरिरहेको छ र हामी भने अझै पनि त्यो जवाफदेहिताको सरकारलाई जिम्मेवार बनाइरहेकै छौँ। तर परिवर्तन नभएको चाहिँ होइन, परिवर्तन चाहिँ हुँदैछ, हामी सुशासन उन्मुख चाहिँ छौँ जस्तो लाग्छ।
7: ठ्याक्कै नवयुवाले चाहेको चाहिँ के थियो जुन चाहिँ अझै चाहिँ पूरा हुन सकेको छैन?
2: अरू कुराहरू त छँदैछन्, तर सबैभन्दा ठुलो कुरा चाहिँ जवाबदेहता हो। सत्ताबाट हामीले आश गरेको भनेको जवाबदेह हो, सरकार नागरिकप्रति जवाबदेही हुनुपर्छ भन्ने कुरा। तर अहिले चाहिँ राज्य सञ्चालनका विभिन्न कुराहरू हुन्छन् नि, त्यो राज्य सञ्चालनमा चाहिँ सरकार अघि बढ़िरहेको छ अहिलेको सरकार होइन, तर फेरि जवाबदेहताको हकमा चाहिँ सरकारले कहिलेकाहीँ नागरिकप्रति जवाबदेही नभएको पो हो कि भन्ने चाहिँ लाग्छ क्या हामीलाई। नागरिकमुखी नेतृत्व पो नभएको हो कि भन्ने लाग्छ। पुरानो सरकारहरूमा चाहिँ शासकीय अहंकार, गैर जिम्मेवारीपन थियो, त्यो चाहिँ दोहोरिँदै पो गइरहेको छ कि भन्ने लाग्छ।
7: सरकारलाई अब तपाईँहरूले के सुझाव दिन चाहनुहुन्छ आन्दोलन र अहिलेको अवस्थाहरूलाई निहाल्दाखेरि?
2: जुन बाढी गयो, विपदमा हामी छौँ, यस्तो बेलामा हामीले सरकारसँगै उभिएर सरकारले साथ दिनुपर्छ भन्ने विषयमा द्विमत छैन। तर यो भन्दै गर्दाखेरि सरकारका अरू कामहरूलाई नजरअन्दाज गरेर, गैर जिम्मेवारीपनलाई नजरअन्दाज गरेर बस्ने भन्ने कुरा पनि हुँदैन। जेएनजी आन्दोलनदेखि आजसम्म आइपुग्दाखेरि हामीलाई लागेको कुरा चाहिँ के हो भने सत्तामा बसेकाहरूलाई जिम्मेवार बनाउन र जवाबदेहता माग्नका निम्ति चाहिँ जनता सड़कमा उर्जिन्छन्, उत्रिन्छन् होइन। जनता सड़कमा उत्रिएपछि जहिले पनि आफ्नो ज्यानको आहुति दिनु परेको अवस्था छ। अब यो श्रृङ्खला चाहिँ रोकिनुपर्छ। त्यही भएर अबको सरकारलाई चाहिँ के अनुरोध बिन्ती के छ भने जनताको जीवनको रक्षाका निम्ति चाहिँ सरकारहरू जिम्मेवार बन्नुपर्छ, जवाफदेही बन्नुपर्छ नै हो। जनताको आवाजलाई चाहिँ सुन्नुपर्छ।

0: घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
1: फोन नम्बर 082-562-6601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 056-494-333-493-555।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नवयुवा आन्दोलनको 1 वर्ष पूरा, जेनजी शहीद दिवस विभिन्न कार्यक्रम गरेर मनाइयो, सरकारको पुरानै शैली दोहोरिन्छ कि भन्ने जेनजी अभियन्ताको चिन्ता, समयले नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा उभिएको राष्ट्रपति सभापति रवि लामिछानेको भनाई लगायतका खबर प्रस्तुत गर्यौं।

0: समेत टोलीले खोजी गरिरहेको छ। ढुङ्गे बुद्ध मन्दिरदेखि त्रिशुली बजार जोड्ने झण्डै 250 मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि समेत काम शुरू भएको छ। त्रिशुली र धुन्चेमा संचालित आपतकालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट आज 50 जनाले स्वास्थ्य सेवा लिएका छन्।
1: यसैबीच भोटेकोशी बाढीपछि खानेपानीका मुहान तथा वितरण प्रणाली प्रभावित भएसँगै हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढेपछि सरकारले रसुवा र नुवाकोटमा हैजा विरूद्धको खोप अभियानलाई तीव्र बनाएको छ। बाढ़ी प्रभावित रसुवामा यसअघि नै 21,000 डोज खोप हैजा विरूद्धको खोप पठाइसकेको छ भने नुवाकोटका लागि आज 80,523 डोज खोप पठाइएको छ। यसँगै दुवै जिल्लामा जोखिममा रहेका समुदायलाई लक्षित गरी खोप तथा रोग निगरानीको काम पनि अघि बढ़ाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार आज नुवाकोटका लागि 23 बक्समा 80,523 डोज खोप हैजा विरूद्धको खोप पठाइएको छ। यसअघि भदौ 31 गते आइतबार रसुवामा 21,000 डोज हैजा विरूद्धको खोप नेपाली सेनाको हेलिकप्टर मार्फत पठाइएको थियो। रसुवामा पठाएको खोप पर्सिदेखि अर्थात भदौ 25 गतेदेखि लक्षित समुदायमा लगाउने तयारी गरिएको छ। बाढ़ीपछि प्रभावित क्षेत्रमा फोहोर कुहिएका खाद्य वस्तु तथा मृत पशुको कारण दुर्गन्ध फैलनुका साथै झाडा पखाला हैजा टाइफाइड तथा हेपाटाइटिस ए र ई लगायतका पानीजन्य रोग फैलन सक्ने जोखिम रहेको स्वास्थ्य क्षेत्रका अधिकारी तथा चिकित्सकहरूले बताएका छन्।
0: प्रधानमन्त्री राहत कोषमा झण्डै 12 अर्ब रूपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहानसम्म प्रधानमन्त्री दैनिक प्रगतिधार कोष र प्रधानमन्त्री राहत कोषमा 11,77,67,250,261 रूपियाँ जम्मा भएको हो। अहिले 9 वाणिज्य बैंकमा 8,59,19,04,223 मौजदात छ। राहत कोषमा जम्मा भएको रकमबाट यसअघि 1 अर्ब रसुवाका बाढ़ी पीड़ितका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। त्यसै गरी हिमालयन बैंक लिमिटेड लक्ष्मी सनराइज बैंक लिमिटेडमा रहेको डलर खातामा 2,11,08,471 जम्मा भएको पनि कार्यालयले जनाएको छ।
1: यसैबीच प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम दाखिला गर्ने दाताहरूको संख्या बढ़दै गएको छ। चीनले नेपाललाई उपलब्ध गराएको आपतकालीन राहत सामग्रीको चौथो खेप आज काठमाडौँ आइपुगेको छ। चीनबाट आएको पहिलो खेपमा मुख्य रूपमा उद्धारका लागि प्रयोग हुने ओभरक्राफ्ट स्टेनलेस स्टील स्थायी चुम्बकीय बाढ़ी पम्प अतिरिक्त ब्याट्री सब राख्ने फ्रिजर तथा सौर्य ऊर्जाबाट सञ्चालन हुने बत्ती रहेका छन्। राहत कोषमा नेपाल प्राध्यापक संघले 5.5 लाख रूपियाँ सहयोग गरेको छ। कतारका नेपाली व्यवसायीहरूले बाढ़ी पीड़ितका लागि 38 लाख रूपियाँ सहयोग गरेका छन्। युनिलिभर नेपाल कम्पनीले सरकारी राहत कोषमा 5 करोड़ हस्तान्तरण गरेको छ। ओडलिङ कम्युनिकेशनले 1.1 करोड़ रूपियाँ सहयोग गरेको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाले मन्त्री डाक्टर छोड़नी मुवागले मार्फत 50 लाख रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको छ। भोजपुरको हतुवागढ़ी गाउँपालिकाले 24,53,504 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको छ। चितवनको कालिका नगरपालिका र इच्छाकमाना गाउँपालिकाले 46 लाख राहत जम्मा गरेका छन्। चितवनका 750 जना कैदी बन्दीले भोटेकोशी बाढ़ीबाट प्रभावित 125 परिवारलाई 3,67,036 रूपियाँ बराबरको बन्दोबस्तीका सामान खरिद गरी सहयोग गरेका छन्। वीरगंज पर्साका 2 मेडिकल कलेजले संयुक्त रूपमा 75 लाख रूपियाँ राहत कोषमा दाखिला गरेका छन्।
0: चाडपर्व नजिकै गर्दा देशको आपूर्ति श्रृंखला प्रभावित हुने जोखिम बढ़ेको छ। एकातिर पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिरमा सड़क अवरूद्ध हुँदा काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति घटेको छ भने अर्कोतर्फ रसुवागढ़ी केरूङको तातोपानी नाका बन्द भएपछि रोकिएका फलफूलका कन्टेनरलाई कोर्ला नाकाबाट भित्र्याउन थालिएको छ। कृष्णभिरमा पहिरोका कारण नियमित ढुवानी मार्ग अवरूद्ध भएपछि ग्यास उद्योगहरूले त्रिभुवन राजपथ लगायत वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन्। घुमाउर तथा असहज बाटोबाट ढुवानी गर्नुपर्दा काठमाडौँ उपत्यकामा माग अनुसार ग्यास ल्याउन कठिन भएको व्यवसायीहरूको भनाइ छ। नेपाल आयल निगमका अनुसार आज काठमाडौँ उपत्यकामा 9 ग्यास कम्पनीका 18,259 सिलिण्डर मात्र डिलर मार्फत बजारमा पठाइएको छ। पछिल्ला दिनमा उपत्यकामा दैनिक झण्डै 1 लाख सिलिण्डरको माग रहेको एलपी ग्यास उद्योग संघको भनाइ छ। सामान्य अवस्थामा भने दैनिक झण्डै 35,000 देखि 40,000 सिलिण्डर आवश्यक पर्ने गरेको छ। आपूर्ति घटेपछि उपत्यकाका विभिन्न ठाउँमा ग्यास वितरण पनि प्रभावित भएको छ। उपभोक्ताहरू ग्यासका लागि डिलर तथा उद्योग परिसरमा घण्टौं लाइन बस्नुपर्ने अवस्था आएको छ। मुख्य राजमार्ग तत्काल संचालनमा नआए वैकल्पिक मार्गबाट नियमित परिमाणमा ग्यास ढुवानी गर्न कठिन हुने व्यवसायीहरूको भनाइ छ। यसै गरी उत्तरी कोर्रा नाकाबाट भने रोकिएका फलफूलका कन्टेनर नेपाल भित्रिन थालेका छन्। विशेष गरी चाडपर्वका बेला खाद्यान्न, फलफूल, ग्यास लगायत दैनिक उपयोग वस्तुको माग बढ्ने भएकाले अहिले देखिएको सड़क तथा सीमानाका अवरोध लामो समय कायम रहे आपूर्ति श्रृंखलामा थप दबाव पर्न सक्ने

0: व्यवसायहरूको चिन्ता छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: कृषि मन्त्र नार्कसँग
2: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
0: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
2: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
0: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
2: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। मनसून गतिविधि सक्रिय रहँदा आज राति देशका धेरै जसो ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको समेत सम्भावना छ।
3: अविरल वर्षा कारण विभिन्न ठाउँमा पहिरो खसेर तीन दिनदेखि अवरूद्ध कर्णाली राजमार्ग आज दिउँसोदेखि दुईतर्फी पूर्ण रूपमा सञ्चालनमा आएको छ। गएको 20 गतेदेखि पहिरोका कारण राजमार्गको गगनी खोला, एस मोड, सिमले खोला, सिमले मोड तथा पिली खण्ड पूर्ण रूपमा बन्द भएको थियो। सड़क डिभिजन, प्राविधिक टोली र सुरक्षा निकायको निरन्तर प्रयासपछि आज दिउँसोदेखि सड़क दुवैतर्फ खुलाएको सड़क डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख तथा इन्जिनियर श्रवण कुमार महतराले बताउनुभयो।
4: कृष्णवीरमा बाटो अवरूद्ध हुँदा पर्यटक बस सञ्चालनमा समस्या भएको छ। रसुवाको भटेकोसी नदीमा आएको बाढ़ीका कारण तल्लो भाग कटान हुँदा भदौ 13 गतेदेखि पृथ्वी राजमार्ग बन्द छ। पर्यटकीय गन्तव्य पोखरा, चितवनको सौराहा, लुम्बिनी लगायत क्षेत्रमा जाने पर्यटक बस त्यही राजमार्ग भएर आवाजावत गर्ने गरेकामा 14 दिनदेखि काठमाडौँ, पोखरा र चितवन लुम्बिनीमा रोकिएका छन्। पर्यटक बस एसोसिएशन अफ नेपाल टिबानका अध्यक्ष विष्णु प्रसाद नेउपानेले कृष्णवीरको पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध हुँदा पर्यटक बस आवाजावतमा समस्या परेको बताउनुभयो।
3: काठमाडौँ उपत्यकालाई काभ्रे हुँदै पूर्वी नेपालसँग जोड्ने महत्वपूर्ण सूर्य विनायक धुलीखेल सड़क विस्तार आयोजना सुस्त गतिमा अघि बढ़दै स्थानीय बासिन्दा, व्यवसायी तथा यात्रुले धुलो, हिलो, जाम र अव्यवस्थित आगमनको समस्या भोग्नु परेको छ। झण्डै 16 किलोमिटर लामो सड़कलाई 4 लेन मुख्य सड़क र 2 सर्भिस लेनसहित 6 लेनमा विस्तार गर्ने लक्ष्यका साथ 3 वर्ष अघि शुरू भएको आयोजना तोकेको समयभित्र सम्पन्न हुन नसकेपछि म्याद थप गरिएको हो। बजेट अभाव, निर्माण स्थलदेखिको अवरोध, पूर्वाधार स्थानान्तरण, डिजाइन तथा प्राविधिक समस्या र निर्माण सामग्रीको मूल्य वृद्धि लगाएको कारणले कामले अपेक्षित गति लिन नसकेको आयोजना कार्यालयले जनाएको छ।
4: नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत गाउँ नगर वडा अधिवेशन असोज 3 र 4 गते हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले आज संशोधित कार्यतालिका प्रकाशित गरेको छ। यसअघि भदौ 24 गते वडा अधिवेशन गर्ने भनिएको थियो। बाढ़ी विपद र पार्टीभित्र सहमतिका लागि भन्दै वडा अधिवेशन मिति सारिएको कांग्रेसले जनाएको छ। प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाको हकमा तोकिएको निर्वाचन अधिकृत र पार्टीको पालिकासँगको समन्वयमा अधिवेशन सम्पन्न गर्ने निर्णय समेत भएको छ।
3: संयुक्त राष्ट्रसंघको 81 महासभा आजदेखि अमेरिकी शहर न्यूयोर्कमा शुरू भएको छ। यसपटकको महासभाका लागि विश्वासको पुनर्स्थापना, रूपान्तरणको व्यवस्थापन सबैका लागि कार्य गर्ने संयुक्त राष्ट्रसंघ भन्ने नारा तय भएको छ। 23 सेप्टेम्बरको दिन जलवायु परिवर्तनलाई सम्बोधन गर्न जलवायु सम्मेलनको आयोजना हुँदैछ। जलवायु परिवर्तनबाट प्रत्यक्ष रूपमा प्रभावित नेपालले जलवायु उत्सर्जनमा कम योगदान गरेका देशहरूको आवाज र त्यसमा भएका मानवीय तथा भौतिक पूर्वाधारको क्षति लगायतका मुद्दालाई राष्ट्रसंघमा प्राथमिकताका साथ उठाउने भएको छ। महासभामा नेपालबाट प्रधानमन्त्री बालेन्द्र सहितको टोली सहभागी हुने तय भइसकेको छ।
4: मध्य प्रदेशका विभिन्न जिल्लामा वन अतिक्रमण नियन्त्रण अभियानलाई गति दिइएको छ। गएको आर्थिक वर्ष 82-83 मध्य प्रदेशमा 154.55 हेक्टर क्षेत्रफल वन क्षेत्र अतिक्रमण मुक्त गरिएको प्रदेश वन निर्देशनालय जनकपुर धामले जनाएको छ। वन निर्देशनालयका सूचना अधिकारी सजन चौधरीका अनुसार यो अवधिमा सबैभन्दा बढ़ी पर्सामा 120 हेक्टर वन क्षेत्र अतिक्रमण मुक्त गरिएको छ।
3: नेपाल दर्पणमा अब विदेशको खबर। सिंगापुर सरकारले प्रधानमन्त्री सहित मन्त्री तथा अन्य उच्च सरकारी पदाधिकारीहरूको तलब बढ़ाउने निर्णय गरेको छ। निर्णय अनुसार प्रधानमन्त्री लरेन्स बोङको वार्षिक पारिश्रमिक झण्डै 11 लाख अमेरिकी डलरले बढ़ने बीबीसीले जनाएको छ। प्रधानमन्त्री वोङले अहिले वार्षिक 22 लाख सिंगापुर डलर तलब पाइरहनु भएको छ। उहाँको तलब 60% भन्दा धेरैले बढ़ेर 36 लाख सिंगापुर डलर अर्थात 28 लाख अमेरिकी डलर पुग्नेछ। प्रधानमन्त्री वाङले आफ्नो तलबमा भएको यो वृद्धि आउँदो 5 वर्षसम्म परोपकारी कार्यका लागि दान गर्ने बताउनु भएको छ। वाङले उत्कृष्ट प्रतिभाहरूलाई आकर्षित गर्न मन्त्रीको तलब बढ़ाउनु आवश्यक रहेको बताउनुभयो। तलब वृद्धि आउँदो अक्टोबर 15 लागू हुनेछ। सरकारले यसअघि नै मन्त्रीहरूलाई उच्च तलब दिँदा भ्रष्टाचार न्यूनीकरणमा मदत पुग्ने तर्क गर्दै आएको छ, तर रोजगारीको सुरक्षा र बढ़दो जीवनयापनको लागतलाई लिएर गहिरो चिन्ता रहेको सिंगापुरमा यो कदमले आलोचना झनै बढ़ाएको छ।
4: नेपाल दर्पणमा अब केही खेल खबर। एसीसी प्रिमियर कप क्रिकेटमा सोमो चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग 15 रनले पराजित भएको छ। हङकङले दिएको 262 रनको लक्ष्य पछ्याएको नेपालले 49 ओभर 1 बलमा 246 रन बनाउँदा सबै विकेट गुमायो। नेपालका इशान पाण्डेले 90, आशिष शेखले 44 रन बनाए। हङकङका एजाज खानले 4 विकेट लिए। यसअघि मलेसियाको क्लाङमा रहेको बायोमास क्रिकेट ओभरमा टस जितेर ब्याटिङ गरेको हङकङले 50 ओभरमा 7 विकेट गुमाएर 261 रन बनायो। हङकङका बाबर हयातले नट आउट 117, साहिद वासिफले 45 रन बनाए। नेपालका कप्तान सन्दीप लामिछानेले 4 र शेर मल्लले 3 विकेट लिए। हारसँगै हङकङसँग हारे पनि नेपालले समूह एको विजेता भन्दै सेमी फाइनलमा स्थान बनाएको छ। हङकङ समूह उपविजेता भन्दै सेमी फाइनलमा पुगेको छ। अब सेमी फाइनलमा नेपालले ओमानसँग र हङकङले युएईसँग खेल्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ।
3: र नेपाल भलिबल लीग एनभीएलमा मधेस वारियर्सले पहिलो जित हासिल गरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा मधेसले खप्तर फाल्कन्सलाई 3-0 सोझो सेटमा हरायो। मधेसले पहिलो सेट 25-21, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-23 जित्यो। मधेस यसअघि लगातार 3 खेलमा पराजित भएको थियो। यस्तै खप्तरको यो लगातार तेस्रो हार हो। प्रतियोगितामा अहिले बेलुका 7 बजे सगरमाथा स्नाइट्स र काठमाडौँ रेड्स खेल्दैछन्। 6 वटा टोली सहभागी। पहिलो संस्करणको एनबीएलको विजेताले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल आउँदो 28 गते आइतबार हुनेछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपल्ट।
4: नवयुवा आन्दोलनको 1 वर्ष पूरा जेन्जी शहीद दिवस मनाइयो। अहिलेको सरकारमा पनि पुरानै शैली दोहोरिन्छ कि भन्ने जेन्जी अभियन्ताको चिन्ता कायम।
3: भोटेको पार्टीमा सम्पर्कविहीनको संख्या 5,326 पुग्यो। जीवित भेटिने आशामा खोजी चल्दै प्रधानमन्त्री कोषमा पाउने 12 अर्ब रूपियाँ संकलन।
4: चाड पर्व नजिकै गर्दा आपूर्ति श्रृंखलामा दबाव पर्ने चिन्ता। वैकल्पिक नाकाबाट आयात शुरू। बजारमा खाना पकाउने ग्यासको अभाव कायम।
3: सिंगापुरमा प्रधानमन्त्री र मन्त्रीको तलबमा अत्यधिक वृद्धि। बढ़दो जीवनयापन लागत बीच नागरिकको समस्याप्रति असंवेदनशील भएको आलोचना।
4: र एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग 15 रनले पराजित। नेपाल भलिबल लीगमा मधेस वारियर्सको पहिलो जित।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भजेन्द्र बस्नेत पनि विदा हुन्छौ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
1: सिकोसाकोस भरि गाउँको नवौं वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका एक भरि गाउँ बर्दियाको नवौं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया, मिति यही भडौ 24 गते।
1: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभा हल शाहीपुर, मिति यही भदौ 25 गते।
2: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभा हल ठाकुरद्वारा, मिति यही भडौ 26 गते।
1: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया, मिति यही भदौ 27 गते।
2: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभा हल बकुवा बर्दिया, मिति यही भदौ 30 गते।
1: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया, मिति यही भदौ 31 गते। र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भुरीगाउँ बर्दिया, मिति यही असोज 1 गते। साथै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनेट प्रमाणित सभा यही असोज 9 गते नेचरनेस प्रणाली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ।

हिमालय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। हिमालय सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। साधारण सभा सञ्चालन हुने मिति समय र स्थान बारबर्दिया नगरपालिका अन्तर्गत साबिक बानियाबार गाविसका सम्पूर्ण शेर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोधीपुर गाउँ स्थित समिति भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साहिपुर गाउँ स्थित समिति भवन। मिति भदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ठोडरी माछट चोक स्थित रेडक्रस भवन। मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुटपानी खैदार गिदरपुर र वडा नम्बर 5 को गोविन्दपुर गाउँका सम्पूर्ण शेर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्रांगण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेउलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0984-590-450 वा 98-045-99301 मा सम्पर्क गर्न सकिनेछ।

0: दुई गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही असोज 9 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियर एवं पाइल्स, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच, उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक, भुरीगाउँ, बर्दिया।
2: होइन बाघै आयो चाहिँ लौ आयो आयो भन्दैछौ त के आयो
3: हो त नि रेडियो टाइगर आयो।
4: यो हो रेडियो टाइगर 79.2 मेगाहर्ज गर्जन सधैँ बाघ झैं।

0: ओई सन्जो कहाँ हो के यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सक्कु सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
0: नै। सबैजनाले नमन नमन भन्छ न, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570029017 र 98570037582।
1: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरी गाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुडिका बर्दिया
3: राइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाप चाहिँ
5: रेडियो टाइगर स्टुडियो टाइम
6: यति बेला साँझको 7 बजेको छ साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
7: यही भनौ 27 गते शनिबारको दिन
6: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्
7: यही भनौ 27 गते शनिबारको दिन
6: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान पाठेघरको जाँच लामो समयसम्म पेट दुख्ने समस्याको जाँच पत्थरीको जाँच पित्त थैली तथा कलेजोको जाँच छातीमा भएको गाँठा गुठीको जाँच थाइराइड स्क्यान सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98442559909 र 98442597
8: के तपाईँलाई दुना टपरी चाहिएको छ पूजाआजा विवाह व्रतबन्ध लगायतका धार्मिक कार्यहरूका लागि चाट पसल नास्ता पसल होटल तथा क्यान्टिनहरूका लागि आवश्यक पर्ने हातबाट बनाइएका तथा मेसिनबाट तयार गरिएका सालको पातका दुना टपरी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस् थोकमा खरिद गर्नका लागि दुना 10-30 रुपियाँ दर्जन र टपरी 70-90 रुपियाँ दर्जन साथै अर्डर अनुसारका विभिन्न साइजका दुना टपरी पनि उपलब्ध गराइने सहर्ष जानकारी गराउँदछौ थप जानकारीका लागि ग्रामीण महिला दुना टपरी उद्योग मधुबन नगरपालिका 6 श्रीनगर बर्दिया 98165-0672 98224-21679 र 98125-10349
9: आफ्ना लागि दौरा सुरुवाल कोट अफिसको ड्रेस केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा साडी अनि धोती किन्न जानुपर्ने
10: त्यो सँगै सिरक डसना अनि सिरानी पनि बनाउन छ यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा
11: ल यतिको लागि पनि चिन्ता किन भुरीगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि
6: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ सुट पिस कुर्ता सुरुवाल जरिवाल साडी ब्लाउजको कपडा सँगै तन्ना सिरक डसना सिरानी पनि सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर बिन्तीराम राज फन रुक्मणी वस्त्रालय भुरीगाउँ बजार बर्दिया देवीराम चोकदेखि त्रिभुवन स्कुल जाने बाटो सम्पर्क मोबाइल नम्बर 98681-0896-93
5: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 मेगाहर्ज

0: यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौँ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौं। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौं। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छ।
2: विपद बारे चासो राखौ, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सर्प्रोस नेपाल
3: र ठाकुरबाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

हिमालय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। हिमालय सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। साधारण सभा सञ्चालन हुने मिति समय र स्थान बारबर्दिया नगरपालिका अन्तर्गत साबिक बानियाबार गाविसका सम्पूर्ण शेयर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोधीपुर गाउँ स्थित समिति भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औवी गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साहिपुर गाउँ स्थित समिति भवन। मिति भदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ढोडरी माछट चोक स्थित रेडक्रस भवन। मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुटपानी खैडार गिदरपुर र वडा नम्बर 5 को गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्रांगण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-590-450 वा 98-045-9301 सम्पर्क गर्न सकिनेछ।

0: सिकोसाको झोरी गाउँको नवौं वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका एक झोरी गाउँ बर्दियाको नवौं वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया मिति यही भडौ 24 गते।
0: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभा हल शाहीपुर मिति यही भदौ 25 गते।
1: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभा हल ठाकुरद्वारा मिति यही भडौ 26 गते।
0: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया मिति यही भदौ 27 गते।
1: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभा हल बकुवा बर्दिया मिति यही भदौ 30 गते।
0: सिर्जना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया मिति यही भदौ 31 गते र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भुरीगाउँ बर्दिया मिति यही असोज 1 गते। साथै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनर प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्रणाली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ।

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: This is the BBC. There are no programs on this channel at present.
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्दन

0: लौ आयो आयो भन्दै छौ त क्या आयो
1: हो त नि रेडियो टाइगर आयो
2: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सधैं बाघ्छै
3: That his commitment to the two-state solution had led him to a deep sense of shame about what's been happening in Palestine.
4: Today I announce that the official view of the British government is that the occupation is unlawful. Yeah. Because of Israel's entrenchment of its control, its intention to extend permanent sovereignty, and its expansion of
5: Israeli basti basalekaharuko utpadan mathi प्रतिबन्ध घोषणा गरेका छन् फ्रान्स क्यानाडा र अरू 9 युरोपेली देशहरूले पनि आफ्नो हकमा त्यस्तै कदम चाल्नेछन् बस्ती बसालेका यहुदीहरूले प्यालेस्टिनी नागरिक विरूद्ध चालिरहेका जातीय सफायाका कदम प्रति इजरायली सरकारले आँखा चिम्लेको आरोप लगाउँदै ब्रिटिस विदेश मन्त्री मिली ब्यान्डले इजरायली कदमले दुई राज्यबाट समाधान हुने सम्भावनालाई व्यवस्था गरेको बताए अधीनस्थ भूभागमा बस्ती बसाल्नु अन्तर्राष्ट्रिय कानून अनुसार अवैध कार्य हो ब्रिटेनको कदमको इजरायलले आलोचना गरेको छ इरानको समर्थन प्राप्त यमनका हुथीहरूले क्षेपास्त्र तथा ड्रोन हमला गरेपछि साउदी अरबमा चुनावपछि बनेको नयाँ सरकारले जिन्जी आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको जिन्जी अभियान कर्मीहरू विश्लेषक र विपक्षी दलहरूले आरोप लगाएका छन् तर सत्तारूढ़ दल र सरकारका मन्त्रीहरूले जनताका अपेक्षा पूरा गर्न लागि परेको बताउँदै आएका छन् काठमाडौँमा मंगलबार आयोजित एउटा कार्यक्रममा गृहमन्त्री सुदन गुरूङले आफूहरू नयाँ ढंगले अगाडि बढ़िरहेको बताए
6: हाम्रो तौर तरिका नमिल्ला राम्रो सुझावहरू लिन जो कोहीबाट पनि हामी तयार छौं तर तपाईँ जस्तो बनाउन चाहनुहुन्छ र तपाईँहरू जस्तै राजनीतिको एउटा नेता बनाउन चाहन्छ त्यो स्वीकार्य छैन
5: गृहमन्त्री सुदन गुरूङ जेएनजी आन्दोलनका बेला पक्राउ परेका कतिपयका आफन्तले काठमाण्डुमा आज प्रदर्शन पनि गरेका छन् अस्वीकार्य गतिविधिमा संलग्न रहेको भन्दै हंगेरी सरकारले 10 रूसी कूटनीतिज्ञहरूलाई देश निकाला गरेको छ सुरक्षा र सार्वभौमसत्ताका निम्ति उक्त कदम चालेको उसले जनाएको छ युरोपेली संघले मस्कोको गतिविधि हेर्दा हंगेरीको कदम वैध रहेको प्रतिक्रिया दिएको छ तर मस्कोले हंगेरीको कदमको पीड़ादायी जवाफ दिने चेतावनी दिएको छ र जमीनको तापक्रमबारे अध्ययन गर्ने एउटा अमेरिकी संस्थाका अनुसार नेपाल चीन सीमानामा हालै विनाशकारी बाढ़ी निम्त्याउने गरी हिम पहिरो गएको हिमालको हिस्सा दुर्लभ रूपमा तातो रहेको थियो क्यालिफोर्निया स्थित बर्कली अर्थले उक्त हिस्सामा 5 औसतमा 5 डिग्री सेल्सियस तापक्रम थियो जसले हिम पहिरो निम्ति आयो उक्त संस्थाका अनुसार त्यहाँ यो अवधिमा 55 यता 4 डिग्री सेल्सियस भन्दा तापक्रम नाघेको तथ्याङ्क थिएन तर अरू विज्ञहरूले तापक्रम बढ़ेकै कारण हिम पहिरो निम्तिएको भन्न नसकिने तर्क गरेका छन् यो बीबीसी नेपाली सेवा हो
7: साझा पखमा तपाईलाई स्वागत छ सरकारले जेएनजी आन्दोलनमा ज्यान गुमाएका घाइते भएका र उनीहरूको परिवारलाई न्याय दिने प्रतिबद्धता व्यक्त गरेको छ ठीक 1 अघि आजकै दिन जेएनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको स्मृतिमा आयोजित कार्यक्रममा गृहमन्त्रीले त्यस्तो प्रण गरेका हुन् प्रधानमन्त्रीले जेएनजीको एउटा माग सुशासन दिने वाचा गरेका छन् गृहमन्त्री सुदन गुरूङले जेएनजी आन्दोलनका पीड़ित र उनीहरूको परिवारको माग पूरा गर्न सरकार दृढ़ रहेको बताए र भदौ 24 भएको आगजनीको आड़मा 23 घटनालाई उपेक्षा गर्न खोजिएको भन्दै असन्तुष्टि प्रकट गरे
6: जसरी हाम्रो शान्तिपूर्ण आन्दोलनलाई दमन गरियो सँगै आन्दोलन गरेका भाइ बहिनीहरूलाई जसरी गोली हानियो अझै पनि लाजै बेगर 24 जल्यो भन्दै ट्रेनिङ दिइरहेको देखिन्छ देश जलेको दिन 23 देश मरेको दिन थियो 24 देश जलेको भने मान्छे नरह्यो भने त यो देश पनि कारो हुन्छ 23 मान्छे मरेको दिन बच्चाहरू मरेको दिन शहीद भएको दिन परिवर्तनका आशाले सड़कमा आइराख्दाखेरि उहाँहरूको सपनालाई मारेको दिन
7: खास गरी नेकपा एमालेका साथै नेपाली कांग्रेसको एउटा पक्ष र नेकपाका कतिपय नेताहरूतर्फ उनको भनाई लक्षित ठानिएको छ सोही कार्यक्रममा बोलेकी कानून मन्त्री सोभिता गौतमले पनि नागरिकहरू मारिएको घटनालाई राजनीतिक अभिष्टको विषय नबनाउन आग्रह गरिन्
8: कोही पक्षमा हुनुहोला कोही विपक्षमा हुनुहोला तर एउटा कुरा हामी सबै सहमत हुनै पर्छ पहिला 23 घटना भएको त्यसपछि मात्रै 24 भएको 23 हाम्रा युवाहरूलाई गोली हानिएको त्यसकारणले पनि यस दिनलाई राजनीतिक हिसाबले रङ दिएर पक्ष विपक्षमा नबाडिकन एक ठाउँमा आएर एक आपसलाई ढाडस दिनुपर्छ र आज हामी सबैले संकल्प गर्नुपर्छ कि 23 गतेको जस्तो नियति यो देशमा अब कहिले पनि हामी कसैले पनि भोग्नु नपरोस्।
7: सरकारले आज जेएनजी शहीद दिवसमा सार्वजनिक विदा दिएको थियो। जेएनजी आन्दोलनपछि बनेको सरकारको नेतृत्व गरेकी सुशीला कार्की र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उक्त दिन र आन्दोलनकारी युवाको अपेक्षा एवं माग स्मरण गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले आज साँझ सामाजिक सञ्जालमा लेखेका छन्, प्रिय जेएनजी सुशासन कायम हुने नै छ। सुशासनको अधिभारा आफूहरूको जिम्मेवारी भित्र पनि पर्ने बताउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार समक्ष दोषीलाई दण्ड दिन माग राखेका छन्। सामाजिक सञ्जालमा आज एउटा भिडियो सन्देश जारी गर्दै उनले एउटा वाचा गर्नुका साथै एउटा माग अघि सारेका हुन्। प्रस्तुत छ त्यस सम्बन्धी रिपोर्ट। अन्य कैयौं नेताहरूले जेएनजी आन्दोलनमा षड्यन्त्र र बाह्य भूमिका औल्याउने गरेका बेला सभापति थापाले शुरूदेखि नै जेएनजी आन्दोलनलाई युवा आक्रोशको विस्फोटको रूपमा अर्थ्याउने गरेका छन्। आजको भिडियो सन्देशमा उनले तत्कालीन सत्ता साझेदारको रूपमा आफूले तत्कालीन प्रधानमन्त्रीलाई नागरिकमा रहेको आक्रोश र असन्तुष्टिप्रति सजग तुल्याएको तर त्यसको गम्भीर बुझाउन आफूहरू विफल भएको उल्लेख गरे। त्यसकै परिणाम स्वरूप भदौ 23 गते प्रकट भएको बताउँदै सभापति थापाले भने,
9: भदौ 23 गते अवध युवाहरू शान्तिपूर्ण रूपमा आफ्नो असन्तुष्टि व्यक्त गरिरहेका थिए तर राज्यबाट त्यत्रो ठूलो बल प्रयोग भयो, त्यत्रो ठूलो दमन भयो, त्यत्रा नौजवानहरू मारिए, किन मारिए, के कारणले गर्दा मारिए, त्यसको जिम्मेवारी कसरी लिनु पर्दैन, केही मानिसहरूलाई पक्रेर वा केही मानिसहरूलाई पक्रेको जस्तो गरेर मात्र यसको जिम्मेवारी पूरा हुन्छ, के अहिले सरकारमा बस्ने साथीहरूको जिम्मेवारी होइन, जिम्मेवारी हो, त्यसले हाम्रो माग छ सत्य तथ्य सार्वजनिक होस्, सत्य स्थापित होस्, जसले गलत गरेको छ दण्ड पाओस्।
7: सुशासन र जवाबदेहीयुक्त शासनको युवा माग जायज रहेको र ती माग पूरा नभएपछिको आक्रोश पनि उचित थियो भन्ने उनको ठान्याइ छ, जुन आफूहरूले समयमै बुझ्न नसकेको र त्यसमा आफूहरू पनि जिम्मेवार रहेको सभापति थापाको भनाइ छ। त्यो माग लिएर व्यक्ति वा समूह नभई एउटा पुस्ता नै सड़कमा आएको बताउँदै सभापति थापाले वाचा गरे, त्यो पूरा गर्ने जिम्मेवारी हाम्रो पनि हो।
9: त्यो पुस्ताले व्यक्त गरेको आवाज कुनै एउटा दलले आफ्नो बनाएर भन्दैन, कुनै एउटा व्यक्तिले स्वामित्व लिएर चल्छु भनेर चल्दैन, त्यो हामी सबैको जिम्मेवारी हो। म र तपाईँको माग अनुसार बदलिएको नेपाली काँग्रेसले आफ्नो भागमा परेको जिम्मेवारी पूरा गर्छ, यो हाम्रो वाचा हो। भ्रष्टाचार मुक्त राज्य, जवाबदेही राज्य, सुशासनयुक्त राज्य, समान अवसर भएको राज्य र समाजका निम्ति जुन सहादात दिएको छ त्यो सहादातलाई हामी खेर जान दिन्नौ, यो हाम्रो संकल्प हो।
7: जेएनजी आन्दोलनमा भएका घटनाहरूको उच्च स्तरीय आयोग र राष्ट्रिय मानवाधिकार आयोगले छानबिन गरेर प्रतिवेदन दिए पनि ती सार्वजनिक गरिएका छैनन् र ती विवादित पनि बन्न पुगेका थिए। अब रसुवा बाढ़ीको प्रसंग। उक्त बाढ़ीमा परेर ज्यान गुमाएका 1350 भन्दा धेरै मानिसको शव फेला परेको अधिकारीहरूले जनाएका छन्। नेपाल प्रहरी र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्पर्क विहीनको संख्या भने फरक फरक दिएका छन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतले शव व्यवस्थापन अहिलेको मुख्य चुनौती बनेको बताउँदै भनिन्,
10: त्यसको लागि अहिले मुख्य गरी चाहिँ आफन्तहरूको डीएनए स्याम्पल चाहिँ संकलन गर्ने र सम्बन्धित ठाउँमा लाने काम पनि भइरहेको छ।
11: जुन 2500 जति डीएनए का लागि नमूनाहरू लिनु भएको छ सबबाट र आफन्तजनहरूबाट, यसमा बेपत्ता भएकाको पनि एउटा खोजी कार्यमा परिवारको व्यग्रता छ, अब सब भेटेका मध्ये पनि हुन सक्छ, यो कतिको जटिल काम हो, यो कति समय लाग्न सक्छ, कति महिना हप्ता या कसरी लाग्न सक्छ यसो यो पहिचानको लागि, यो डीएनए कै प्रक्रियालाई मान्दा पनि,
10: यो चाहिँ स्वास्थ्य मन्त्रालय र अब नेपाल प्रहरीले हामीसँग कोअर्डिनेसनमा रहेर उहाँहरूले गर्नुभएको भएर मलाई थाहा भएसम्म यहाँलाई जानकारी दिँदाखेरि सम्बन्धित जिल्ला प्रहरी कार्यालयले चाहिँ नमुना संकलन गरिराखेका छ सम्बन्धित जिल्ला अस्पतालको समन्वयमा र उहाँहरूको पनि अब हामीले फोरेन्सिकलाई अब यो काठमाडौँमै ल्याउनु पर्ने हुन्छ, उहाँहरूले गरेपछि मात्र फाइनल हुने भयो टेस्टिङको रिजल्ट आउनको लागि चाहिँ। अहिले चाहिँ हामीले सम्बन्धित जिल्लाबाट स्याम्पल टेस्ट गर्ने र सम्बन्धित अस्पतालको समन्वयमा चाहिँ यहाँ केन्द्रमा ल्याउने कामहरू चाहिँ बिस्तारै भइराखेको छ, सबै काम सक्नलाई त अलिकति टाइम लाग्छ नै।
11: जनशक्तिका हिसाबले विदेशी जनशक्तिहरू पनि या मित्र राष्ट्रहरूबाट पनि आइरहेको अवस्था के कस्तो छ?
10: विदेशीहरू पनि यहाँ हामीसँग कोअर्डिनेसनमा हुनुहुन्छ, उहीँबाट कन्ट्याक्ट पनि हामीसँग धेरैले गरिराख्नु भएको छ, हामीले डीएनए टेस्टको लागि नै भनेर पनि नेपाल आइराख्नु भएको छ धेरैजना, विशेष गरी अब यहाँ हामीसँग सबभन्दा बढी इन्डियन नै हुनुहुन्छ, इन्डियन नागरिक पनि धेरै नै आएर उहाँहरूले हाम्रो प्रोसेस अनुसार टेस्टको लागि पनि दिइराख्नु भएको छ।
11: कतिपय शवहरू भारतबाट पनि संकलन भएर भारतीय अधिकारीहरूले नेपालीहरूलाई बुझाएका छन्, करिब 5000 जना अझै पनि सम्पर्क विहीन अवस्थामै भनिएको छ, भनेपछि यो प्रक्रिया के अलिकति लामै जाने देखिया हो, महिनौ या अझ बढी?
10: सर्च एन्ड रेस्क्यूको काम पनि अझै सकिया छैन, विशेष गरी अहिले यो हाइड्रोमा पनि टनलहरूमा अलिकति बढी हाम्रो रेस्क्यू टिमहरू फोकस हुनु भएको छ। यो किसिमले हेर्दाखेरि चाहिँ अझै हाम्रो केही दिन सर्च एन्ड रेस्क्यूमै पनि छौँ, र त्यो सँगसँगै हाम्रो ओभरअल डिजास्टर म्यानेजमेन्टको चाहिँ विविध साइडहरूमा आयामहरूमा कामहरू भइरहेको छ। हामीले 15-16 मोबिलाइजेसन टिमहरू सुरुकै दिनदेखि नै परिसर विकसन गरेर त्यही अनुसार पनि काम भइरहेको छ। भएर अहिले हामीले एक्ज्याक्टली कुनै कुनै विषयमा चाहिँ हामीले अलिकति फिनिसिङ गर्दै गए पनि यो मिसिङको केसहरू अनि डेड बडी म्यानेजमेन्टको केसमा अलिकति टाइम लाग्ने नै देखिया छ।
11: के कुनै सबहरू या कुनै सम्पर्कविनहरू कहिले सम्पर्कै फेरि नपर्न नसक्ने अवस्था पनि हुन सक्ने त्यस्तो हुन सक्छ है?
10: अहिले हामीसँग करिब 13,583 चाहिँ रेस्क्यू भएको लिस्ट आएको छ, तर त्यसमा सबैजनाको नाम लिस्ट छैन। जस्तो मिटिङ लिस्टमा जो हुनुहुन्छ त्यसमा रेड बडीको पनि प्लस रेस्क्यूको सबै नाम आइसक्यो भए चाहिँ हामीले त्यसबाट भेरिफाइहरू हटाउँदै जान्छौँ। त्यो जिल्लासम्म जिल्लाबाट त्यो काम भइरहेको छ। सुरुका केही दिनहरूमा चाहिँ रेस्क्यू भएको नामहरू हामीसँग आएको छैन, त्यो सबै नै मिटिङ भएर फेरि त्यति नै बेपत्ता हुने सम्भावना चाहिँ अलिक कम छ। त्यस मात्रै रेस्क्यू भएको र डेड बडीको पनि त्यसभित्र नै हुन सक्छ, त्यो भेरिफाई भएर फाइनल डेटा चाहिँ बिस्तारै अपडेट गर्दैछौँ।
11: अन्तिममा कानूनले चाहिँ कति समयसम्म सम्पर्क विहीन भयो अब यस्तो विपदका हकमा हेर्दाखेरि भने चाहिँ त्यसलाई मृत घोषणा गर्छ?
10: हाम्रो नर्मल कानूनले 12 वर्षसम्म बेपत्ता भयो भने मृत्यु सर लानेर अन्य कानून प्रक्रिया गरी बढाउन सकिन्छ भन्ने छ। अब हाम्रो विपदको बेलामा त्यस्तो विषय चाहिँ अब चाहिँ निर्णय गर्ने भन्ने पनि छ हामीसँग, होइन 3 महिना राख्ने कि कति महिना राख्ने त्यो गरेर चाहिँ कार्यकारी समिति वा परिषदले नीति गर्ने निर्णय पनि त्यो पनि गर्ने भन्ने यहाँ उठिरहेका छ।
7: उनी छिन् राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कि प्रवक्ता शान्ति महत प्रदीप बस्यालसँग कुरा गर्दै। अन्त्यमा लागौं बाढ़ी प्रभावित क्षेत्र जहाँ मृत्यु बेपत्ता र विस्थापित हुनुको पीड़ाका बीच बाढ़ीले पुलहरू बगाउँदा आवागमनमै कठिनाई परेको थियो, त्यसैले अहिलेलाई नदी वार पार गर्न ट्विन बनाइएको छ जसले तत्कालको एउटा समस्या टारेको देखिन्छ भन्दै नुवाकोटबाट शक्तिमाया तामाङ भन्छिन्।
12: नुवाकोटको विभिन्न स्थानमा गरी 5 ठाउँमा ट्विन बनाउने सरकारी अधिकारीहरूले निर्णय गरेसँगै देवीघाट र इन्द्रेणी चौरमा गरी 3 ट्विन बनाउन सफल भएको सरकारी अधिकारीले बताए। पारीबाट त्रिशुली आउन अन्य कुनै विकल्प नरहेकोमा ट्विनबाट सहज भएको तारकेश्वरका बद्री प्रसाद नेपालले बताए।
13: प्राकृतिक विकल्पको कारण भत्केको भग्नावशेषले गर्दा केही पनि तर्ने वातावरण नभएको बेला यही ट्विन पनि एउटा राहतको माध्यम बनेको छ।
12: मेगाङका सृष्टि तामाङले पहिलो पटक ट्विन चढ्न अलिकति डर लागेको बताउँदै भनिन्।
14: ट्विनमा चढ्दा फर्स्ट अनुभव हो, त्यही भएर डर प्लस यता पार गर्न त पाएन, आफ्नो गन्तव्यसम्म पुग्न पाउँदा चाहिँ खुसी लागिरहेछ।
12: त्रिशुली अस्पतालमा आवश्यक सामानहरू अहिले ट्विनबाट ल्याउन पाउँदा बिरामीलाई आवश्यक औषधि समयमा दिन सकेको त्रिशुली अस्पतालका मेसु डाक्टर राजेन्द्र लामाले बताए।
15: यी ट्विनको सहायताबाट अस्पताललाई चाहिने इमर्जेन्सी औषधिहरू हामीले यसबाट ल्याइरहेका छौँ र केही बिरामीहरूलाई त हामीले हेलीले रेस्क्यू गर्न नसक्दा खरिमा अपरेसन गरेर केही बिरामीहरू सुत्केरी केही बिरामीहरूलाई ट्विनबाट पनि प्राथमिकता दिएर हामीले चाहिँ ल्याइरहेका छौँ।
12: सरकारले विभिन्न निकाय तथा तहका कर्मचारीहरूलाई बाढ़ी प्रभावित क्षेत्रमा खटाएका छन्। राजश्री कक्षपति श्रेष्ठलाई नुवाकोटमा खटाएसँगै अनित्र बाटो हुँदै आउँदा लामो समय लाग्नेमा ट्विनबाट आउन सहज भएको बताइन्।
14: ट्विन एकदम चाँडो फिट भएको हुनाले चाहिँ यसले चाहिँ एकदमै धेरैजना जनसमुदायलाई चाहिँ राम्रो सेवा दिएको छ मैले महसुस गरे।
12: ट्विनसँगै बेलीब्रिज जस्ता पक्की पुलहरू निर्माणले नागरिकलाई थप सहज हुने कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
7: हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पक्र हिँड सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
16: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz। तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
2: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 9 बजेको छ।

टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।